0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: यसो आमा
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
0: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ
4: मिस। बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
10: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
10: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
10: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
11: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 17 गते आइतबार, तदनुसार सन् 2026 मे 31 तारीक नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पूर्णिमा तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारले सोच विचार गरेर नै महत्वाकांक्षी बजेट ल्याएको, रासोपा प्रवक्ता झाको भनाई, बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता। राष्ट्रिय महिला अधिकार दिवस मनाइयो, अधिकार कार्यान्वयन मुख्य चुनौती। स्थानीय तहमा कंग्रेसको उम्मेद्वार हुन लिडरशिप एकाडेमी कोर्स अनिवार्य, महिलाको राजनीतिक प्रतिनिधित्व बढ़ाउने तयारी। पोखराका होटल पाहुनाले भरिभराउ, अकुपेन्सी 90% पुग्यो। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी पुनर्गठन तथा पुनर्जागरण अगाडि बढ़ाइने। पोखरा बहुमुखीको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, 40 अनुसन्धान पत्र प्रस्तुत। दक्षिण अफ्रिकामा विदेशी नागरिक लक्षित हिंसाको त्रास, घानाद्वारा 300 नागरिक उद्धार। लेबनानमा इजरायली आक्रमणबाट 19 जनाको मृत्यु, भग्नावशेषमा खोजी र उद्धार कार्य जारी। र महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित, तेस्रो स्थानका लागि चीनसँग खेल्ने। पोखरामा आयोजित 5 वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एलपी देवकोटा र बालोदय बोर्डिङ स्कूल भिड्ने।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू:
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बात रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नुपर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले सोच विचार गरेर नै सरकारले महत्वाकांक्षी बजेट ल्याएको बताउनु भएको छ। शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका समितिको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो। वहाँले पुरानो शैलीमा देश अगाडि बढ़ाएर नहुने भन्दै त्यसमा फड्को मार्नको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले बजेटको बारेमा आम जनमानसमा बुझाउन पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ। सोही कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल गणेशले आम नेपालीले देखेको सपनाको मूलभूत आधार मध्ये पर्यटन प्रमुख रहेको भन्दै यसपालिको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ। यसअघि पर्यटन क्षेत्र दृष्टिकोणविहीन तरिकाले अगाडि बढ़िरहेकोमा यसपालिको बजेट मार्फत स्पष्ट दृष्टि दिएको दावी उहाँको रहेको छ। मन्त्री पौडेलले अर्थमन्त्रीले स्वर्णिम युगको शुरूआत गर्ने खालको बजेट प्रस्तुत गरेको भन्दै त्यसको सकुशल कार्यान्वयनमा सबैको साथ आवश्यक पर्ने बताउनु भएको छ। अभूतपूर्व जनमत प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न पार्टीका संगठनलाई जरैदेखि बलियो बनाउनु पर्नेमा उहाँको जोड़ रहेको थियो। कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद उत्तम प्रसाद पौडेलले प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनु भएको छ। संघ सरकारलाई देखाएर स्थानीय सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको उहाँको दावी थियो। संघ सरकारले नागरिकमुखी निर्णय मात्र गर्ने उहाँको भनाइ छ। अधिवेशन आयोजक समिति पोखरा महानगरका संयोजक नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा केन्द्रीय समन्वय समिति सदस्य शिव नेपाली, जनसम्पर्क उप प्रमुख कुमार खड्का, गण्डकी प्रदेश सभापति राजन गौतम, कास्की सभापति यदुनाथ अधिकारी, कास्की सचिव दिपेन्द्र पोखरेल बादशाह, अधिवेशन आयोजक समितिका सह संयोजक संगीता गौतम तिमिल सिन्हा, कोषाध्यक्ष सीता कुमारी चापागाई, पोखरा सत्र सभापति नूर बहादुर विश्वकर्मा, पोखरा छका उपसभापति अनुराधा श्रेष्ठ, पोखरा तेत्तीसका दिनेश आचार्य, पोखरा अठाइसकी राधा भण्डारी, महानगर सहसचिव कमल बानिया लगायतले बोलेका थिए। यता प्रथम पोखरा महानगर अधिवेशनले योगेन्द्र केसीलाई सभापतिमा चयन गरेको छ। पोखरा सत्र निवासी यातायात व्यवसायी तथा रासोपाका पूर्व अनुशासन विभागका प्रमुख केसीलाई सर्वसम्मत रूपमा आगामी कार्यकालका लागि सभापतिमा चयन गरेको हो। केसी विक्रमसम्म 2074 सालमा पृथ्वी राजमार्ग बस व्यवसायी समितिको अध्यक्ष भएर काम गरिसकेका थिए। यसैगरी सोही अधिवेशनले उपसभापतिमा संगीता गौतम तिमेल सिन्हा, सचिवमा कमल बानिया, सहसचिवमा सरिता शर्मा र 18 जना नगर सदस्य समेत चयन गरेको छ। यता सोही भेलाले प्रदेश सदस्यमा दिपेन्द्र पोखरेल बादशाह, कृष्ण प्रसाद भण्डारी, सोमनाथ अधिकारी र संजीव भक्त अधिकारीलाई चयन गरेको छ भने जिल्ला प्रतिनिधिमा रामबहादुर थापा, लक्ष्मी परियार, विजय विक्रम दाहाल र सीता चापागाईलाई चयन गरेको छ।

जेम्पेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यम वर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाको रूपमा पुनः परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आंकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्दछ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छ। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छ। नेपाल राष्ट्र बैंकका अनुसार करिब 23,000 देखि 32,000 रूपियाँ मासिक आमदानी गर्ने वर्गलाई मध्यम वर्ग मानिए पनि व्यवहारमा योभन्दा अलि बढ़ी आय हुन सक्ने अनुमान छ। निजी क्षेत्रको विश्लेषण अनुसार पारिवारिक आमदानीको दिगो स्रोत नभएको र भए पनि त्यस्तै गुजारा चलिरहने तर आर्थिक स्थिति सुध्रेर नजाने वर्गलाई मध्यम वर्गमा भनिने गरेको छ। मध्यम वर्गका लागि सबैभन्दा ठूलो राहत भनेकै व्यक्तिगत आयकर छूट बनेको छ। सरकारले विगतमा रहेको 5,00,000 रूपियाँको दायरा बढ़ाउँदै आयकर छूट सीमा 10,00,000 रूपियाँ पुर्याएको छ। यसले सामान्य आमदानी गर्ने मानिसको वार्षिक आमदानी जोगिन सक्ने ठाउँ बनाइदिएर गरी खाऊ भन्ने भाव प्रकट गरेको छ। यो सँगै व्यक्तिगत आयकर दरलाई 39%बाट 10% कम गर्दै 29%मा झारिएको छ। यसले उच्च आय भएकाले बचत बढ़ी गरी लगानीमा रूपान्तरण गर्न सक्छन्। अर्को राहत भनेको कर्मचारीको समग्र तलबमानमा 21% वृद्धि हो। अधिकांश मध्यम वर्गीय परिवारको बलियो आशाको धरोहर रहेको निजामती कर्मचारी सेवामा करिब 4 वर्षदेखि तलब नबढ़दा ठूलो निराशा थियो। बजेटमा भनिएको छ मूल तलब स्केलमा 10% र त्यसमाथि कर कार्य सम्पादनको 10% भत्ता र ग्रेड सहित गरेर तलब 21% पुर्याइएको छ। अब सबैभन्दा तल्लो तहको कर्मचारीको तलब 40,000 र माथिल्लो तहको कर्मचारीको तलब 1,00,000 रूपियाँ भन्दा बढ़ी हुनेछ। मध्यमवर्गीयको उपभोग संस्कृतिलाई डिजिटल रूपान्तरण गर्न डिजिटल भुक्तानी गर्नेलाई 10% छूट दिने घोषणा छ। बजारमा मूल्य अभिवृद्धि कर बाबत उपभोक्ताले 13% कर तिर्दै आएका छन्। मध्यमवर्गीय जनताले भोग्दै आएको महँगीको मार घटाउन 360 प्रकारका वस्तुको अन्त शुल्क बजेट मार्फत सरकारले खारेज गरेको छ। मन्त्री वाग्लेका अनुसार बजारमा दैनिक उपभोग्य वस्तु र उद्योग सञ्चालनकर्तालाई यसले सघाउ पुग्नेछ। त्यस्तै स्वदेशी उद्योगका लागि आवश्यक पर्ने 273 प्रकारका कच्चा पदार्थको भन्सार शुल्कको दरमा ठूलो कटौती गर्दै स्वदेशमै रोजगारी र उद्यमशीलतामा मध्यमवर्गीय परिवारका लागि अवसर सृजना गर्न सरकारले यसै बजेट मार्फत पहल थालेको छ। उहाँका अनुसार अब औद्योगिक कच्चा पदार्थको भन्सार महसुल बाहिरबाट आउने तयारी वस्तुको भन्दा कम्तीमा 1 तह कम हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा व्यापक फेरबदल गर्दै 3 वर्षभित्र 90% नागरिकलाई समेट्ने योजना ल्याएर मध्यमवर्गको स्वास्थ्यमा सुधारको बढ़ोत्तरी खोजिएको छ।

नेपालमा सुर्तिजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको मृत्यु हुने गरेको छ। सरकारले सुर्तिजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ति मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तिजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तिजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन। सुर्तिजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तिजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभएको छ। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तिजन्य पदार्थ र निकोटिन जन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनु भएको छ। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तिजन्य तथा निकोटिन जन्य पदार्थ प्रयोग गर्छन्। दक्षिण पूर्वी एशियामा मात्रै करिब 32,20,00,000 वयस्क र 86,00,000 किशोर किशोरीले सुर्तिजन्य पदार्थ प्रयोग गरिरहेका छन्। यस क्षेत्रका 28,80,00,000 भन्दा बढ़ी मानिसले धूम्रपान रहित सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्याङ्क रहेको छ, जुन विश्वव्यापी कुल प्रयोगकर्ताको झण्डै 80% हो। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तिजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ। उहाँले सुर्ति नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले युवालाई आकर्षित गरिरहेको बताउनु भएको छ। सुर्तिको स्वाद, आकर्षक प्याकेजिङ, सामाजिक सञ्जाल र डिजिटल विज्ञापन मार्फत किशोर किशोरीलाई लक्षित गरिरहेको छ। यसलाई रोक्न सरकार, स्वास्थ्यकर्मी र समुदायबीच समन्वयात्मक अभियान आवश्यक रहेको डाक्टर कार्की बताउनुहुन्छ। यसो त विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्वी एशिया क्षेत्रले सुर्तिजन्य पदार्थको प्रयोग घटाउन विश्वकै सबैभन्दा तीव्र प्रगति हासिल गरेको छ। सन् 2000 वयस्क पुरूषमा 70.1% रहेको सुर्ति प्रयोगको दर सन् 2024 37.4% झरेको छ भने महिलामा 38%बाट 9.3% झरेको छ। सन् 2010 देखि 2025 बीच वयस्क सुर्ति प्रयोगमा 40% सापेक्षिक कमी हासिल गर्ने लक्ष्यतर्फ उल्लेखनीय प्रगति गरेको छ।

पोखरा महानगरपालिका यति बेला सार्वजनिक जग्गा खोजी र अतिक्रमण हटाउने अभियानमा रहेको छ। अमरसिंह चोकबाट शुरू भएको अभियान अहिले फिर्के हुँदै पृथ्वी चोकसम्म पुगेको छ। महानगरले आइतबारदेखि फिर्केको खोला घर खाली गराउन डोजर चलाइरहेको छ। दुई वर्ष अघिको अध्ययन अनुसार फिर्के खोला घरमा स्थायी र अस्थायी गरी 160 संरचना रहेका छन्। आइतबार विभिन्न तीन ठाउँबाट फिर्के खोला घर छिरेको महानगरको डोजर ओडा नम्बर 8 स्थित लिटिल स्टेप स्कूलमा पुगेर रोकियो। सबैतिर डोजर चलाइए पनि स्कूलले विद्यार्थीको संवेदनशीलता देखाएर सामान सार्ने समय माग्यो। ओडा कार्यालय 8 केही 5 दिनको म्याद थपिदियो, तर स्कूलले उक्त समयमा सामान नसारेर सर्वोच्चमा रिट निवेदन दिन पुग्यो। सर्वोच्चले तत्काल भवन नभत्काउन महानगरको नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको छ। 25 जेठका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ। उक्त आदेशको आधिकारिक पत्र महानगरमा दर्ता भइसकेको छैन। त्यसअघि उच्च अदालत पोखरामा पनि खोला घरभित्रका धनी दावी गर्नेहरूले रिट दिएका थिए। उच्चले उक्त रिट खारेज गरेर खोलाघर अतिक्रमण हटाउन महानगरलाई बाटो खोलिदिएको थियो। लिटिल स्टेपले सामान सार्ने समय मागेर अदालत गुहार्न गएपछि महानगरपालिका रुष्ट भएको छ। बिहिबार महानगरका जनप्रतिनिधि पुगेर स्कूललाई सामान सार्न सुझाए, तर स्कूलले अटेर गरेको भन्दै शुक्रबार ओडा नम्बर 26 अध्यक्ष नरेन्द्र थापा नरेन नेतृत्वमा जनप्रतिनिधि डोजर लिएर भवन भत्काउन पुगे। सँगै थिए 7 नम्बरका अध्यक्ष राममोहन आचार्य र 8 अध्यक्ष रुद्रनाथ बराल। केही वडा सदस्यहरू पनि भवन भत्काउन डोजरसँगै फिर्के डील पुगेका थिए। राज्यलाई छल्ने प्रवृत्ति स्वीकार्य नहुने अध्यक्ष थापाले बताएका छन्। हामीले सहजताका लागि बाटो फुकाइदिएका हौं, तर राज्यप्रति ढाँट छल गर्नु गैर कानूनी हो, उनले भनेका छन्। हामीले हाम्रो काम गर्यौं, बाँकी संरचना पनि निरन्तर भत्किन्छन्। उनले कानून भन्दा माथि कोही पनि नभएको प्रतिक्रिया दिएका छन्। सर्वसाधारणका टहरामा डोजर चलाउने अनि ठूला भवन आएपछि रोकिने गर्नु हुँदैन, अघि थपेका छन्। कानूनको नजरमा सबै बराबर हो। उच्च अदालतले नै खोला घर क्लियर गर्न कानूनी बाटो खुला गरिदिएपछि हामी किन रोकिने? वडा नम्बर 8 अध्यक्ष बराल विद्यालयकै मागका आधारमा संवेदनशीलता हेरेर अवधि थपिए पनि अदालत जानु गलत भएको बताउँछन्। स्कूलको निवेदनको आधारमा कम क्षति होस् भनेर सामान सार्न 5 दिनको समय दिएका थियौं, तर स्कूलले बदमाशी गरेर अदालत पुग्यो, उनको भनाइ छ। महानगरलाई पनि ढाँट्ने काम भयो, यो गलत छ। शुक्रबार पनि वडाध्यक्षहरू फिल्डमै पुगेर सामान सार्न र भवन भत्काउन आदेश दिएका थिए। स्कूलले खोलामाथि नै भवन ठडाएको छ। यसअघि महानगरले खोला घर भनेर लगाएको चिन्ह समेत मेटेको 7 नम्बर ओडाका वडाध्यक्ष आचार्यले बताएका छन्। महानगरले खोला घर नापेर रेजा लगायो, स्कूलले मेटेको देखियो, उनले भनेका छन्। यो राज्यलाई नटेरेको हो, त्यस्ता काम गर्नेलाई पनि थप कार्यवाही हुनुपर्छ। यसैबीच पोखराका मेयर धनराज आचार्यले विद्यालय संचालकहरूले अप्नाएको शैलीप्रति आपत्ति जनाएका छन्। हामीसँग एक थोक कुरा गर्ने अनि रातारात अदालत जाने, स्कूलका संचालकहरूले यो स्टन्ट बन्द गर्नुपर्छ, उनको भनाइ छ। अदालतले आफ्नो प्रक्रियागत धर्म निर्वाह गरेको होला, आधिकारिक रूपमा महानगरमा कुनै आदेश प्राप्त भएको छैन। विद्यालयले भवन बनाएको केही भाग खोला घरभित्रै पर्ने महानगरले जनाएको छ। कुनै पनि दबाव र प्रलोभनमा नपरि खोला मिचेर बनाएका सबै संरचना भत्काउने महानगरको चेतावनी रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्नुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: के तपाईं प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईंको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061577718, 98463 32836, 98562209।
5: भर्ना खुल्यो।
6: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
7: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
5: आधुनिक भौतिक पूर्वाधार,
7: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
5: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
7: विस्तृत जानकारीका लागि
8: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061550491, 528877, 98560209।
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
9: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061577105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
11: कुमुदिनी होम्स माबीमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
12: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित तेह्रवटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
11: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
12: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
11: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
12: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
11: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
12: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
11: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
13: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
7: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
11: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
7: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
11: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
7: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
14: It's New Galaxy Time.
13: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा एघारको नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
11: संस्थाका विशेषताहरू,
13: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
11: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
13: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
11: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
13: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
11: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
13: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडमी एक्सिलेन्स सिन्स 1994।
15: ओहो, यसरी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
16: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
15: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
16: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
15: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
16: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
15: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
16: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझाऊ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
17: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
18: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको 1% माछा पुस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 मा सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
19: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
20: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
19: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्रे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
20: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
19: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
20: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।

पुनः हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। लागू औषध मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट 50,000 रूपियाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार थापा छेत्री विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गत मुद्दा दायर गरेको हो। आयोगले विगो 50,000 रूपियाँ कायम गर्दै सोही बराबर जरिवाना र कानून बमोजिम कैद सजायको माग गरेको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत थापा छेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 50,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा थापा छेत्रीले आफ्नो निम्ति 50,000 रूपियाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको निष्कर्ष छ। त्यसपछि उनी विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दर्ता गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 तथा आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत पूँजीगत लाभकर सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। शुक्रबार संसदमा प्रस्तुत आर्थिक विधेयक अनुसार शेयर कारोबार र घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढ़ेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितो पत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित एक वर्षभन्दा बढ़ी समय राखेर शेयर बेच्दा 7.5% र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा 10% लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो। यसअघि आयकर ऐनमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभकरको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी स्वामित्व रहेको हितको लाभ रकमको 5% र 365 दिनभन्दा बढ़ी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको 7.5% दरले कर लाग्ने व्यवस्था थियो। त्यस्तै निसर्ग भएको गैर व्यवसायिक कर योग्य सम्पत्ति जग्गा तथा भवनको स्वामित्व 5 वर्ष वा सोभन्दा बढ़ी भएको छ भने 5% र 5 वर्षभन्दा कम भएकोमा 7.5% लाभकर लाग्ने व्यवस्थालाई पनि आर्थिक विधेयक मार्फत संशोधन गरिएको छ।

राष्ट्रीय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताएका छन्। शनिबार काठमाण्डुमा राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैंगिक पक्षलाई थप सुदृढ़ बनाउन सुझावहरू प्राप्त भइरहेको उल्लेख गरेका छन्। संवैधानिक र कानूनी रूपमा प्राप्त अधिकारहरूलाई लक्षित वर्गसम्म पुर्याउनु नै अहिलेको प्रमुख कार्यभार भएकोमा जोड़ दिएका छन्। वर्तमान सरकार महिला मैत्री र लैंगिक सवालमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले सरकारको हालसम्मको कार्य सम्पादनप्रति सन्तोष व्यक्त गरेका छन्। उनले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिलाको उपस्थिति हुनु र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजन हुनुलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गरेका छन्। नेपाली कंग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न लिडरशिप एकाडेमी कोर्स अनिवार्य गर्ने भएको छ। कंग्रेस सभापति गगन थापाले कोर्स पूरा गरेपछि मात्रै उम्मेद्वारको लागि टिकट प्रदान गरिने बताएका छन्। शनिबार नेपाल थारू संघको अधिवेशनमा बोल्दै सभापति थापाले लिडरशिप एकाडेमी कोर्स अनिवार्य गरिएको बताएका हुन्। हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लिडरशिप एकाडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुल्ला आह्वान गर्छौं। सभापति थापाले भनेका छन् 753 पालिकामा निर्वाचन लड्न चाहने इच्छा राख्नुभएका कोही पनि हुनुहुन्छ, म उम्मेद्वार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनु भएको छ वा नयाँ उम्मेद्वार बन्न चाहनु भएको छ भने अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना हुनै पर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ। त्यस्तै महिलाको राजनीतिक प्रतिनिधित्व बढ़ाउने तयारी थालेको बताएका छन्। आगामी निर्वाचनमा 753 स्थानीय तहमध्ये कम्तीमा 100 पालिकामा कंग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेद्वार उठाउने लक्ष्य राखिएको बताएका छन्। नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्य विभाजन पठाएका हुन्। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठन कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कोतिर चार दिन लामो सार्वजनिक विदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहल पहल निकै बढ़ेको छ। लेकसाइड लगायत क्षेत्रका होटल बिहिबार यता पाहुनाले भरिभराउँछन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यसबीचमा होटलको अकुपेन्सी 90% पुगेको बताएका छन्। बिहिबारदेखि आइतबारसम्म विदा परेका कारण पोखरा घुम्न आउनेको संख्या बढ़ेको छ। यति बेला भारतीय पर्यटकको आगमन पनि बढ़ेको छ। पोखरासँगै आसपासका गन्तव्य स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़ेको छ। चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ। यो दोस्रो मुख्य पर्यटकीय याम पनि हो। सरकारले हप्तामा 2 दिन विदा दिन शुरू गरेपछि आन्तरिक पर्यटन गतिविधि बढ़ेको अध्यक्ष सुवेदीले बताएका छन्। सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न मदत पुग्ने भनाइरहेको छ। मनसून भित्रिनु पूर्व को यो याममा पोखरामा भारतीय पर्यटकको संख्या बढ़ने गरेको छ। झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाईमा पर्ने गरेको छ। पोखरा आउने भारतीय पर्यटक मध्ये झण्डै 40% मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पोखरा आउने विदेशी पर्यटक मध्ये करिब 40% अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबका प्रमुख डाक्टर रविन कडरियाले बताएका छन्। अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटक मध्ये 90% भारतीय हुने गरेको भनाई रहेको छ।

हरिदेवीको कोइराला साहित्य सम्मान 2083 बागलुङका साहित्यकार काजी रोशनलाई सम्मान गरिने भएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मानको पोखराको शुक्रबार बसेको बैठकले झण्डै 5 दशकदेखि साहित्यिक सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील काजी रोशनलाई सो पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। दर्जनौ मौलिक अनुसन्धान तथा सम्मान कृतिका सर्जक उनी धवलागिरी साहित्य प्रतिष्ठानका संस्थापक हुन्। यसअघि पनि धेरै संस्थाबाट पुरस्कृत तथा सम्मानित भइसकेका काजी रोशनको नाउँबाट पनि प्रतिष्ठानले पुरस्कार स्थापना गरेको छ। साहित्यकार लक्ष्मण थापा संयोजक तथा कृष्ण प्रसाद पौडेल र संरक्षक रामबहादुर कोइराला सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिशमा उनलाई सम्मान प्रदान गर्ने निर्णय भएको कोषका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले जानकारी दिएका छन्। लेक सिटी कलेज एण्ड रिसर्च सेन्टरले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीको सम्मानमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ। स्नातक तह तृतीय वर्षको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीलाई खादा र मायाको चिन्हसहित विदाई गरिएको हो। कलेज संचालक समिति अध्यक्ष प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले लेक सिटी कलेज सदैव समय अनुकूल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा प्रतिबद्ध रहेको बताएका छन्। पराजुलीले विद्यार्थीलाई समाजको हितका लागि क्रियाशील हुन सुझाव दिएका छन्। गण्डकी विश्वविद्यालयका परीक्षा नियन्त्रक डाक्टर किसन कोइरालाले कक्षा कोठामा सिकेको ज्ञान व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। विद्यार्थीलाई आगामी दिनमा आउने चुनौती सामना नआतिकरण गर्न सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन्। क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले कलेजका गतिविधिमाथि प्रकाश पारेका थिए। शैक्षिक सामाजिक र खेलकूद लगायत अतिरिक्त क्रियाकलापमा लेक सिटीका विद्यार्थीले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताएका छन्। स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीद्वय सम्झना भट्टराई र टेक गुरूङले लेक सिटीमा अध्ययन गर्दाका क्षण स्मरण गर्दै लेक सिटी कलेज जीवनमा सिकेका ज्ञान र सिप महत्वपूर्ण रहेको बताएका छन्। व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम राष्ट्रिय अनुसन्धान सम्मेलन 2026 शनिबार पोखरामा सम्पन्न भएको छ। पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको दुई दिने सम्मेलनमा देशभरका विभिन्न विश्वविद्यालय र क्याम्पससँग आबद्ध प्राज्ञिक व्यक्तित्व अनुसन्धानकर्ता तथा विद्यार्थीको सहभागिता रहेको थियो। सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञानसँग सम्बन्धित 40 वटा अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए। शुक्रबार शुरू भएको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डाक्टर महानन्द चालिसेले गरेका थिए। उद्घाटन सत्रमा उनले समाजमा रहेका सामाजिक तथा व्यवस्थापकीय समस्यालाई उजागर गर्न प्राज्ञिक क्षेत्र अझ सक्रिय हुनुपर्ने बताएका थिए। यस्ता सम्मेलनले प्राध्यापक विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उनको भनाई रहेको थियो। पोखरा बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख शिशु कला पराजुलीका अनुसार शैक्षिक क्षेत्रमा अनुसन्धानलाई तीव्र बनाउँदै राष्ट्रिय तथा स्थानीय तहमा देखिएका समस्याको समाधान खोज्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा प्रोफेसर डाक्टर महानन्द चालिसे, प्रोफेसर डाक्टर चन्द्रा भद्रा, गण्डकी विश्वविद्यालयका कुलपति प्राज्ञिक क्षेत्र अझ सक्रिय हुनुपर्ने बताएका थिए। यस्ता सम्मेलनले प्राध्यापक विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उनको भनाइ रहेको थियो।

0: विश्वविद्यालयका पूर्व डीन असोसिएट प्रोफेसरले प्रमुख वक्ताको रूपमा प्रस्तुति दिएका थिए। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: हरेक

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 0961-3461-9464-5414-6190।
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा। फोन 0615883565-7725।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा

0: परामर्श
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
10: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-585-86-536, मोबाइल 98-560-005-36।
11: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्। तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्तक बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्तक यस आईपी योजना सुरु गर्नुहोस्।
14: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
15: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्ते हाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
14: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

पिजामती अन्नपूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। यूआरएल सिसुवा डायग्नोस्टिक सेन्टरको पाँचौं स्थापना दिवस एवं उन्नाइसौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार सिसुवामा निशुल्क रक्त परीक्षण सहितको स्वच्छता कार्यक्रम भएको छ। यूआरएल फाउण्डेशनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली यूआरएल मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा 601 जनाको सित्तैमा जाँच गरिएको छ। कार्यक्रममा मधुमेह तथा थाइराइड सम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरू सबै प्रकारका जाँचमा विशेष छूटको व्यवस्था गरिएको थियो। कार्यक्रममा वरिष्ठ फिजिसियन डाक्टर प्रकाश भट्टराईले मधुमेह थाइराइड जस्ता रोगहरू लाग्नुका कारण र निदानका उपायहरूबारे प्रकाश पारेका थिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विभा महतोले पनि सहभागीहरूलाई विविध रोगबारे प्रकाश पारेका थिए। यूआरएल अध्यक्ष ठाकुर प्रसाद पन्तले स्थापनादेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व बहन यूआरएलको मुख्य परिचय भएको बताएका छनृ।

पोखरा महानगरपालिका वडा नम्बर 20 को आयोजना तथा पद्म नर्सिङ होम प्रणाली नदीपुरको प्राविधिक सहयोगमा शनिबार आयोजित निशुल्क वृहत आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा बिहान 10 बजेदेखि सञ्चालन भएको शिविरमा वडा क्षेत्रका ज्येष्ठ नागरिक, महिला, पुरूष तथा युवा सहित ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो। शिविरमा सहभागीहरूको आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सम्बन्धी सुझाव प्रदान गरिएको आयोजकले जनाएको छ। वडाध्यक्ष गंगा बहादुर छेत्रीले समुदायका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छनृ।

लेखनाथ उद्योग वाणिज्य संघले लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ। संघमा शुक्रबार आयोजित कार्यक्रममा संघका पदाधिकारीहरू एवं सदस्यहरूको टोलीलाई स्वागत गर्दै अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको होइन विधिको आधारमा सञ्चालन हुनपर्नेमा जोड़ दिएको, नेतृत्वको दासताको आधारमा सञ्चालन हुन नहुने सुझाव दिँदै सदैव व्यवसायहरूको हितमा कार्य गर्न संघ सफल हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो आफूहरूको पहिलो अध्ययन अवलोकन भ्रमण भएको बताउँदै यो भ्रमण पनि नेपालकै उत्कृष्ट वाणिज्य संघको रूपमा स्थापित भएको लेखनाथ उद्योग वाणिज्य संघमा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। पोखरेली साहित्यिक मंचमा शनिबार कर्णालीको इतिहास र खस सभ्यताले निकै चर्चा पायो। लेखक ओम रिजालको नयाँ उपन्यास पैकेलोमाथि विमर्श गर्न जुटेका साहित्यकारहरूले यसलाई केवल एउटा पुस्तक मात्र नभई नेपाली सभ्यताको जरा खोज्ने महत्वपूर्ण दस्तावेजका रूपमा अर्थ्याएका छन्। नेपाली लेखक संघ गण्डकीले आयोजना गरेको सो कार्यक्रममा उपन्यासले ओझेलमा परेको खस साम्राज्य र यसको वैभवलाई साहित्य मार्फत पुनर्जीवित गराएको निष्कर्ष निकालिएको छ। पैकेलो अर्थात वीर योद्धाको कथा बोकेको यो उपन्यासले इतिहास र आख्यानको एउटा बलियो संगम प्रस्तुत गरेको सहभागीको ठम्याइरहेको छ। क्षेत्रीय समाज नेपाल पोखरा महानगरपालिका वडा नम्बर 18 कार्य समितिको आयोजनामा वृहत क्षेत्रीय भेला तथा रमाइलो सांगीतिक कार्यक्रम 2083 भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम क्षेत्रीय समाज नेपाल पोखरा 18 कार्य समितिकी अध्यक्ष कमला गोतामेको सभाध्यक्ष तथा क्षेत्रीय समाज नेपाल पोखरा महानगर कमिटिका अध्यक्ष कृष्ण बहादुर थापा छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा क्षेत्रीय समाज नेपाल पोखरा 18का पूर्व अध्यक्ष बेलबहादुर थापा छेत्री, निवर्तमान अध्यक्ष अमर बहादुर थापा छेत्री, ओडा जनप्रतिनिधि कल्पना ढकाल छेत्री र महानगर सदस्य देवी केसी छेत्रीको विशेष आतिथ्यतामा भएको थियो।

0: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायतका पूर्व अध्यक्ष एवं पूर्व भारतीय सैनिक सुमन कुमार गुरूङको युद्ध उपन्यास कर्म वीर पोखरामा लोकार्पण गरिएको छ। अनेसास गण्डकी तथा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको समारोहमा वरिष्ठ साहित्यकार सरूभक्त चन्द्र प्रकाश बानिया र हरिदेवी कोइराला लगायतले कृतिको सार्वजनिक गरेका हुन्। वरिष्ठ साहित्यकार स्वरूभक्तले नेपाली उपन्यास लेखनको इतिहासमा कर्मवीरले एउटा इटा थपेको बताएका छन्। मदन पुरस्कार विजेता चन्द्र प्रकाश बानियाले युद्ध पछिल्लो समय लेखन र पठनको महत्वपूर्ण विषय बनेको उल्लेख गरेका छन्। वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पुस्तकको सरल लेखनले आफूलाई कारगिल युद्धको परिवेशमा पुर्याएको बताएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का विखर्चुले बेलायत रहँदा गुरूङको साहित्यप्रतिको लगाव अनुभव गरेको स्मरण गरेका छन्। अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले गुरूङको लेखन सामर्थ्यकै कारण साझा प्रकाशनबाट कृति प्रकाशन हुनु गौरवको कुरा भएको बताएका छन्। समालोचक असफल गौतमले बन्दुक चलाउने हातले नै युद्ध उपन्यास लेख्दा यो बढ़ी वास्तविक र उपयोगी भएको टिप्पणी गरेका छन्। तमु पेलु संघका अध्यक्ष ओम बहादुर धिम्रे तमुले लेखक गुरूङ सबै क्षेत्रका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरूङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरूङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरूङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजी तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरूङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरूङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
9: के ल्याएर अफर?
8: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
9: ए, अनि त्यो नयाँ NTF बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
8: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
9: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
8: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: विषयमा जानुपर्ने हाइलाइट्समा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकामा बढ़दो विदेशी नागरिक लक्षित हिंसाका बीच घाना सरकारले आफ्ना 300 नागरिकलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराएको छ। दक्षिण अफ्रिका स्थित घानाको कूटनीतिक नियोगमा स्वदेश फर्कनका लागि निवेदन दिएका 800 भन्दा बढ़ी नागरिक मध्ये 300 जनाको पहिलो टोली बुधबार आक्रा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो। विमानस्थलमा नागरिकहरूलाई स्वागत गर्दै घानाका विदेश मन्त्री स्यामुएल ओकोजेटु अब लाकवाले फर्काइएका व्यक्तिहरूमध्ये 26 जना भिसा सम्बन्धी कसुरमा दक्षिण अफ्रिकी जेलमा रहेका नागरिकहरू समेत रहेको जानकारी दिएका छन्। लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परि कम्तीमा 19 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। लेबनानी अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रहरूमा भग्नावशेष फन्साउँदै जीवितहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दक्षिण लेबनानको सिरोन शहर स्थित एउटा आवासीय भवनलाई लक्षित गरी रातको समयमा गरिएको आक्रमणमा 5 जनाको मृत्यु भएको छ भने 20 भन्दा बढ़ी घाइते भएका छन्। अब खेल समाचार। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हिजो भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर लक्ष्य भेटाएको हो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाए। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रुले समान 2 विकेट लिएका थिए। त्यसपछि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले प्रस्तुत गरेको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्ले खेल क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेका छन्। अर्थ मन्त्रालयले खेलकुदलाई 3 अर्ब 20 करोड़को सिलिङ दिएको थियो तर सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। 5 अन्तर्विद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूल र बालोदय बोर्डिङ स्कूल बीच प्रतिस्पर्धा हुने भएको छ। हिजो सम्पन्न सेमी फाइनल खेलहरूबाट दुवै टोलीले जीत हासिल गरी फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेको हो। शनिबार भएको पहिलो सेमी फाइनल खेलमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूलले ढुंगे साङ्गु बोर्डिङ स्कूललाई सडन डेथमा पराजित गर्दा दोस्रो खेलमा बालोदय बोर्डिङ स्कूलले स्पाइरल ग्यालेक्सी स्कूललाई 2-0 पराजित गरेको हो। पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पीसीएम कप +2 फुटसल टुर्नामेन्टको उपाधि तालपारी टीमले जितेको छ। बी फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टीम 911 6-3 गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधि जितेको हो। तालपारीको जीतमा सुजन थापा र सिद्धान्त श्रेष्ठले 2-2 तथा सुन्दर मगर र कुञ्जन पौडेलले 1-1 गोल गरे। टीम 911 तर्फबाट सुशान्त सेन्चुरी र प्रशान्त गुरूङ र हर्ष बोहराले 1-1 गोल गरेका थिए। सरकारले सोच विचार गरेर नै महत्वाकांक्षी बजेट ल्याएको राष्ट्रपा प्रवक्ता झाको भनाई। बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता। राष्ट्रिय महिला अधिकार दिवस मनाइयो, अधिकार कार्यान्वयन मुख्य चुनौती। स्थानीय तहमा कंग्रेसको उम्मेद्वार हुन लिडरशिप एकाडेमी कोर्स अनिवार्य। महिलाको राजनीतिक प्रतिनिधित्व बढ़ाउने तयारी। पोखराको होटल पाहुनाले भरिभराउ, अकुपेन्सी 90%सम्म पुग्यो। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यको कार्य विभाजन। पार्टी पुनर्गठन तथा पुनर्जागरण अगाडि बढ़ाइने। पोखरा बहुमुखीको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, 40 अनुसन्धान पत्र प्रस्तुत। दक्षिण अफ्रिकामा विदेशी नागरिक लक्षित हिंसाको त्रास। घानाद्वारा 300 नागरिकको उद्धार। लेबनानमा इजरायली आक्रमणबाट 19 जनाको मृत्यु। भग्नावशेषमा खोजी र उद्धार कार्य जारी। र महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। तेस्रो स्थानको लागि चीनसँग खेल्ने। पोखरामा आयोजित 5 वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एलपी देवकोटा र बालोदय बोर्डिङ स्कूल भिड्ने। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा आठ सिमलचौरमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा आठ सिमलचौर, फोन 061-5527-96 र 57-50-13।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2099।
1: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
1: भर्ना खुल्यो।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
4: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
5: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
6: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
5: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
6: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
5: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
6: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
5: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
6: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
12: गरेको भए होइन, गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
13: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
12: शिखर इन्सुरेन्सको सहकार्यमा
13: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
14: किन आँखा मिचेको मिचे गरेको
15: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसक्यो क्या हो
15: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
15: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
16: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सराका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाई तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-363-580-725.
14: Ayyani, mero daant dukhera hairan bhayeko chu. Tesaima chhora chhoriko pani testai chha. Kaha gaera upachar garaune hola?
15: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
14: ए हो र, अनि त्यहाँ के के सेवा उपलब्ध रहेछ नि?
15: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
16: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
17: Admission are open.
18: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
17: phone 061-576-361, mobile 9846-1571-44.
18: Contact school administration, GEF Secondary School, education for enlightenment.

0: नसर्वे कति छाप डिजाइन बे मारे गाना किन नि खनि तोला
1: खनै बिवा नसर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मारे दोकान पो मोना नै पेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुल अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
5: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-5872-66-553-834
9: हेलो
10: हजुर नमस्कार
9: हेलो
10: नमस्कार काका सुन्नु भएन
9: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
10: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
10: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
10: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856992977।
15: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
16: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
15: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
16: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
15: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
17: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
15: सम्पर्क मोबाइल 9556019218, 9808557710।
18: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 9556-027-29।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: ल, गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छुने कुरा गर्यो बुढा, खोला तरेपछि लौ बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
6: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
6: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यस्कृत सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
11: टाइम चेक।
12: यति बेला बिहानको 8 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
15: 93.4। नमस्ते, शुभ प्रभात। यहाँहरू सुन्दै हुनुहुन्छ 93.4 मेगाहर्ज अन्नपूर्ण एफएम। म संगीता बज्राचार्य सधैँ समसामयिक विषयमा कुराकानी गर्नेको क्रममा म कार्यक्रम समय संवाद मार्फत कुराकानी गर्नका लागि काठमाडौँ भक्तपुरदेखि पाल्नुभएका हाम्रा राजउपाध्याय बाजे मृगेन्द्र राज उपाध्यायज्यू हुनुहुन्छ भने हुनुहुन्छ भने हाम्रो किरण कर्मचारी आचार्य हुनुहुन्छ र साथमा बजै पनि हुनुहुन्छ। हामी सबैजना मिलेर यो बारे कुराकानी गर्छौं र हाम्रा श्रोताहरूले पोखरामा पनि विभिन्न समयमा हरेक वर्ष भने जस्तै यी कार्यक्रमहरू अर्गनाइज गरिने रहनु भएको छ। यो विशेषत कर्म चलाउने नानीहरूको कर्म चलाउनलाई गरिने यही यज्ञ कार्यक्रम हो गर्ने गरेका छौं र म मृगेन्द्र राज उपाध्याय हाम्रो बाजेलाई सोध्न चाहे यो यी भनेको के हो, यी किन गर्नुपर्छ र केका लागि यही गर्ने?
16: नमस्कार। यो यही पछि हुने पतिको पतिसँग अग्रिम विवाह गराइदिने विधि हो। पतिलाई अब कन्याकुमारीसँग विवाह हुनुपर्छ भन्ने छ। अब विवाह हुन अगाडि कन्या गुफा बसिन् भने त्यो कन्या पनि रहँदैन, त्यो पवित्र पनि रहँदैन, अपवित्र हुन्छ। अनि त्यसलाई त्यसरी अपवित्र हुनुलाई वृषली भनिन्छ। वृषली भएपछि तिनलाई बिहा गर्ने केटो पनि अपवित्र हुन्छ। अनि निराशा पितरो यान्ति दृष्ट्वा च वृषलीपतिम, यस्ता वृषलीहरूलाई बिहा गर्ने केटोहरू श्राद्ध गरेको क्षेत्रमा कोही देखा पर्यो भने पनि पितृ निराश भएर उठेर हिँड्छन् भन्ने छ। त्यसैले कुल पवित्र गर्नलाई, पितृलाई उद्धार गर्नलाई पनि कन्या केटीहरू विवाह गरेको हुनुपर्छ, गुफा बस्न अगाडि बिहा गरेको हुनुपर्छ भन्ने शास्त्रीय सम्मति भएकोले यसलाई निर्वाह गर्न हामीले यही गराएका छौं। यही एउटा विवाह विधि हो, पछि हुने पतिसँग अग्रिम विवाह गर्ने विधि हो।
15: र यो यही चाहिँ नि उमेरको हदबन्दी कुरा गर्नुपर्दा कुन उमेरमा यही गर्ने?
16: गुफा बस्न अगाडि भनिएछ है, अष्ट वर्ष भवेत गौरी, आठ वर्षसम्म गौरी भन्छन् रे, अनि नौ वर्ष भएपछि ती चाहिँ दुर्गा भनिन्छन्, अनि दस वर्ष भएपछि लक्ष्मी रे। यो तीन अवस्थामा सम्म पनि बिहा गर्नु भनेको छ। तर उमेरको हिसाबले, शरीरको विकासको हिसाबले कोही कोही अगाडि नै पनि गुफा बस्छन् नानीहरू भने सबभन्दा उत्तम चाहिँ आठ वर्ष भनिएको पाइयो यहाँ। त्यसैले त्यति बेलासम्ममा कन्यादान गराइदेऊ, पछि हुनेवाला पतिलाई अग्रिम विवाह गराइदेऊ, कन्यादान गरिदेऊ, त्यो कन्या एकदम पवित्र हुन्छ, उसको विवाह भइसकेको मानिन्छ। त्यसो भएर यो विधि सकेपछि हामी नेवारहरूले कन्यालाई दशैंमा कन्या कुमारी पूजा भनेर गर्दैनौ, किनभने बिहा भइसक्यो उसको
15: भने आठ बजे आठ वर्ष अगाडि गर्नु पर्यो है। अनि अब यो यहीको बारेमा कुरा गरिरहनु पर्दा विशेषत यही गर्दाखेरि सिन्दूर लगाइदिने, कन्यादान गर्ने, अनि यो जल खाने हुन्छ, यो सबैको अर्थ चाहिँ के होला?
16: अब यो कन्यादान भन्ने कुरा अब कन्या छँदै गर्ने विधि हो, त्यसैले यो कन्यादान गरिसकेपछि ऊ कन्या रहँदैन, नारी हुन्छ। अनि नारी हुँदा उसँग सिन्दूर हुनुपर्छ भन्ने छ। सिन्दूर हेर्न बिना नारी तुल्यौ श्मशान दर्शनम भनेको छ। सिन्दूर भएन भने त्यस्ता नारीहरूलाई देख्यौं, हामीले हाम्रो दृष्टिपात भयो भने मात्रै पनि मसान देखेसर हुन्छ। त्यसैले पवित्र कार्य गर्नलाई सिन्दूर ल्याएर सिन्दूरवती नारीले बस्नुपर्छ भन्ने छ। अनि कन्यादान गर्न अगाडि पनि त्यसँग टिका लगाइदिनुपर्छ भन्ने छ। त्यो विधि निर्वाह गर्नलाई बाहुनीबाट सिन्दूर लगाएर अनि त्यसलाई सिन्दूरवती बनाइन्छ, अनि त्यसपछि कन्यादान विधि हुन्छ। यो सिन्दूर लगाउने विधि गुफा बस्ने बेला पनि गरिन्छ, न किनले गर्छन्, त्यसको पति त्यहाँ आउन सक्ने अवस्था छैन। त्यही भएर नेवार कन्यालाई, नेवार आइमाईलाई पतिले बाहेक सिन्दूर लगाइदिँदैन, अरू केटोहरूले लगाइदिन पाउँदैन। अरू अरू आइमाईले एउटा कन्यालाई, एउटा केटीलाई सिन्दूर लगाइदिन्छन्, केटाले लगाउँदैनन्। बिहाको बेलामा पतिकै हातबाट सिन्दूर लगाउँछन्। हाम्रो नेवार परम्परा यही हो।
15: यो यी गर्नु अगाडिको दिन के गर्ने, यीको पहिलो दिन के गर्ने भनेर एउटा अलिकता इन्फर्मेसन दिनुपर्दा, यी गर्नुभन्दा अघिल्लो दिन चाहिँ नि कतिले भन्छन् होइन, अब यो सँग लिने अनि आफन्तहरू भेट्ने, यो खास चाहिँ यो चाहिँ के हो, यो कसरी गर्नुपर्छ?
16: अब हाम्रो यो नेवार चलन हो, यसलाई नेवारी भाषामा नकै बने भन्छन्। बिहा गर्न अगाडि तिनलाई सगुन दिएर, ल अब तिमी संकल्प भइसक्यौ, तिमी यो व्रतमा बस विवाहको व्रत उसले सुरु गरेको हुन्छ त्यति बेला स्वजनहरू कहाँ गएर खेसो भनिन्छन् खेसो एकदम पवित्र विधि हो त्यो त्यसलाई मैले एउटा रुद्रयामल तन्त्रको एउटा स्थानमा मैले त्यो श्लोक पढेको छु त्यहाँ अण्डालाई चाहिँ पञ्चमहातत्व यो हामी पढौँ यो श्लोकको लार्व तन्त्रमा स्पष्ट उल्लेख छ बाह्रलाई पृथ्वी तत्त्व भनेको छ अनि अण्डालाई आकाश तत्त्व भन्यो त्यो उडेर हिँड्ने पञ्चीको त्यो सबै हाम्रो शरीर पञ्चमहाभूतले बनेको हुनाले माछालाई जल तत्त्व अनि रक्सीलाई तेज तत्त्व यावत कुराहरू त्यो हामी नेवारहरूको सबै पवित्र कार्यमा अण्डा सोगन लिएकै हुन्छ जन्मदिन गर महापूजा गर दुर्घटनामा परेर बचेर आऊ खेसो औखेसो दिन्छन् जाँच पास भएर आऊ खेसो प्रमोसन भएर आऊ खेसो यावत कुराहरूमा खेसो दिन्छन्
17: हाँसको अण्डा
16: अनि माछा मासु अनि यो सबै पञ्चतत्व भनेका छन्
17: पाँचवटा तत्त्वले हामीले हरेक पटक सगुन दिँदा चाहिँ
16: यो भोजन गर्ने होइन अरे के धर्म अधर्म वीरदेवदेव अब धर्म र अधर्मले बोलेको हाम्रो शरीरभित्रको अग्निमा अक्षवृत्तिञ्जु होम्यम यो एकमुखी राक्षसलाई पानीमा छोड्दाखेरि माथिबाट पानी तप्काइदियो भने त्यो पानीको धारासँगै रुद्राक्ष माथि आउँछ भनेको छ हाम्रो शरीरमा पनि त्यही हो धर्म र अधर्मले धपक्क बोलेको हाम्रो शरीरभित्र यो होम गर्दाखेरि खाएको होइन पेटको अग्निमा होम गरेको पञ्चतत्व होम गरेपछि यो पञ्चतत्वको एकाकार भएर जुन ऊर्जागमन हुन्छ त्यो यहाँसम्मलाई पञ्चतत्व मानियो अब बुद्धको ज्ञानमा अझ त्योभन्दा माथिको हिँड्छ त्यो चरणमा जानलाई अभ्यास गराउने हो समाधि हो भन्छन् क्षणिक समाधि त्यस्तो धेरै चोटि लिएर यति पुण्य कमाउँछौ मर्ने बेलामा सद्गत हुने बाटो बन्छ भनेको छ तन्त्रमा
17: कस्तो राम्रोसँग भनिदिनु भयो अनि हाम्रो यी गर्नलाई अब हाम्रो ठ्याक्कै भन्नुपर्दाखेरि यो पहिलो दिनमा पहिलो त अब सँग लिने भयो होइन अनि पहिलो दिनमा चाहिँ के गरिन्छ बाजे
16: पहिलो दिनमा त्यहाँ दुसोजा भनेर खुवाउँछन् त्यो दुसोजा चाहिँ सबै कर्माचार्य बाजेले तन्त्रका विधिहरू गरेर त्यहाँ भोज सामग्री जुटाइदिन्छन् मासु लगायत मासुको अब अघि भनियो मासु वायु तत्त्व हो त्यो त्यो स्पर्श चेतना दिन्छ त्यसले मासुमा वायु तत्त्व हो अनि त्यो ग्रहण गर्ने हो त्यहाँ धेरै परिकार छन् त्यो धेरै परिकार सबैलाई एकाकार गरेर त्यो भोजन गर्ने हो ठ्याबु त्यो तयार हुने हो अनि त्यो अपवित्र हुन नदिनलाई त्यो खाएर आफ्नो शरीरलाई शुद्धि गर्ने हो भनिन्छ त्यो दिनको भात अन्तिम भात हो उसको जहाँ खापिने हुन्छ त्यति बेलासम्म त्यो खाएपछि अब ऊ भात भान्सामा बाँधिन्छ भोलिदेखि जहाँ पाइदिए भात नखानु भन्ने एउटा सन्देश दिन्छ
17: त्यसलाई अनि यो ठ्याबु खुवाउनु भन्दा अगाडि पनि पहिला एकचोटि चढाउने भन्छ पछि यो के हो बाजे
16: त्यो पञ्चग्रास लिने भनेर हाम्रो शरीरभित्रको पाँच वायु छन् अब यो पाँच वायुलाई क्रियाशील राख्नलाई अब त्यो पाँचैवटा तत्त्वलाई खाइदिने हो
17: अनि यो हाम्रो सी खुवाउने भन्ने कुरा यो चाहिँ ठ्याक्कै के हो बाजे
16: सी खुवाउने कुरा कुनै शास्त्रीय सम्मति भेटिएको थिएन आजभन्दा पाँच छ महिना अगाडि मैले रुद्रयामल तन्त्रको एउटा पुरानो रिपोर्ट भेटाएँ अनि त्यसलाई सारेर ल्याएँ धेरैजना खुसी भयो मसँग सहकार्य गर्ने त्यो पनि पञ्चतत्वकै रहेछ नाक वायु तत्त्व रहेछ अनि कान चाहिँ यस्तै सबै के यो जिब्रोलाई चाहिँ जल तत्त्व बनाइदियो आँखालाई तेज तत्त्व बनाइदियो त्यो पाँचै तत्त्व यो बङ्गारालाई चाहिँ पृथ्वी तत्त्व भनेको छ भनेपछि बङ्गारामा त्यो सबै अडेको छ आफ्नो माइट गर्ने भनिया छ खेसुगो लिने बेला जस्तै त्यो शिव पनि त्यही रहेछ अनि त्यो जसले ग्रहण गर्छ ती चिज प्राप्त गर्छ भनेको छ
17: भनेपछि यसको आफ्नै अर्थ रहेको छ सिख खुवाउने र विशेषतः ठूलो पूजाहरूमा पनि यसरी नै गरिन्छ होइन कुल पूजामा विभिन्न पूजाहरूमा चाहिँ यस्तो गरिन्छ नै र भोलिपल्ट भनेको विशेषतः यी गर्दाखेरि विशेष काम हुने गर्दछ यसको बारेमा पनि बताइदिनुहोस् न
16: भोलिपल्ट त कन्यादानै हो
17: हजुर
16: कन्यादान चाहिँ अग्निको साक्षित्वमा गरिन्छ अनि अग्निलाई चाहिँ सबै देवदेवताहरूको मुख मानिन्छ स्वाहा मुखो देवगण सेतु देवताहरू सबैको मुख भनेको अग्नि अग्निको स्वाहा हुन् अग्निपत्नी स्वाहा त्यहाँ बसेको हुन्छ उसलाई दिएपछि इन्द्रलाई स्वाहा भनेपछि इन्द्रकोमा पुग्छ यस्तै सबै देवतालाई त्यहाँ बोलाएर साक्षित्वमा होम गरिन्छ अनि उनीहरूको साक्षित्वमा कन्यादान हुन्छ अनि उनीहरूको सफल स्थिर दाम्पत्यको लागि प्रार्थना हुन्छ त्यति बेला हामी बाह्रौं छुई पनि गर्छौं त्यो भिक्षादान हो अनि कुलले मागिरहेको हुन्छ हाम्रो कुल अगाडि लगिदेऊ
17: भनेपछि आफ्नै महत्व रहन्छ र भोलिपल्ट अब तेस्रो दिन भनौँ होइन चतुर्थी यो चतुर्थी कसरी गर्ने के हो यो चतुर्थी भनेको
16: चतुर्थी पूरा पूर्णाङ्ग हो जे गर्दा पनि हामी पूर्णाङ्ग गर्छौँ सामान्य एक दिनको मात्रै पूजा गर्दा पनि सक्यो भनेर हामी ढोक्छौँ नि त्यही हो एउटा
17: कसरी गर्नुपर्छ चतुर्थी यहीँको लागि विशेषतः भन्नुपर्दाखेरि अरू बेला भन्दा पनि
16: अग्नि देवता लगायत छ जो जो बोलाइएका छन् तिनीहरूलाई अतिथि पूजा गरेर लवजहरूको विदा भयो भनेर अग्निलाई दही चुरा चढाएर अरू देवदेवताहरूलाई पूजा चढाएर समय चढाएर कर्मचार्य बाजेले विदा गर्छन् अनि ब्राह्मणले चाहिँ दही चुरा चढाएर अग्निलाई विदा गर्छन् त्यही हो चतुर्थी
17: अनि त्यो हाम्रो एक दिन अगाडि नुन नखाइकन सादा बस्नु भएको कन्या र कन्यादान गर्ने बाउ आमा हुन्छ कि बाजे बजै को हुन्छ उहाँहरू पनि नुन फुकाउने पनि भयो नुन चाहिँ कसरी फुकाउने
16: अब अभावे बली मेकम चाहिँ तन्न मेकम प्रदापित भनेको छ सकिन्छ बलि दिउ भनेको छ सकिन्न भने अण्डा भए पनि फोडेर बलि चढाऊ भनेको छ बलिको महत्व अपार छ चढाइएन भने विधि पूरा भएन त्यसलाई हिंसा नसम्झिदेऊ बलि आफै भगवान् कहाँ चढ्नु हो एउटा शास्त्रमा राम्रो उल्लेख गरेको पाएको छु सबभन्दा भाग्यशाली त्रिपुरा रहस्य महात्म्यको 88 अध्यायमा मैले त्यो देखेँ त्यो पशु जति भाग्यमानी कोही पनि छैन अरे त्यो सिधै भगवान् कहाँ जान्छ त्यसले न साधना देख्यो न कुनै कामना गर्यो उसले त्यस्तै भाग्यवश ऊ भगवान् कहाँ आउन पायो त्यही बेला लिनुभयो हामी मान्छे मर्छौँ क्रिया गर्छन् के गर्छन् कति दिन लाउँछ मतलब बिटी पाउँछ ऊ त तत्काल त्यो मोक्ष हुन्छ त्यहाँ त्यसको टाउकोमा बत्ती बालिदिन्छन् भगवान्सँग लिनुहुन्छ ठूलो गति पायो भने अब त्यही हो
17: हजुर कति राम्रोसँग हाम्रो यहीँको बारेमा शुरूवातको दिन अगाडिकोसँग लिनेदेखि लिएर पहिलो दोस्रो र चतुर्थीको दिनसम्मको बारेमा बताइदिनुभयो बाजेले अनि अब नानीहरूको यस पछाडि गुफा राख्नका लागि उमेरहरू हेर्नुपर्ने अथवा के कस्तो छ बाजे बारे
16: यो कुरा मलाई थाहा छैन कति
17: गुफा राख्नलाई
16: थाहा कुरा गराउनु मिल्दैन
17: हजुर
16: म त्यो फाटको पनि परिन फाटेको भएर पनि त्यो पढेको हुनुपर्छ मैले नपढेको विषय पढ्यो तर गुफा बस्दै बस्नु भनेको मलाई बताइराखे अनुसार कुनै शास्त्रमा मैले देखेको छैन बताइराखेको हो त्यो छाउपडी नै हो महिनाको एक दिनको हिसाबले सधैँ छाउपडी बस्नु व्यवहारिक भएन सम्भवतः भगवान्को आज्ञा होला कतै त्यो सोधेर महिनाको एक दिन भनेर 12 दिन बसेको हुनुपर्छ अब त्यसलाई छट्याएर आजभोलि 5 दिनमा पनि गरेछ मनुस्मृतिमा लेखिदिएको छ भर्ति शुद्धा चतुर्थी नि दैवी पितृ च पञ्चमे लोग्ने परिवारको लागि छुनु हुने पवित्र हुने भनेको 4 दिनमा हो अनि त्यसपछि भगवान् पूजा गर्न र पितृलाई पूजा गर्नलाई 5 दिन भनेछ त्योभन्दा वर आउनु हुँदैन अशुद्धै हो त्यो 5 दिनौ दिनमा त भगवान् छुनुभयो त्यसैले गुफा बस्नु भनेको पनि 5 दिनमा निकाल्दै पनि हुन्छ पूजा गर्ने हो भगवान् सूर्यलाई पूजा गरेर प्रायश्चित पूजा सकेर अबदेखि म यो बाढमा बस्दिन भनेको
17: भनिए पछाडि हुन त पहिला 12 दिनै राख्ने भएर 12 पनि भनिएको हो र अहिले चाहिँ नि अब समय परिस्थिति स्कूल कलेज भन्नाले सबै अफिस जानुपर्ने अभिभावकहरू पनि बच्चाहरू स्कूल जानुपर्ने त्यसले गर्दा पनि छोट्याएर 5 दिनसम्म गर्दा चाहिँ खासै फरक पर्दैन तर पनि समय अनुकूल हुन्छ भने तपाईँले 12 दिनै राख्नुभयो भने अझ उचित हुन्छ भन्ने पनि मिल्यो होइन बाजे यसरी आज हामी पोखरेलीहरू भाग्यमानी भएका छौं यसरी काठमाडौँ भक्तपुरदेखि आउनुभएका हाम्रो बाजेसँग हामी कुराकानी गर्न पाएका छौं कति धेरै कुराहरू हामीले नजानेका नबुझेका अथवा नसुनेका कुराहरू हामी उहाँसँग यसरी भलाकुसारी गर्ने यो अवसर प्राप्त भएको छ र हाम्रा पोखरेलीहरूलाई भर्खर मात्र यहीँ गरिसक्नुभएका हाम्रा पोखरेली दाजुभाइ दिदी बहिनी जो नेवार समुदायभित्र रहनु भएको छ उहाँहरूको लागि पनि इन्फर्मेसनको लागि बाजेले धेरै कुराहरू राखिदिए. अनि यो भए पछाडि अब नेवार कन्याहरूलाई अहिले नै कन्यादान पनि भइसक्यो अनि तपाईँको सिन्दुरारोहण पनि भइसक्यो भनेपछि विवाहमा के गर्न जरुरी छ के गर्न जरुरी छैन भनिदिनुहोस् न.
16: अब पुरानो कुरा सम्झाइदिनु हो, हामी नेवार भन्छौँ, नेवारै हुँ म, मैले नेवार विधिमा बाँचेको छु, नेवार विधि गर्छु, नेवार विधि गराउँछु, त्यसैले म गर्वसाथ भन्छु म नेवार हुनु पाएकोमा. जन्मले म सुविधि अनि म कर्मले राजोपाध्याय. राजोपाध्याय हाम्रो परिचय मात्रै हो, त्यसैले मलाई राजोपाध्याय भनेर सबैले चिन्छन्. यसको सँगै यो जुन कर्महरू हामीले गरिरहेछौँ त्यो कर्मले हामीलाई शुद्धि दिन्छ, पवित्र बनाउँछ. तर नेवारलाई एउटा सजिलो बाटोमा लाने भनेको कर्मले नै हो. त्यो कर्म गरेकोले ऊ नेवार भएको छ. अब यही गरेपछि नेवार हुन्छ ऊ, अरूले यहीँ गरेको छैन, यहीँ गरेर त्यो भाडा छल्ने काम भएको छ. वराह पुराणमा प्रस्त लेखिदिएको छ, 36 ऋतुसम्म अर्थात 36 पल्ट गुफा बसिस कि अलग बसेसम्म त्यसको प्रायश्चित छ अरे. व्यासले गएर भगवान्सँग सोध्नुभएको थियो, अब यहीँ गर्न नपाउँदै गुफा बस्यो भने के गर्ने त, प्रायश्चित के छ यसको भनेपछि 36 पल्ट छ भन्यो. अब नेवारदेखि बाहेक अरूले एउटा गौदान गराएर सधैँको लागि पवित्र भयो भन्छन्, 36 वटा गौदान गर भनेछ शास्त्रले, यही भनेछ. त्यहाँ तल भनिदिएको छ 37 यो गुफा 37 यो ऋतुलाई चाहिँ क्षमा छैन, स्पेसली हुन्छ भनेको छ. त्यसैले अब उनीहरू एउटा गौदान गरेर यो यो चाहिँ फ्याँके भन्छन् नेपालीमा, यसलाई पन्छाइयो भन्छन्. 36 उपाय छैन, नभ्याउँदै गुफा बस्यो भने के गरौँ, गौदान गर्थ्यौँ कतिवटा भन्दा 36 15 वर्षसम्ममा गर्न पाइने भयो. 13 गुफा बस्यो भने 15 वर्ष 16 वर्षसम्ममा उसले कन्यादान गर्थ्यो भने उपवित्रै रहन्छ. 17 वर्ष लाग्यो भने त शास्त्रले हुँदैन भनेको कुरा त्यहाँ निर्वाह भएन नि.
17: कति विस्तृतमा र बुझ्ने गरिकन धर्मशास्त्रलाई आधार मानेर कुराहरू राखिदिनु भयो बाजेलाई धेरै धन्यवाद. हाम्रो आचार्य हाम्रो किरण कर्मचारीज्यूलाई पनि स्वागत गर्दै यो कर्मचारीको यो यही यज्ञमा कस्तो खालको भूमिका हुन्छ भन्ने कुरा बताइदिनुहोस् न.
18: धन्यवाद. सर्वप्रथम त सर्वप्रथम दुईटा पाठ रहन्छ यही यज्ञमा, एउटा वैदिक पात्र एउटा तन्त्र पात्र. यी यहाँबाट यी दुइटै नजोडिकन पूर्ण हुँदैन र वैदिक पात्रमा राजपादे बाजेबाट सम्पन्न हुन्छ भने तान्त्रिक पूजा विधिहरूमा कर्मचारी आचार्यबाट सम्पन्न गराइन्छ. र यसमा सुरुवातमा भन्नुपर्दाखेरि हामी शक्तिपीठहरूलाई निमन्त्रणा गर्छौँ, निमन्त्रणा पूजा भनेर. हाम्रो सुवर्ण कुमार बेल विवाह हुँदैछ, यसको लागि विराजमान भइदिनुहोस् भनेर हामी निमन्त्रणा पूजा गर्छौँ. र साथसाथै गणेश भगवान्जीलाई बलिसहित अलि र बलिसहितको पूजा आराधना हुन्छ. सो पश्चात बलि चढाइन्छ, बलिका प्रसादहरू ल्याइन्छ र ठाँबुसँग विस्तृत खानासँग मिसा गरिकन कन्याहरूलाई खुवाइन्छ. यही नै
17: कर्मचारीको त्यो दिनको लागि भनेर यसरी भूमिका रहन्छ भने दोस्रो र तेस्रो दिनमा कस्तो भूमिका हुन्छ?
18: दोस्रो तेस्रो दिनमा भन्दाखेरि हाम्रो दोस्रो दिनमा या दोस्रो दिनको सुरुवातको दिनमा हामी यहीसँग जोडिएका यज्ञ कुण्डमा देश बोली पूजा भनेर तान्त्रिक विधिबाट पूजा गरिन्छ अण्डा बलिसहितको, र यी विसर्जन गरिन्छ र टीका प्रसाद ग्रहण गराइन्छ कन्या नानीहरूका साथ सम्पूर्ण अभिभावकहरूलाई. सो पश्चात त्यो दिनको पूजा सम्पन्न गरेको मानिन्छ.
17: भनेपछि अब अन्तिम दिन चतुर्थी चाहिँ नि
18: अन्तिम दिनको चतुर्थी त्यो दिन बाजेले प्रस्त पारिदिनु सक्नु भएको छ र यसमा तान्त्रिक विधि अनुसार नै सुरुवातमा गणेश भगवान्का अण्डासहितको पूजा चलाइन्छ र सो प्रसादहरू ल्याइकन घरमा नानीहरूलाई प्रसाद ग्रहण गराई पूजा सम्पन्न गराइन्छ यसै विधिलाई नै
17: नुन
18: फुकाउने कार्य सम्पन्न भएको मानिन्छ
17: अब किरण कर्मचारीज्यूलाई पनि मैले सोधे पोखरामा पटक पटक यही गर्नका लागि आइराख्नु भएको छ कस्तो पाउनु भएको छ काठमाडौँ भन्दा पोखराको वातावरण कस्तो पाउनु भएछ
18: होइन केही भिन्नता देखिया छु र काठमाडौँमा यतिको खटिनु पर्दैन हामी यो पोखरा समाजमा चाहिँ नि विभिन्न मिसापुचाहरू गण्डकी प्रदेशका कर्मचारी समाजका मिसापुचाहरू र पृष्ठोकका कच्चा नेवाखलहरूका दाजुभाइ दिदीबहिनीहरूसँग सामान्य गरेर हामीले विभिन्न यी प्रत्येक वर्ष यी कार्यहरू गर्दै आएको छु त्यो यी कार्यमा धेरै उहाँहरूको साथ र हौसलाका साथ हामीले राम्रै
17: एउटा विद्यालयमा विद्यार्थीहरू सबै जान्नेछन् भने शिक्षकको भूमिका अलिकता न्यून हुन्छ भने अलि नजान्ने विद्यार्थीहरू भएको कक्षामा त शिक्षकको भूमिका अहम हुन्छ नि त त्यो नै भयो होला पोखरेली वातावरणमा यही गर्न आउँदा अलि ठिकै ठिकैका विद्यार्थीहरू भएको भएर सिकाउन धेरै पाइन्छ अब जान्ने सुन्ने भन्नाले धेरै कुरा बुझेका हुन्छन् काठमाडौँ उपत्यका त अब उहाँहरू नै धेरै कुरा बुझिरहेको र धेरै अब यहाँहरू नै उतै बस्ने भएपछि उहाँहरूले धेरै कुरा तपाईँहरूले सिकाइराख्नु भएको अवस्था भएको भएर उहाँहरूलाई धेरै सिकाउनु परेन पोखरामा त अब अलि टाढा भयो होइन अब यो अब क्षेत्र नै टाढा भयो त्यसले गर्दाखेरि तपाईँहरूलाई सिकाउनु पर्ने पाउनु पनि त तपाईँहरूको अभाग्य नै होइन र
18: त्यो त ठुलै कुरा हो हामीले भन्नुपर्दाखेरि यी दिदीबहिनीहरूलाई धन्यवाद पनि दिनुपर्छ मिसापुचाहरूलाई यावत उहाँहरूकै सहयोग र सामर्थ्यमा हामीले सम्पन्न गराएर आएका छौँ
17: हजुर धेरै धन्यवाद पटक पटक पोखरा आइदिएर पोखरेली दिदीबहिनी दाजुभाइहरूलाई स्पेसियली भन्नुपर्दा पनि दिदीबहिनीहरूलाई धेरै कुरा सिकाइराख्नु भएको छ र दिदीबहिनीहरूसँग धेरै फेमिलियर पनि हुनुभएको छ नजिक हुनुभएको छ र दिदीबहिनीहरूले पनि त्यस्तै माया यहाँहरूलाई दिइरहनु भएको छ र यो माया सद्भाव अनि एउटा सम्मान यहाँहरूलाई पनि दिइरहेको त्यसकै त्यसलाई नै सम्झिकन यहाँहरू पटक पटक निमन्त्रणा गर्दा पोखरा आइराख्नु भएको छ होइन यो सद्भाव यो माया यो आत्मीयता सधैँ रहिरहोस् भन्ने कामना गर्न चाहन्छु र धेरै धन्यवाद दिन चाहन्छु म मिसा पुच्छरको तर्फबाट अनि अन्नपूर्ण एफएम परिवारको तर्फबाट पनि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु अन्तिममा म बाजेलाई फेरि पनि हाम्रो यस्तो बौद्धिक विद्वान हाम्रो राजोपाध्याय बाजेलाई काठमाडौँ भक्तपुरदेखि पोखरासम्म आइपुग्दाखेरि पोखरेली वातावरणमा कस्तो पाउनु भएको छ बाजे पोखरा कस्तो पाउनुभयो पटक पटक पोखरा आइराख्नुहुन्छ विशेष पूजा विशेष नेवार जातिको विशेष ठूला पूजाहरू गर्नुपर्दा बाजेलाई निमन्त्रणा गरिरहेको हामीले पाउँछौ र बाजेलाई हामीले त्यस्ता कार्यहरूमा भेटी पनि रहेका छौं कस्तो लाग्छ बाजे तपाईँलाई पोखरा आएर आफ्नो पूजा आजा जुन एउटा आफ्नो कर्म गर्न पाउँदा कस्तो महसुस गर्नुहुन्छ
16: धेरैजसो यहाँ भक्तपुरवासीकै थरवाला देख्छु अरू ठाउँका पनि छन् थोरै छन् अनि मलाई भक्तपुरै बसे जस्तो महसुस हुन्छ अनि मेरो पुर्खादेखि पनि यहाँ त्यो संयोजता रहिआएको छ मेरो हजुरबाहरू छ दिन हिँडेर यहाँ आउनुहुन्थ्यो अरे छ दिन लगाएर फर्कनुहुन्थ्यो अरे 2009 सालमा पनि मलाई यहाँ यसरी नै ल्याएको हो म सानै थिएँ म एक वर्षको पनि थिइनँ त्यो बेला हिँडेर आउँथे अरे अब म 25 सालदेखि यो विधिमा गाँसिन पुगेको छु मैले गराउँदा मेरो काकासँग आउँथे मेरो बा बितिसक्नु भएको थियो 25 सालमा त्यति बेलादेखि म अभिचिन्न आएको छु एक दुईपल्ट बिराएर आउन पाइनँ तर यहाँ पोखरा अन्त पनि गएको छु म तर अन्तको हाम्रो सजिलोको लागि म यसो भनौँला नेवार चेतना पोखरामा प्रगाड छ
17: धन्यवाद
16: प्रगाड छ अनि त्यसै भएर पनि म पनि यहाँ गर्व सराउँछु साह्रै मलाई सन्तुष्टि लाग्छ
17: पोखरेलीले केही कार्य गर्दा मृगेन्द्र बाजेलाई पाउनु पनि पोखरेलीले गर्वान्वित महसुस गर्छ नेवारभित्र यस्तो गौरवशाली यस्तो बौद्धिक विद्वान हुनुहुन्छ भनेर नै पोखरेलीले गर्व गर्नका लागि मृगेन्द्र राजोपाध्याय बाजे चाहिँ नेवार समुदायको लागि सफिसियन्ट हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ अनि बाजे म अन्तिममा जाँदा जाँदै अहिलेको युवा पुस्तामा र एउटा जेनेरेसन को दुईटा जेनेरेशन बीच भइरहेको एउटा एकदमै माइनर कुरा तर त्यसले अहम भूमिका एउटा घर घरमा पराइरहेको मैले महसुस गरेको छु यो महिनावारीको कुराले। आज सासु बुहारीमा केही कुरा मन नमिल्ने मनमा अप्ठ्यारा तिता मिठा परिरहेको यो क्षणमा बाजेले स्पष्ट रूपमा भनिदिनुहोस् न यो महिनावारी बार्नु पर्ने हो कि होइन के छुन हुने हो कि होइन गर्दाखेरि त्यो मैले युवा पुस्तालाई बुझाउन सकु अनि एउटा प्रौढ पुस्तालाई पनि बुझाउन सकु त्यो बारे एउटा हाम्रो शास्त्र अनुसार बताइदिनुहोस् न बाजे।
16: म क्षमा चाहन्छु अलिकति मेरो बारे अतिशयोक्ति पनि जोड दिनुभयो। म सामान्य मान्छे हुँ मलाई अलि बोल्नै गाह्रो लाग्यो तपाईँले अब यसलाई छोडौँ। मेरो स्वजन एकजनाले म नाउँ लिन चाहन्न जिनले यो केही होइन भन्ने कुरा पनि गरे विदेशमा बस्छन् ऊ अनि उसले विदेशमा यहीँ पनि गराउँदो रहेछ अनि यो केही होइन सुन्नुहुन्छ गरेर त्यसले उसलाई सामान्य रूपमा बताउन खोज्यो। उसले कुनै एउटा शास्त्रको श्लोक पनि पढेन। मलाई दुःख त्यहीँ लाग्छ त्यो मान्छेसँग कर्मकाण्डले बाहुन राजोपाध्याय नै त्यो पनि अमेरिका बस्छ हाम्रो यी कर्महरू सम्पादन गर्छन् पछि मैले थाहा पाएँ त्यसरी किन उसले बोलेको रहेछ भने त्यो विधि गराउनलाई उसले एउटा कन्ट्याक्ट गरेर छ त्यो मान्छे आएछ उसको आमा नछुने भएर अलग बस्यो अनि त्यो केही होइन भनेर गराइदियो उसले त्यसो नगर्नुपर्ने थियो कि किनभने अब हाम्रा पूर्वजहरू त मूर्ख त होइनन् अनि यसको एउटा कथा नै छ त्यो कथा अब यो लामो होला या नगरौँ
17: तर
16: त्यत्तिकै भएको होइन यो सृष्टि गर्ने अधिकार लिएर त्यो पाप अलिकति इन्द्रको बोकिदिएको हो सृष्टि अधिकारी केटा भएर चल्दैन आमा नै चाहिन्छ केटाले चल्दैन पुग्दैन त्यो अधिकार त्यत्तिकै दिएको होइन जुन पृथ्वीले पनि पाएको छ पृथ्वी सर बनाइदिएको छ अनि त्यसो गरे बापत बच्चा बेलाको पनि उसले बोक्न नपर्ने बुढी भइसके पनि बोक्न सकेको बेला म यो निर्वाह गर्छु भनेर लिएको जिम्मा हो पुराणमा छ यी कुराहरू अनि मनुस्मृतिले लेखिदिएको छ भर्तृशुद्ध चतुर्थिनी दैवी पितृ च पञ्चमे लोग्नेलाई लोग्ने र लोग्ने परिवारलाई छुनु हुने चार दिन पाँचौं दिनमा देउतालाई छुने छुनै हुँदैन यसो गरेर यस्तो पाप लाग्छ सबै लेखा छ त्यस्तो लेखेका कुरालाई बङ्ग्याएर उसको कर्म उसको एउटा अमुक कर्मलाई असर पर्यो भनेर यो केही होइन भन्ने सन्देश प्रसार गराइदियो हुने जति त गरिरहेछन् बुझै हो एउटा नगरे किन त्यो त्यसरी बिगार्नु पर्यो शास्त्र किन बिगार्ने
17: अनि यो भान्सा छुने नछुने पानी नछुने नछुने भन्छ नि बाजे
16: सामान्य तह छ पूजालाई त चलेन
17: पूजालाई चलेन
16: अब यो कुरा गर्दाखेरि उसको त्यो पूजै रोप्नु रोप्ने भयो उसले व्यावसायिक उद्देश्य त्यहाँ राख्यो तिनलाई धेरै प्रश्नहरू आएपछि उसले त्यो त्यो टिभीमा जुन प्रसार गरेको थियो युट्युबमा बन्द गर्थ्यो उसले आफू भाग्नुपर्ने गरेर किन गराउने त्यसको एउटा अमुक कार्यको लागि त्यही एउटा प्रसार होइजान्छ कहिलेकाहीँ त्यो गणेशको दायाँ मोडेको सुर शास्त्रमा छैन यो किन त्यस्तो गर्ने गणेश भगवानले जहिले पनि अण्डा प्रसाद लिन्छन् गणेश पुराणको उपासना खण्डमा हेर्नुहोस् भन्छु म उहाँलाई पढ्नु पर्यो त्यो किताब गणेशैको पुराणमा चाहिँ अण्डा चढाउनु बलि चढाउनु भन्ने छ उसले दायाँ फर्केको सुर कुन चाहिँ श्लोकमा भनेको छ देखाइदिनु पर्यो भन्छ त्यही कुरा गएपछि उसले त्यो प्रोग्रामै बन्द गर्ने बेला बेलामा त्यो विसङ्गति प्रसार गर्न ऊ बेला बेला कराउँछ दुःख लाग्छ मैले त्यही भएर नाउलिन चाहिन त्यो भ्रमण नपराउँ
17: धेरै धन्यवाद दिन चाहन्छु यति मजाले बुझ्ने गरिकन आज मैले यही कुरा भनिराख्नु पर्दा मेरा युवा पुस्तालाई मेरा अग्रज पुस्तालाई पनि म बुझाउनलाई सफल हुन्छु भन्ने कुरा मलाई लागेको छ। हिजो मात्रै कन्यादान गरिरहँदा मलाई साह्रै नै चित्त बुझेको र मैले एकदमै मलाई भन्न पनि मन लागेको बुबाले छोरीको बुढी औंलाई समातेर आमाले आफ्नो दूधको भाँडा भनेर दूध खाने आएर त्यो दूध बाउको हातबाट फेरि नानीको औंलासम्म पुर्याउँदाखेरिको यी सबै बुझाइरहँदाखेरि दूधको भाँडा अनि बाउले आफ्नो शरीरको अंगलाई दान भन्ने कुरा यस्ता यस्ता कुराहरू हाम्रो धर्म शास्त्र संगत छन् भने किन हामी अरूको अरूसँग दाजिन जरूरी छैन अरूसँग बाँधिन पनि जरूरी छैन हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो आफ्नै किसिमको रहेको छ र यो चाहिँ नि शास्त्र सम्बन्ध नै छ, शास्त्रलाई आधार मानेर हामीले आफ्नो कर्म काण्ड संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने अभिप्रायले नेवाखल नेवा मिसापुचा कास्कीले यही यज्ञ कार्यक्रम गर्यो र यो यही यज्ञ कार्यक्रम मार्फत फेरि पनि हाम्रो बाजे बजेर आचार्यलाई हामीले हाम्रो स्टुडियो अन्नपूर्ण एफएमसम्म पाउन पनि हामीले हाम्रो अहोभाग्य मान्दै फेरि पनि आगामी दिनहरूमा यहाँहरूसँग भेट भएको खण्डमा यहाँहरूको साथ सहयोग यहाँहरूको बौद्धिकता यहाँहरूको क्षमता यहाँहरूले जान्नेको बुझेको कुराहरू हाम्रो जनसमुदायसम्म पुर्याउनका लागि यहाँहरूले ठूलो योगदान पुर्याउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु भन्दै यहाँहरूलाई धेरै धेरै आभार व्यक्त गर्दै विदा हुने अनुमति चाहन्छु। हामीलाई सुनेर अनि हेरेर साथ दिनुहुने सम्पूर्ण हाम्रा पोखरेली मात्र नभइकन हाम्रा नेपाली दाजुभाइ दिदी बहिनीहरू देशभित्र र देश बाहिर रहनु भएको सम्पूर्णलाई पनि म धेरै धेरै धन्यवाद र यहाँहरूलाई केही अझै जानकारी चाहनुहुन्छ भने पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यसको लागि हामी विस्तृत ठेगाना यहाँहरूलाई फेरि पनि दिने नै छौ। हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै म कार्यक्रमबाट विदा हुने अनुमति चाहन्छु। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
2: भर्ना खुल्यो
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11मा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
3: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
2: निर्मल बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-4976-98-560-24-216
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
5: अध्यापन हुने विषयहरू
6: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
5: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो
7: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
3: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-557-96 र 57-50-13
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
8: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
7: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार
7: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
7: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877-98-560-2059
10: अब पढाई हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
12: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
11: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-576-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
13: It's New Galaxy Time.
14: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
13: संस्थाका विशेषताहरू:
14: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
13: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
14: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
13: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
14: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ।
13: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
14: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
12: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
15: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
12: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
15: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
12: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
15: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
12: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
15: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
16: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
17: डिजिटल ठगीबाट बचौ।
18: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
17: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
18: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
19: घरेको भए होइन, गरिहाल्नुहोस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
20: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
19: शिखर इन्सुरेन्सको सहकार्यमा
20: अस्पताल खर्च सहाराले गर्छ।
19: ई सेवा सबै सधैँ सँगै।
21: The 3.4.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव।

0: उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 061-5736-3161-97414-144 98460-61796।
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
4: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
8: थाहा छ सल्लाहकार तेरे के हो?
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
10: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
17: होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-277।
19: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
20: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
19: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
20: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
21: ए,
22: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए,
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Colgate Max Fit, Nindra Bhagao, Tazgi Jagao.
1: Hello?
2: Hello, Baini, Sanchay Chau?
1: Hajur, Sanchay Chu. हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु. हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न.
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ. कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त. त्यही गएर देखाउन.
4: ए हो र? अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01-5686-536, मोबाइल 98-560-0536.
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको.
3: टाइम चेक. यति बेला पूर्वाह्नको 9 बजेको छ.
8: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा.
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.
10: गुड मर्निङ पोखरा.
11: तपाईँको दिन शुभ रहोस्. शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अन्नपूर्ण 93.4 मेगा हर्समा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। हामीले सधैँभर भन्ने गर्छौं तपाईँको स्वास्थ्य सबभन्दा पहिला प्राथमिकता, तपाईँका खुशी सबभन्दा पहिलाको प्राथमिकतामा आउँछ, तपाईँका जीवन अनि तपाईँका जीवनशैली सबभन्दा पहिला प्राथमिकतामा आउँछ, अनि बल्ल मात्र अरू कुरा भनेर चाहिँ हामी भनिरहेका छौँ। एनिवे आजको दिन यहाँको लागि सफल रहन सकोस्, सुखद रहन सकोस्, होइन हरेक यहाँले चाहिँ गर्नुभएका कामहरूले सफलता प्राप्त गर्न सकोस्, यहाँलाई धेरै धेरै शुभकामना पनि रहेको छ। र हरेक दिन विभिन्न दिवसहरू चाहिँ परिरहेको छ, त्यही दिवस हामीले चाहिँ मनाइरहेका छौँ होइन। र आज चाहिँ के रहेको छ भने तपाईँको होइन स्वास्थ्यलाई मध्यनजर गर्दै आज चाहिँ विश्व सुर्तिजन्य पदार्थ विरूद्धको दिवस रहेको छ कि। अब यो हामीले हेर्छौँ नि मान्छेहरूले सुर्ती खाएर जथाभावी फालेको होइन, जथाभावी सुर्ती खाएको कसो त्यो देखिराखेका छौँ होइन। अब हरेक थाहा छ कि थाहा छैन तपाईँहरूलाई म भनिहाल्छु होइन, यो चाहिँ हरेक 8 सेकेन्डमा एकजनाको मृत्यु चाहिँ सुर्ती सेवनको कारणले हुने गरेको छ भनेर चाहिँ एउटा तथ्यले बताएको छ। हरेक 10 जना मात्रै एकजना बसेको अकालको मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गरेको छ भनेर चाहिँ एउटा तथ्यले बताएको छ। युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदि जस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको संख्या चाहिँ धेरै हुन सक्दैन र चाहिँ संसारभरिका धेरै जसो ठूला ठूला सुर्तीजन्य व्यवसायहरू औलामा गर्न सकिने केही मात्र उद्योगपतिहरूको चाहिँ नियन्त्रणमा छ होइन। हरेक वर्ष विश्वभरि सुर्तीजन्य पदार्थको खेती गरिएको 35 लाख हेक्टर खेतहरू चाहिँ विनाश गरिन्छ। सुर्तीजन्य पदार्थ खेतीका कारणले धेरै वन विनाश भएको, वातावरण बिग्रिएको रेकर्डहरू पनि छ होइन। त्यसकारण अब चुरोट अन्य सुर्तीजन्य पदार्थको सेवन आजको विश्वको लागि ठूलो चुनौती बनेको छ। कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने एउटा चाहिँ निकोटिनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे 31 गतेका दिन संसारले चाहिँ होइन विश्वले सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाउने गरेको छ। र यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य संगठनले के गरिरहेको छ र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दावी गर्न सुरक्षाका लागि के गर्न सक्छ भन्ने बारेमा आम जनताहरूलाई चाहिँ जानकारी गराउँदैछ। र विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सन् 1967 यो चाहिँ विश्व धूम्रपान रहित दिवस मनाउन लागेको होइन। अब त्यसकारण पनि अब यो सुर्तीजन्य पदार्थ भनेको तपाईँ हाम्रो जीवनको लागि निकै एउटा खतरनाक चाहिँ चीज हो, हामी केही हुँदैन भन्छौँ होइन। तर केही हुँदैन भनेर चाहिँ भनिरहँदा हरेक 8 सेकेन्डमा चाहिँ यसको कारणले चाहिँ मृत्युवरण गरिरहेका छन् मान्छेहरू होइन। यो चाहिँ 1987 विश्व धूम्रपान रहित दिवसको मनाउने यो सुर्तीजन्य महामारी र यसबाट निम्त्याउने सकिने मृत्यु र रोगप्रति विश्वको ध्यान आकर्षण गरिएको थियो र 1988 हरेक वर्ष मे 31 विश्व धूम्रपान रहित दिवस मनाउने आह्वान गरिएको थियो। र अब यो चुरोट, सुर्ती, गुटखाको प्याकमै यसको सेवनले बिग्रिएको फोक्सो, कलेजो अनि क्यान्सरको कारण क्षतिग्रस्त मानव मुहारको चित्र राखेर खरिदकर्तालाई चाहिँ एउटा चाहिँ दुरुत्साहित पार्ने त गरिन्छ, तर त्यसले चाहिँ केही प्रभाव पारे जस्तो चाहिँ लाग्दैन होइन। नेपाल तुलनात्मक रूपमा चाहिँ विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो र अन्य देशको तुलनामा यहाँ यसको सेवन गर्नलाई कड़ा कानून या चाहिँ प्रावधानको कारण चाहिँ फितौलो छ। र पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कार्यवाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियम र कार्यान्वयनमा चाहिँ कुनै प्रतिफल प्राप्त हुन सकेका त छैन। अब यो धूम्रपानप्रति समाजको दृष्टिकोण त समानै छैन होइन। अब यो जस्तै कि अब चुरोटलाई प्रतिष्ठित अनुहार र
मान्छेले सेवन गरेर रफ हुन्छ भन्ने खालको एउटा मानसिकता जसले गर्दा नयाँ पुस्ताहरू धुम्रपानतर्फ आकर्षित भइराखेका छन् होइन, जुन मानव सिकाएको मनस्थिति अनुसार चाहिँ अब एउटा नकारात्मक कुरा पनि हो र नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ। सन् 2006 नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो र उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानूनसँग लागू हुने व्यवस्था छ र चुरोट गुटका सुर्ती छाड्न चाहनेलाई सही सहयोग पनि गर्नु हाम्रो दायित्व र सफा फोक्सो मुख होइन स्वस्थ मुटु अनि सुन्दर भविष्य चाहिँ एस्रे भन्दा पनि गमलामा पनि फूलको एउटा चाहिँ हुन्छ नि त्यो हामी चाहिँ त्यो सुन्दर भविष्य चाहिँ हामीले त्यसरी त्यो एस्ट्रेमा खरानी फाल्दा झैँ गरेर हाम्रो भविष्य त्यसरी फालिराखेका छौँ। यसकारण चाहिँ सुर्तीजन्य पदार्थ विरूद्धको दिवसको मर्यादा राखौं, स्वास्थ्य जीवनको हामी सबैले कामना गर्दै एउटा गीत राख्न चाहन्छु तपाईँको लागि।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2209।
5: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
6: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
5: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
6: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
7: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
8: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
9: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित तेह्रवटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
8: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
9: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
8: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
9: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
8: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
9: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
8: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
10: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू:
12: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
11: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
12: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
11: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
12: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
13: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
14: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
13: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
14: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
13: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
14: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
13: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
14: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन.
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ.
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन. फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री. मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ. नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर. प्लास्टिक सर्जन डाक्टर पियुष गिरी. छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले. नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ. कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ. कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ. कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल. वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा. 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड. फोन 061-590-162, 590-163.
9: डिजिटल ठगीबाट बचौ.
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। तपाईको लागि हामीले मिठो गीत संगीत सँगसँगै विभिन्न कुराहरू यहाँहरू समक्ष हामीले राखिरहेका छौं। अब अहिले चाहिँ अब पछिल्लो क्रममा वर्षा हुने, हुन त अब पोखरामा बेलुका 2 या 3 बजिसकेपछि भारी वर्षा चाहिँ हुन्छ र हामीले थाहा पाउँछ यति बज्यो भनेर। होइन अब यो पछिल्लो क्रममा पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना भनेर चाहिँ भनेको छ। होइन अब यो जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली वर्षा र हुरी चल्ने एउटा अनुमान गरेको छ र वायुमण्डलमा रहेको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली वर्षा र हावाहुरी या चाहिँ हुरीको एउटा चाहिँ पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार चाहिँ गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश लगायतका देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ र तराई क्षेत्रमा आंशिक बादल लागेको छ र लुम्बिनी प्रदेशका केही स्थानमा मध्य वर्षा र गण्डकी कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ र आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चाहिँ लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्य वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश र कोशी बागमती गण्डकी प्रदेशका तराई क्षेत्रमा एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने गरेको छ। अब यो चाहिँ महाशाखाले चाहिँ लुम्बिनी प्रदेशको तराई क्षेत्रकै स्थानमा हुरी चल्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन र मौसम सम्बन्धी पछिल्ला सूचनाहरू चाहिँ एउटा चाहिँ याद गरिरहनु या चाहिँ त्यो सूचना अपडेट गरिरहनु भनेर चाहिँ सबैलाई आग्रह गरिरहेको छ। अब तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ या कतै जाँदै हुनुहुन्छ होइन भने पनि तपाईँले चाहिँ मौसम हेरेर मौसमको अनुमान गरेर हिँड्नको लागि आग्रह पनि गर्न चाहन्छ। अब यति बेला चाहिँ बिदाको समयमा हरेक ठाउँ चाहिँ भरिभराउ छ होइन र चाहिँ जाने आउने क्रम पनि रहेको छ। घुम्न जाने आउने आन्तरिक पर्यटन प्रवर्धन भइराखेको छ र यति बेला तपाईँ घुम्न जाँदाखेरि त्यो ठाउँको अवस्था भौगोलिक अवस्था होइन एउटा चाहिँ बाटोघाटोको अवस्था के कस्तो छ यो कुराहरू पनि बुझेर जानुहोला। अब अहिले यो बिदाको कारणले गर्दाखेरि कतिजना चाहिँ ट्रेकिङ जानुहुन्छ, अब तपाईँ जाने ट्रेकिङ रूटमा के कस्तो अवस्थाहरू छ त्यो पनि ध्यान दिनुहोला, त्यो हिसाबले त्यो अनुरूपले हिँड्नुहोला। अब अहिलेको समय एउटा चाहिँ होइन पानी पर्ने त्यसपछि खोला नालाहरू बढेर आउने एउटा पहिरो जाने यही खालका चाहिँ समस्याहरू आउन सक्छ। खोला नालाको छेउछाउमा तपाईँ बसोबास गर्नुहुन्छ या चाहिँ भिरालो जग्गा जमिनमा तपाईँ बसोबास गर्नुहुन्छ लगातार पानी परिरहेको अवस्थाहरू छ भने पनि तपाईँले सतर्कता अप्नाउनुहोला। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक शैली

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र खै जन्म दर्ता दिनुहोस् त

0: उनी सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0161-91-728, मोबाइल 9956-027-29।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्तक बैङ्क वा

0: क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: IMB Life Insuring Future 93.4 Okay, Radio Annapurna 93.4 MHz tapai sunirahanu bhayeko cha karyakram Good Morning Pokhara. आजको दिन यहाँको लागि शुभ रहोस्, यहाँको दिनले सफलता प्राप्त गर्न सकोस्, तपाईँको यात्राले पूर्णता पाउन सकोस्, यहाँलाई धेरै धेरै शुभकामना, स्वस्थ रहनु, जीवनमा मस्त रहनु। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्द पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।
1: 93.4 मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
6: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार। राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
7: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
3: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
2: विस्तृत जानकारीका लागि
5: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-5501-5288-877-98-560-20-059।
3: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
6: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-8695-74-997।
1: भर्ना खुल्यो।
4: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
3: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
7: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
8: It's New Galaxy Time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
8: संस्थाका विशेषताहरू,
9: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
9: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
8: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
9: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
8: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
9: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल,

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34-834।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइनेन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने आउनु लखपति, कहिले करोडपति?
11: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
12: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 98461-57144.
7: Contact school administration, GAVE Secondary School. Education for enlightenment.

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी।

0: लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री बैंक्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सेलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
3: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
4: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
3: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
4: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमाउ गाउँ सहर फरर।
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आज भी अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो पुनः 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, आज मिति 2083 साल जेठ महिनाको 17 गते आज आइतबार मे 31, 2026 रहेको छ। यहाँलाई यो मिति जानकारी गराउनु पर्दा र बार जानकारी गराउनु पर्दा है त आज आइतबारको बसाई विशेष बनाउने योजना छ। हुन त हरेक एपिसोडहरू विशेष हुने गर्छन् तर आज आइतबार जोस जाँगर होइन त सरकारी विदा छ। लगातार चार दिन विदा परेको कारणले गर्दाखेरि आज पनि विदामाथि विदा होइन त ल सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। अब सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरू सबै क्लोज नै छन् होला। अब सरकारी त क्लोज नै भइहाले किनकि आज पनि सरकारले इन्धन खपत कम गर्नको लागि दुई दिन नेपालमा सार्वजनिक विदा दिँदै आएको छ आइतबार र शनिबार। अन्य दिनमा बिहान 9 बजेबाट बेलुकी 5 बजेसम्म सेवा दिनुपर्छ फेरि त्यो पनि छ है। ओके ल यही नै हो। अब घरमै बसेर सुन्दै हुनुहुन्छ, खाना खाँदै खाना बनाउँदै अथवा कामतिरबाट आउनुभयो के छ कामतिर जाँदै हुनुहुन्छ अथवा आफ्नै पसलमा बसेर सुन्दै हुनुहुन्छ होला अथवा कोही टक्क गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। जस्तो जस्तो अवस्थामा सुन्दै हुनुहुन्छ सबै आफ्नो आफ्नै ठाउँमा एकदम ठिकठाक हुनुहुन्छ। एकदमै सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस्, तपाईँको दिन शुभ हुन्छ है त। पहिले भन्नेतिर नलाग्नुहोस्, हैट म गर्छु है, दुःख पऱ्यो भने म गर्छु, सुख पऱ्यो भने मात्तिन्न होइन मात्तिन्न, दुःख पऱ्यो भने मात्तिन्न भनेर गर्नुभयो भने सबै कुरा पार लाग्छ कि। ओके ल ठिक छ। अब पोखरामा बिहानबाटै घाम लागिरहेछ, हिजो दिनभर जसो हिजो पानी पनि परेन घाम पनि लागेन है। हिजो बिहानबाटै त्यस्तै भयो, पानी पर्ने भयो पर्ने भयो पर्ने भयो भन्दा भन्दै हिजो दिनभरि नै पानी परेन। मौसम एकदमै हिजो त्यस्तै खालको रह्यो होइन, तपाईँले पनि महसुस गर्नुभयो होला। हिजो शनिबार भनेर पनि धेरैजनालाई राहत भयो होला होइन, शीतल शीतल भयो। आज चाहिँ अब घाम लागिसके पछाडि त गर्मी छ, जसो गरे नि सुख छैन कि होइन। गर्मी हुँदा घाम लाउँदाखेरि गर्मी भइहाल्छ होइन, यसो पानी पऱ्यो भने चिसो हल्का जाडो जस्तो हुन्छ, चिसो भयो पानी पऱ्यो भनिहालिन्छ। त्यही भएर जे गरे पनि सुख छैन भनेको यही नै हो कि, जे गरे नि जसो गरे नि सुखै छैन भन्छ नि होइन। ल ठिक छ, सुख मान्ने हो सुख लिने हो यही नै हो कुराहरू। र अहिले चाहिँ पोखरा आसपासमा मजाले घाम लागिरहेछ। अब सड़कमा हुँदा सड़कको अनुशासन, अफिसमा हुँदा अफिसको अनुशासन, घरमा हुँदा घरको अनुशासन आफ्नो पालना गर्नुहोला सबैजनाले। पोखरामा अब यी जुन अवैध संरचनाहरू छन्, सरकारी जग्गाहरू मिचेर बनाइएका यिनीहरू फाल्ने क्रम चाहिँ तीव्र छ, यहाँलाई थाहा नै छ होइन त। यो जुन फिर्के खोलामा खोला घर बनाइएका थिए, खोलामै घर बनाइएका थिए होइन, तिनीहरू फाल्ने क्रम चाहिँ जारी नै छ। र यता अब पृथ्वीजोगतिर चाहिँ केही ट्रेड युनियन लगायत संघ संस्थाहरूले लिएका जुन घरहरू थिए, सटरहरू थिए, तिनी सबै भत्काइसकिएको छ। नयाँ कामको शुरूआत हुँदैछ, अब सबैले हातमा हात साथमा साथ दिउँ होइन, जसको जसको आफ्नो जग्गा हो त्यसमै बसौँ होइन। अब अरू सार्वजनिक जग्गा मिच्ने काम चाहिँ कसैले कसैको पनि गर्नु राम्रो होइन। ओके ल ठिक छ। अब अरू के छ विषयवस्तु, आज आइपीएलको फाइनल हुँदै रहेछ है त। कसले हेर्नु भएको छ, इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीचको खेल हुँदैछ। खेल बेलुकी 8:15 बजे मोहम्मद न्यारू नरेन्द्र मोदी रंगशालामा हुनेछ र यो खेलको आज विशेष गरी आइपीएलमा 10 टोली सहभागी थिए र आज आइपीएलको फाइनल खेल हेर्नको लागि आज नरेन्द्र मोदी रंगशालामा विशेष खेल चाहिँ हुँदैछ। आजको आइपीएल इण्डियन प्रिमियर लीग आइपीएलको उपाधिको लागि आज रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल सबैजनाले हेर्नुहोला है त। अब कसलाई इन्ट्रेस्ट लाग्छ क्रिकेटमा, म त हेर्दैछु आज। यो उपाधि कसले जित्छ भन्दा
म चाहिँ आज चाहिँ स्पेसल्ली भन्नुपर्दा यो रोयल च्यालेन्जर्स बेंगलोरको सपोर्टरमा म आज यो खेल चाहिँ हेर्दैछु। तपाईँ कसको सपोर्टमा हेर्दै हुनुहुन्छ तपाईँ एकै कुरा हो होइन त? ल, जसलाई मनपर्छ उहाँले हेर्ने त भने होइन। अरू खबर चाहिँ एकदम ठिकठाक नै छ। विश्वभर 1,30,00,000,000 मानिस सुतीजन्य पदार्थको जोखिममा छन्, जसमा 4,00,00,000 बालबालिका समेत जोखिममा भनेर खबर आएको छ। एउटा यो भयो। अब अर्को के आयो भन्दाखेरि गण्डकी प्रदेश सरकारले तोक्यो राइड सेयरिङको भाडादर भनेको छ। पछिल्लो समय जुन तपाईँले पनि युज गर्नुहुन्छ होला होइन, यो इनड्राइभ होइन राइड सेयरिङ एप के दुई पाङ्रे चार पाङ्रे जुन अनलाइन अर्डर गर्ने त्यस पछाडि होइन यति शुल्क आउँछ भने ठ्याक्कै त्यति यति किलोमिटर बराबर यति भनेर देखिन्छ त्यति नै शुल्क तिर्ने एकदम सजिलो छ माध्यम। यो चाहिँ गण्डकी सरकारले चाहिँ भाडा दर तोकेको छ एउटा यो खबर छ। अर्को कुरा के छ भन्दा सातै प्रदेशमा आज पनि चट्याङ सहित वर्षाको सम्भावना छ भनेर भनिएको छ। अब यो चाहिँ ख्याल गर्नु होला तपाईँले। र अर्को एउटा डरलाग्दो कुरा के छ भन्दाखेरि तपाईँ पनि डराउनुहुन्छ होला है, म त डराइसकेँ। नेपाली बजारमा आज छापावाला सुनको मूल्य एकै दिन 20,500 रूपियाँले बढेर आज छापावाला सुनको मूल्य कति पुग्यो 3,11,100 रूपियाँ कायम भएको छ है त। आज एकै दिन वात्तै बढ्यो सुनको मूल्य, जुन 20,500 रूपियाँ आज एक तोलामा बढिहाल्यो है। ल, अब हाम्रो साथीहरू फेरि के भन्नुहुन्छ, ल सुनको मूल्य बढ्नु भएन, सुनको मूल्य बढेर केही हुँदैन भन्नुहुन्छ, त्यही नै हो। ल ठिक छ, अब कार्यक्रम पोखरा कलिन त तपाईँले सुनिरहनु भएको छ होइन। शुरूआतमा एउटा मिठो गीत सुन्छौ, त्यस पछाडि आज के गर्ने भने त मैले भन्नै भुलेछु है। आज चाहिँ आइतबार, आइतबारको श्रृंखलामा हामी गाउँ खाने कथाका प्रश्न उत्तर सँगसँगै रहन्छौ। एकदेखि दश नम्बरसम्म 10 गाउँ खाने कथाका प्रश्न मेरो साथमा छन्। सहभागिताको लागि 0165340040 छँदैछ। एकैछिन पछाडि आउनुहोला, फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने आफ्नो कमेन्टहरू राख्दै गर्नुहोला। अहिलेको लागि हिम नदी झैं यो माया, ल सुनौ है त्यो गीत।

0: ल चलचित्र रहेको थियो आफ्नो मान्छेबाट यो आवाज तपाईँको लागि हिमनदी झैं सलल यो माया। ओके, यो आवाज अलिक पुरानो चलचित्र हो र चलचित्र पुरानो भए पनि गीत चाहिँ जति सुने पनि सुनो सुनो लाग्ने खालको छ कि होइन त। ओके, आउनुहोस् एकैछिन गफगाफ गरौं 0175-43-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर मैले खुला गरिसकेको छु, जुन टेलिफोन नम्बर मार्फत तपाईँ आउन सक्नुहुनेछ 0175-43-0040। हाम्रो स्टुडियोको टेलिफोन नम्बर यही नै हो। टेलिफोन लाइन मार्फत यहाँहरूको सहभागिता लिने कार्यक्रम पोखरा कलिनमा यति बेला क्रममा रहिरहेको छु म सबिन अनिहरूबाट है। ल, फेसबुक लाइभ तर्फ पनि तपाईँका कमेन्टहरू म लिन्छु यति बेला क्रममा। हामीलाई फेसबुक लाइभमा कार्यक्रम सुनेर कमेन्ट गर्ने श्रोता साथी हुनुहुन्छ शिवकुमार विश्वकर्मा, शुरूआतमै उहाँको कमेन्ट आइहाल्छ। उहाँले पोखरा 10 हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी दिँदै कमेन्ट गर्नुभएको छ, कुनै न कुनै पीड़ा यस्तो हुने गर्छ जो बाहिर हेर्दा देखिँदैन तर भित्रभित्रै आगोले भन्दा पनि पोल्ने गर्छ। साथी शुभ प्रभात, नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन गुन्द्रुक किनारमा गीत सुन्ने हो दाई आज भन्नुभएको छ। यस्तो गीत छ, ल ठिक छ हुन्छ, भेटिएसम्म सुनाउला है त शिव। तपाईँको सायरी मिठो छ, मिठो सायरीसँगै सहभागिता रह्यो, कार्यक्रम सुन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच शिवकुमार विश्वकर्मा, अल द वे फ्रम हामीलाई उहाँले औद्योगिक क्षेत्र पोखरा 10 कमेन्ट गर्नुभएको थियो। त्यो क्रममा एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत स्वागत गरौँ। नमस्ते नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शान्ता के होला, शान्ता पराजुली 0 किलोमिटरदेखि होइन? के छ शान्ताजीको हाल खबर? अनि के हुँदैछ जिन्दगानीमा? है जिन्दगानीमा घाम लागिरहेछ, बादल त थाहा छैन नि होइन? है ल ठिक छ, भर छैन ल। ओके, कति नम्बर रोज्नुहुन्छ यहाँले? एकदेखि 10 हो, सबै नम्बर खाली छन्। यहाँले एउटा रोज्नुभयो भने 3 नम्बरमा रहेको गाउँ खाने कथाको प्रश्न तपाईँको लागि है त। हेर्दा छ समात्दा छैन के होला? हेर्दा छ समात्दाखेरि छैन के होला? के होला ल भन्नुहोस्। छाया ल, तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँले सही जवाब दिनुभएको छ, सुन्दै गर्नु होला अहिलेको लागि छुटौँ होइन। ओके, उहाँ हुनुहुन्थ्यो शान्ता पराजुलीले हामीलाई 0 किलोमिटरदेखि फोन गर्नुभएको थियो। हाम्रो कार्यक्रम सुन्दैछु है, तपाईँको कार्यक्रम पनि भन्नुभयो, खुसी लाग्यो, सुनेर फोन गर्नुहोस् गजब हुन्छ। ओके, 0175-43-0040 मार्फत तपाईँको सहभागिता लिने कार्यक्रम पोखरा कलिनमा रहिरहेको छु। उनीहरूबाट सबिन तपाईँको साथमै हामीलाई यति बेला क्रममा कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ। नमस्कार नमस्कार हजुर, म गाउँमा छु, पोखरा झर्ने तर्खरमा छु है, रेडियो सुनिरहेको जानकारी गराए मित्र, आज भेटघाट गर्ने अवसर मिलोस् भन्नुभएको छ। भेटघाट नभएको धेरै भयो कृष्ण परियारसँग, एकदमै हामी भेटघाट गर्छौँ बेला मौकामा होइन त कृष्ण। ओके, थ्याङ्क यू सो मच, नौडाँडाको शिला टेलरदेखि हुनुहुन्थ्यो कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। रेडियो अन्नपूर्णको एकदमै शुभचिन्तक, रेडियो अन्नपूर्णका हरेक कार्यक्रमलाई माया गर्नुहुन्छ, कहिलेकाहीँ यसो लै भन्यो भने सहयोगको पनि अपेक्षा उहाँबाट हुन्छ र सहयोग पनि गरिरहनु भएको छ। कृष्ण परियारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। यता न्यू रोडमा चाहिँ न्यू वेड फेसन कलेक्सन, त्यस पछाडि बाटोबाट नि अगाडि छ भने नौडाँडा बजारमै छ शिला टेलरदेखि हामीलाई कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको थियो। स्टुडियोको टेलिफोन नम्बर खुला छ होइन, 0175-43-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन लाइन यति बेला क्रममा हामी खुला गरिरहेका छौँ यहाँहरूसँग कुराकानी गर्नको लागि टेलिफोन लाइन मार्फत। ओके, अहिलेको लागि टेलिफोन लाइन मार्फत नै एकैछिन कुराकानी गरौं त भन्ने मलाई लागिरहेछ, अब हेरौं कतिसम्म सफल भइन्छ। शान्ति बरालले नमस्कार सर, आराम हुनुहुन्छ भन्नुभएको छ, एकदम ठिकठाक छ, सुन्दैछु है यता मासवार साथ पोखराबाट, मिस यू अल फ्रेन्ड भन्नुभएको छ। थ्याङ्क यू सो मच शान्ति बराललाई हामीलाई सुनिरहेको जानकारी दिनुभएको छ। आज गाउँ खाने कथाका प्रश्न यहाँहरूको लागि मैले राखिरहेको छु 0175-43-0040 मार्फत आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला छ। अब अपडेटहरू केही छन् भने पनि मैले जोड्दै आइरहेको छु कार्यक्रममा, होइन यहाँहरूले थाहा पाइरहनु भएको छ कार्यक्रम सुनिरहँदाखेरि, होइन केही न केही जानकारी रहोस् न भन्ने हिसाबले पनि कार्यक्रमलाई मैले सञ्चालन गर्छु र पक्कै पनि यहाँले त्यो थाहा पाइसक्नु भएको छ। ओके, अब अरू के छन् हाम्रो खबरहरू तपाईँको, तपाईँ आउनुभयो भने अथवा कमेन्ट मार्फत भन्नुभयो भने बल्ल थाहा हुन्छ, नभए अब अरू त के छ। ओके, 0163543040 एकजना साथी आउनुहुन्छ र कुराकानी गरौंला भन्ने एकजनाका साथ म अगाडि बढ़िरहेको छु। यहाँहरू समक्ष कुराकानी गर्नको लागि एकछिन कमर्सियल ब्रेक, ब्रेक पछाडि आउँछु।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू,
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0165872653584।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 0161411777, मोबाइल 9856799277।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉर्ने
2: हॉर्ने गर्मी मनाया थे
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
2: ची सो हॉर्ने
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9028-57710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकारहरू के अरे के अचेल।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: Hello, Pokhara calling.
1: ओके कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी कि साथ लाइभमा छौं तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ आउन सक्नुहुनेछ गाउँघरने कथाका प्रश्न सँगसँगै म तपाईँको साथमै छु र तपाईँ मेरो साथमै हुनुहुन्छ एकजना श्रोता साथीसँग त कुराकानी भइसकेको छ नम्बर 3 गइसक्यो बाँकी नम्बर तपाईँले रोज्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर हो 061-5340-40 मार्फत आउनुहोला हामी कार्यक्रममा गीत संगीत पनि सुन्छौ तपाईँको सहभागिता लिने गर्छौं र सँगसँगै अरू के हुन्छ यसो महत्वपूर्ण केही जानकारीहरू छन् भने पनि मैले जोडिहाल्छु तपाईँ आउनुभयो भने अब एकछिन गफगाफ त भइ नै हाल्छ ओके यहाँहरू आउनुहोला 061-5340-40 मार्फत स्टुडियोको टेलिफोन नम्बर खुला छ कुराकानी गर्ने क्रममै अब क्रममा हामी अर्को एउटा गीततर्फ लाग्छौ श्रोता सहभागिता नै हो खास त दिनुपर्ने श्रोता सहभागिता भन्ने कुरा त्यस्तै भइसक्यो साथीहरू सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ अब कोही फुर्सदमै हुनुहुन्छ भने कल गर्नुहोस् भन्ने हो होइन कोही फुर्सदमै हुनुहुन्छ भने कल गर्नुहोस् हामी कुराकानी गर्नको लागि तम तयार छौं केही गाउँ खाने कथाका प्रश्नहरू छन् अब गाउँ लिने दिने भन्दा पनि अब स्पेसल्ली यसो गफगाफ गर्ने मेसो मेलो मिल्दैछ भन्ने हो यहाँहरू पक्कै पनि आउनुहुन्छ 061-5340-40 मार्फत कुराकानी गर्नको लागि है त स्टुडियोको टेलिफोन नम्बर खुला छ 061-5340-40 यति बेला क्रममा सौरभ केसीले नमस्कार गुड आफ्टरनुन सबैजनालाई सम्झेको छ भनिदिनु भन्नुभएको छ सौरभलाई थ्याङ्क यू सो मच हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएकोमा अब क्रममा हामी गीत संगीततर्फ अगाडि बढ्छौ यति बेला क्रममा एउटा गीत राख्छु ओके एउटा गीत म बजाउँदैछु गीत सुनिसके पछाडि ओके चलचित्र रहेको छ यो चलचित्र धड्कनबाट अब क्रममा एउटा आवाज तपाईँ सबैजनाको लागि मनोरञ्जनको लागि गीत संगीत सुनिहाल्नुपर्छ होइन यो गीत सुनेर किसिम त्यस पछाडि म आउँछु

0: ल तपाईँ पनि सुन्नुहोस् है, गाउँदेखि शहरदेखि गाउँसम्म, देशदेखि विदेशसम्म, यो गीतमा भने जस्तै सबैजनाले सुन्दै हुनुहुन्छ कार्यक्रम पोखराको अलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ट्ज। यति बेला क्रममा यहाँहरू सुन्दै हुनुहुन्छ पोखराको गैरापाटन स्थित स्टुडियोबाट। यति बेला म प्रत्यक्ष लाइभ मार्फत बोलिरहेको छु। दिलमाया बरालले अन्नपूर्णमा के भन्नुभयो, कार्यक्रम सुन्दैछु भन्नुभयो होला सायद है। ल थ्याङ्क यू सो मच दिलमायालाई पनि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ। हामीसँग कुराकानी गर्नको लागि तपाईँ आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ। आज गाउँ खाने कथाका प्रश्न सँगसँगै म रहिरहेको छु। अब आज पनि कस्तो भएछ भन्दाखेरि चार दिनको विदाले पोखराका होटेलहरू भरिभराउँछन् है। पोखरा घुम्न आउँदै हुनुहुन्छ भने विचार पुर्याउनु होला, पोखराको होटेलमा तपाईँले कोठा पाउनुहुन्न। पूरै 100% अकुपेन्सी छ भन्ने कुरा सुनिन्थ्यो, 100% त नहोला, 90%सम्म होला होइन। ल अहिलेको लागि एकजना साथी नमस्ते।
1: हेलो, गुड मर्निङ सबिनजी।
0: गुड मर्निङ, नमस्ते। गणेश गुरुङ के छ हाल खबर?
1: हजुर एकदम ठिक छ, सबैजनाको आशीर्वाद कृपाले।
0: आहा कस्तो राम्रो है।
1: हजुर
0: अनि माटो पानीतिर कस्तो छ हाल खबर?
1: सबै राम्रै छ भनौँ, ठिक छ,
0: सब ठिकठाक छ होइन,
1: ठिकठाक छ। हजुर
0: चार दिनको विदाले पोखराका होटेलहरू भरियो अरे,
1: त्यसो भन्दै हुनुहुन्थ्यो फेरि मैले फोन गरेँ तपाईँ।
0: ओ माई गड, होइन हिजो म आफू यसो एक प्लट घुमाउनु त भनेर सर घुम्न गएको। राम राम राम, काठमाडौँमा के चाप छ र पोखराको त्यो लेक साइडमा त्यति चाप के? भारतीय पर्यटक उत्तिकै, त्यहाँ माथि चार दिनको बिदा, नेपाली पर्यटक उत्तिकै,
1: चार दिनको बिदाले
0: आहा शीतलो आनन्द चिसो मौसम कहाँ खोजेर पाइन्छ यस्तो ठाउँ? यो त प्रकृतिको वरदान हो कि
1: पोखरा भनेको। बेला बेलामा पानी पर्छ, शीतलले पनि गर्छ,
0: यस्तो मजा ठाउँ कि। हिजो त दिनभरि झन् घामै लागेन, पानी पनि परेन कि, यस्तो मौसम थियो कि हिजोको होइन।
1: हजुर
0: अनि अब तराईतिर अथवा इन्डियातिर त गर्मी छ नि त धेरै,
1: गर्मी
0: अब यहाँ अब चट्ट अब अहिले घाम लागे पनि एकछिन पछाडि सरर पानी पर्छ, कस्तो आनन्द कि, मिठो निन्दा लाग्छ नि त अनि। त्यही भएर भन्दा पनि आनन्द आउने, सुन्दा नि आनन्द आउने, झन् हामी भोग्नेलाई त झनै आनन्द होइन।
1: पोखरावासीहरू एक प्रकारले भाग्यमानी नै भन्नुपर्छ
0: हो। पोखरा त साँच्चीकै पोखरा नै रहेछ भन्ने गीत थियो नि एउटा।
1: अनि फेरि यो पोखराका अब बिजारहरू कोही त बाध्यता व्यवस्थाले जानु पर्यो होला, त्यो बाध्यता व्यवस्था नहुनेहरू नि बाहिर बाहिरतिर हुनुहुन्छ नि। अब म त्यो हाम्रै भाइ समाजतिर र भाइ समाजतिर नि त्यही कुराहरू गर्छु कि। अब पहिला त अब बच्चा नानीहरूको लागि स्ट्रगलको लागि अब राम्रो ठाउँमा युरोप अमेरिका अस्ट्रेलियातिर जानुभयो होइन। अब तपाईँहरू अब छोराछोरीहरू त अब छोराछोरीहरू कमाउने भयो, अब उनीहरूको आफ्नै खुट्टामा उभिनि सक्ने भएपछि तपाईँहरू यहाँ आउनुहोस्, नेपालमा आउनुहोस् भन्छु है।
0: हो नि,
1: बरु यहीँ लगानीहरू यहीँ लगानी गर्नुहोस्,
0: एकदम राम्रो,
1: यस्तो राम्रो ठाउँ छ पोखरा, पोक्सी के अरे आफ्नो गाउँ
0: हो नि
1: आफ्नो पोखरा है, राम्रो ठाउँ छ, यहाँ आएर बस्नुहोस् भन्ने कुराहरू गर्छ के अरे। अब त्यो भनाइ मात्रै
0: यस्तो रहेछ कि। अब तपाईँले एकदम राम्रो कुरा उठाउनु भयो होइन, यो कुरामा कुरो चल्दै जाँदाखेरि कहाँ कहाँ पुग्छ थाहा हुन्न कि होइन। अनि खासमा चाहिँ कस्तो भन्दाखेरि अब नेपाल छोडेर विदेशतिर गइसकेपछि मान्छे भाषी नै रहेछ कि,
1: अब उतै भइजाँदो रहेछ। अब सबै आफ्नो पनि होला, व्यवहारले नि होला, त्यही पनि अब त।
0: अनि पछि चाहिँ भन्नु तपाईँ भन्नु,
1: अब छोराछोरी कमाउने भएपछि यहाँ आएर यहाँ गाउँ अझै गाउँमै बस्ने कि, पोखरा पनि नबस्ने, गाउँतिरै बसेर आफ्नै गाउँ घरमा बसेर बरु एउटा दुनो भैँसी पाल्ने, कहाँ गर्ने, एउटा बरु काम नगर्ने भयो, एउटा कामदारै राख्ने होइन, घाँस काट्ने मान्छे राख्ने, काका दुनु भैँसी पालेर अब त गाउँमै बसे नै यस्तो आनन्द हुन्थ्यो अब के गर्ने है।
0: यस्तो रहेछ कि मान्छे मुख्यतया महत्वकांक्षाले गर्दाखेरि सबभन्दा बिग्रेको महत्वकांक्षाले अरूको देखा सिकीले नै होइन। अब फलानु गयो, फलानुले यसो गर्यो, फलानुको छोरो यस्तो भयो, फलानु गयो, फलानु आएन भन्ने हामी फलानुले गर्दाखेरि बिग्रिएका हौ होइन। एउटा
1: समाजमा यस्तै छ कि त्यही भयो
0: होइन। अब अर्को कुरा, विदेशीहरू नेपालमा आएर महिनौ बसेर जान्छन् कि होइन, यही बस्नु पाए हुन्थ्यो भन्छ। अब नेपालीहरू विदेशतिर गएर उतै भाँसिन पाए हुन्थ्यो भन्छन्, पछि फेरि उता पनि अगाइसके पछाडि कहाँ जाने त, जाने ठाउँ नै छैन, अन्तिम बिन्दु कहाँ त भन्ने छैन नि त। अनि फेरि तिनै नेपाली एनआरएनए बनेर नेपाल आउँछन् कि। ल हेर्नुहोस्, पहिला नेपालको नागरिकता त्यागे होइन, अब नेपालको दोहोरो नागरिकता त लिन पाइँदैन। अब अहिले के छ, तिनै नेपाली एनआरएनए भनेर बनाएर यो सब नाटक हो कि होइन, अनि तिनै फेरि नेपाल आउनुपर्ने, नेपालमा राजनीति गर्नुपर्ने कि तिनैले। ल हेर्नुहोस्
1: सब कमेन्टहरू गर्ने सब उनीहरू त हो नि, के भइरहेछ सबै कमेन्टहरू गर्ने,
0: नेपालभन्दा बाहिर बस्ने, अनि फलानु यस्तो यस्तो,
1: नेपालमा यस्तो भएन उस्तो भएन भनेर
0: सक्छौ भने नेपालमै बसेर देखाऊ न होइन, नेपालमै बस। अनि यो मलाई पनि मन पर्दैन कि बाहिर बस्ने अनि नेपालमा यस्तो भएन, यस्तो कमी कमजोरी भयो, बाहिर राष्ट्रमा यस्तो छ, आफू चाहिँ नेपालबाट भागिहाल्ने अनि चाहिँ दोष लगाउने, धेरै त्यो धेरै छ त्यस्तो मान्छेहरू, थुप्रो छन् कि होइन। अनि नेपाल आउनको लागि त एउटा बहाना चाहियो, अनि यहाँ नआने होइन के गर्ने, यस्तै छ। हुन्छ गणेश, फेरि फेरि पनि गफ गर्नुपर्छ, यो कुराहरू राखौँ,
1: गफ गर्दा धेरै हुन्छ।
0: ल अबको लागि एउटा नम्बर हो, आठ नम्बरमा रहेको प्रश्न तपाईँको लागि, रुँदै हाँस्दै गमकदै जाने, सकेसम्म बिगार गर्ने के होला।
1: रुँदै हाँस्दै गमकदै जाने,
0: सकेसम्म बिगार्ने, बिगार गर्ने के होला त्यस्तो।
1: रुँदै हाँस्दै जाने,
0: रुँदै हाँस्दै गमकँदै जाने, सकेसम्म बिगार गर्ने, अलि सोध्न बाध्य बनायो क्या,
1: थाहा भएन ल, अरू साथीहरूले भन्नुहुन्छ ल,
0: यसको सही जवाफ हो बाढी।
1: बाढी रुँदै गमकँदै जाने
0: होइन त। ल गणेश, एकदम खुसी लाग्यो, सम्झिँदै गर्नु होला है त।
1: हस्
0: नमस्ते। युवा हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटे बानीदेखि फोन गर्नुभएको थियो। पालो तपाईँसँग कुराकानी गर्ने हो, 061-5340-40 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ अहिलेको लागि, टेलिफोन लाइन मार्फत अर्को एकजना साथी आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्दैछु। नमस्ते।
2: नमस्ते,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए केदारनाथ, के छ बुवा हालखबर?
2: ठिकै छ।
0: अहिले नदीपुरतिर?
2: हजुर,
0: अहिले नदीपुरतिर हुनुहुन्छ?
2: हजुर हजुर।
0: के छ नदीपुरतिरको हालखबर?
2: ठिकै छ, रमाइलै छ।
0: हो
2: हजुर।
0: अनि अरू सुनाउनुहोस्, धेरै दिन भयो कुराकानी गर्न पाएको।
2: हो त, धेरै भयो।
0: कता व्यस्त हुनुहुन्थ्यो, के थियो?
2: यसै छ, भू केही नै चाहिएन, जसलाई भन्ने मनमुटु सुन्थे त्यही बेलामा बस्न पाइएन।
0: ल भजन सुन एउटा ज्याममा लाएर। ल
2: हजुर,
0: भजन सुनाउनु त सर।
2: भजन
0: हे
2: कृष्ण
0: हे हरि नारायणम, ल हरि हरि भन्नु न।
2: हजुर
0: आएन त्यसो भए।
2: कलियुग के भन्नु, बुढो
0: हे रामको पैतालैमा के भनिन्छ नि होइन,
2: कमल फुल लेखेको लेख्दा मैले
0: देखेको,
2: हे हरि कदमको डालीमा तिम्रो रोते रूप देख्न खालीमा, आधा रात माया मुनि त
0: भन्नु न। हो
2: हजुर
0: आएन त्यसो भए।
2: कलियुग के भन्नु, त्यो उतिखेरै कहाँ आउँछ त नि बुढो भयो
0: ए राम।

0: नारायणम भन्दाखेरि हरि हरि भन्नु पर्यो कि ल एकदम खुसी लाग्यो. कति नम्बर रोज्नुहुन्छ? धन्यवाद.
1: सात नम्बर.
0: सात नम्बरमा रहेको यो खान टुक्काको आधा भाग तपाईँको लागि होइन. छानो छ घर होइन, बोक्न सकिन्छ भारी होइन, के होला? आकाश. आकाशलाई बोक्न सकिन्छ? सकिन्छ. आकाश होइन, यसको सही जवाफ हो छाता होइन. ल सम्झिँदै गर्नु होला है त. हस् हस् नारायणम नारायणम हस्. ओके, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो केदारनाथ आचार्यले नदीपुर पोखरादेखि. उहाँसँग कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु. पालो तपाईँसँग कुराकानी गर्ने हो 061-5440 मार्फत. उताबाट हाम्रो प्रदीप भाई के छ भाइ हलखबर? निकै व्यस्त जस्तो देखिन्छ नि होइन. ल ठिक छ, हाम्रो प्रदीप भाइ हुनुहुन्छ उता, यसो मुसु मुसु हाँस्दै बस्नु भएको छ. उहाँलाई पनि उहाँले पनि सबैजना श्रोताहरूलाई सम्झिँदैछु भन्नुभएको छ हो. उहाँ चाहिँ कृषि पढ्नु भयो अरे होइन, कृषि गर्नको लागि वैदेशिक यात्रा पनि तय गर्दै हुनुहुन्छ छिट्टै नै हो. ल हो अरे. उहाँसँग पनि तपाईँको कुनै दिन म चिना परिचय गराउँला है त. ओके, एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौँ. कहाँदेखि को हुनुहुन्छ? नमस्ते. हेलो हजुर, नमस्कार. नमस्कार. के छ दाजु हालखबर? एकदम ठिकठाक छ. के छ हालखबर? एकछिनपछि त अब त्यो छँदैछ नि होइन. ए होइन, सम्झिनु सबैभन्दा ठुलो कुरा हो. ल कति नम्बर?
1: सात नम्बर.
0: सात नम्बर गइसक्यो हजुर. आठ नम्बर नि गइसक्यो हजुर. ल पाँच नम्बर है त. पाँच नम्बर है त. ल ओके, पाँच नम्बरमा रहेको प्रश्न तपाईँको लागि, उड्छ चरो होइन, पुच्छर छ जनावर होइन, के होला?
1: उड्छ चरो होइन, पुच्छर छ जनावर होइन, के होला? प्लेन हो?
0: चङ्गा. ल सुन्दै गर्नु होला है त. ओके, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो बाँझापाटनबाट. शिव परियारले फोन गर्नुभएको थियो. शिव परियार भन्ने बित्तिकै फेवातालमा साइली डुङ्गा सरर भन्ने गीत आउँछ कि होइन. फेवातालमा साँच्चै कि यति बेला कायकिङ सरर भन्नुपर्छ कि. अब त फेवातालमा डुङ्गा होइन, फेवातालमा कायकिङ सरर, त्यो सिङ्गल बोट के एकजना मात्रै लिएर हिँड्न मिल्ने, एकदमै आफै चलाउन मिल्ने त्यस्तो खालको व्यवस्था छ अहिले चाहिँ. ए गजब चलिरहेको छ. अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी. नमस्ते.
2: नमस्ते बाबु.
0: नमस्ते हजुर, कहाँदेखि को बोले हुनुहुन्छ?
2: म बाबु लामो जोरुन्दासदेखि बोलेको. हजुरको कार्यक्रम त सुन्थे, धेरै पछि फोन गरे. म नबोलेको लगभग दुई तिन वर्षै भयो थियो.
0: ल यहाँको शुभ नाम?
2: मेरो नाम राम कुमार सुनार.
0: ए राम कुमार सुनार.
2: हजुर,
0: के छ रामको हालखबर?
2: ठिकै छ. हजुरको कस्तो छ बाबु?
0: एकदम ठिकठाक छ. क्यारिकेचर त खतरा गर्नुहुन्छ क्या?
2: हजुर
0: है. ल एउटा क्यारिकेचर सुनाऊ नि त. पाँडेको.
2: पाँडेको त आउँदैन.
0: कसको आउँछ? ल उसैको सुनौ.
2: मलाई त्यस्तो त आउँदैन दाजु.
0: आउँछ आउँछ, यतिको क्यारिकेचर गर्ने भएपछि त आउँछ कि.
2: आउन त आउँथ्यो, अलि पहिला पहिला गरिन्थ्यो.
0: छोटो छोटो छोटो छोटो सुनौ. ल
2: धेरै छोटो.
0: मेरी आमै नि भन्न त आइहाल्दैन. के छ हालखबरहरू?
2: अरू ठिकै छ दाजु.
0: कता बेपत्ता हो तपाईँ आज भोलि?
2: हजुर,
0: कता कता हुनुहुन्थ्यो? के छ जिन्दगानी? कसरी चलिरहेको छ जिन्दगानीमा?
2: जिन्दगानी क्याम्पस जाने आउने.
0: ए कतिमा पढ्दै हुनुहुन्छ अरे अहिले?
2: म मास्टर्स दुईचोटि.
0: ए राम,
2: कति?
0: ए बा, केमा सकेर हो फेरि?
2: हजुर मैले एमबिए सकेँ, अब चाहिँ मैले लिटरेचरतिर.
0: ओ एमए इङ्ग्लिस.
2: हजुर.
0: वाओ नाइस. ए ल ठिक छ त्यसो भाइ. अहिले कुन सेमेस्टर?
2: अहिले थर्ड सकिन लाग्यो.
0: थर्ड सेमेस्टर भनेपछि त इङ्ग्लिस लिटरेचर दरै गइरहेको छ होइन?
2: हजुर.
0: पोएट्री.

ड्रामा ल ठिक छ, म पनि एमए इङ्ग्लिस हो कि त्यही भएर ल एकदम खुसी लाग्यो। अनि कति नम्बर राखौँ? पाँच नम्बर गइसक्यो। अब हामीसँग एक दुई तिन छैन, अरू चार छ। ओके, एक नम्बरमा रहेको यो गाउँ खाने कथाको प्रश्न तपाईँको लागि है त, तिमी जाऊ म आउँदैछु के होला? तिमी जाऊ म आउँदैछु, गाउँ खाने कथा बन्जरो बन्जरो होइन, यसको सही जवाफ हो पाइलाको छाप। ल राम फेरि पनि सम्झिँदै गर्नु होला है त। हस् नमस्ते, भन्नुहुन्थ्यो राम कुमार सुनार हामीलाई, उहाँले लामाचौरदेखि फोन गर्नुभएको थियो, इङ्ग्लिस लिटरेचरको स्टुडेन्ट डबल डिग्री है। म पनि फेरि अर्को डिग्री गर्नुपर्ने जस्तो लाग्यो, पढ्ने भनेपछि त फेरि मलाई जाँगर चलिहाल्छ कि। ओके, 11:51 गइरहँदा कार्यक्रम पोखराको अलिनी यहाँले सुनिरहनु भएको छ, एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हामी हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ लाइभमा छौं। प्रदीप भाइ के छ अरू हालखबर? भाइ के छ अरू हालखबर भनेको कि हाम्रो प्रदीप भाइ यस्तो मुस्कान छ नि होइन, अनुहारमा छुट्टै चमक छ कि आज होइन। हाम्रो साथीहरू कता कता हुनुहुन्छ भाइ? है सबैजना घाममा हुनुहुन्छ क्या? ओके, स्टुडियोमा रमाइलो छ, प्रदीप भाइ हुनुहुन्छ होइन। प्रदीप भाइ भएपछि माहौलै अर्कै हुन्छ कि फेरि यहाँ चाहिँ होइन। ओके, के छ आज दिनभरिको प्लान के छ भाइ? हो केही छैन, हामी चिया खान्छौँ, चिया पसल जान्छौँ होइन। हाम्रो चिया खाने ठाउँ छ कि फेरि छुट्टै होइन, नामै चिया पसल। चिया पसलमा गइसकेपछि फेरि त्यहाँ गइसकेपछि त्यहाँ बसिसकेपछि कस्तो हुन्छ भन्दाखेरि त्यहाँको आमाले अलिक कान राम्रोसँग सुन्नुहुन्न कि, अनि हामीले अर्डर नगरे पनि त्यहाँ अटोमेटिक खाजा आइपुग्छ होइन। छुट्टै ठाउँ छ कि, यो ठाउँ चाहिँ नभनिराखौँ, फेरि उहाँले कतैबाट सुन्नुभयो भने फेरि गाह्रो पर्ला होइन। त्यही भएर चिया चाहिँ खानुपर्छ जिन्दगीमा, चिनी हालेको होइन, चिनी कम भएको होइन, सेलरोटी नै खानुपर्छ अनि अरू मालपुवा। ओके, एकदम रमाइलो छ। हुन्छ, कार्यक्रमबाट अछुट्नुपर्ने बेला भइसकेको छ, आजको लागि टेलिफोन लाइन हामी लिने अवस्थामा छैनौ। एउटा गीत सुन्दै यहाँहरूबाट सबै नर्को श्रृंखलासम्मको लागि अब छुटिनुपर्छ भन्ने बेला आएको छ। ओके, हामीले फोन गर्नुभयो, धेरैजना साथीहरूको सहभागिता रह्यो। शान्ति पराजुले 0 किलोमिटरबाट, गणेश गुरूङ माटेपानीबाट, केदारनाथ आचार्य नदीपुरबाट, शिव परिवार बाँझापाटनबाट, राम कुमार हुनुहुन्थ्यो हामीलाई, उहाँले लामाचौरदेखि फोन गर्नुभएको थियो र उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु, किनकि तपाईँको सहभागिता आगामी दिनमा पनि यस्तै नै रहनेछ। र सबैजनालाई सम्झना भन्नुभएको छ, दिलमाया बरालले अन्नपूर्ण एफएमले प्रायोजन गरेको कार्यक्रम सुन्दैछु भन्नुभएको छ, ल ठिक छ है त। ओके, कृष्ण त्यसपछि शान्ति शिव लगायत सबैजनालाई, फेसबुक लाइभ साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्छु। अन्तिममा जुनको ज्योति ल्याएर पनि म दिन्छु त भन्दिन, तर सागरको मोती ल्याएर दिन्छु पनि भन्दिन, तर तिमीलाई चोखो माया चाहिँ गर्छु भन्ने गीत छ। चलचित्र नाइ नभन्नु लबाट यो आवाज तपाईँको लागि छोड्दै सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्, जय होस्।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: डिजिटल ठगीबाट बचौ
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
4: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: टाइम चेक
7: यति बेला मध्याह्नको 12 बजेको छ
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: वर्ष तल झन्
1: अम्मा अम्मा छोड छोड छोड
2: लाग्न गेली फेरि बच्चादेखि कुकुर बिराल जस्तो झगडा
0: परेको
2: सौदा लगाएर भित्रै अन्त तँ चाहिँ के भएको
1: आउँदिन
2: आफै जा
1: साँच्चै आउँदैनस्।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560119218 9808557710।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारे गना किन नि खनि तोला
5: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलादी तोला।
4: ए नई च्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाई तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिङ ओछे।
5: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
4: जगा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मोहै आसुम ल्यादो
5: समुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान निभिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0036।

0: टोन पोइन्टसँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा छ,
2: सल्लाहकार के अरे के अचेर।
1: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: मम्मी गर्मी भयो के, चिसो पिउन,
5: पिउनलाई चिसो उठाउ हटे,
6: गर्मीमा नयाँ फ्रेस
5: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
6: चिसो हटे।
7: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
1: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-4976-98-560-24-216
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: भर्ना खुल्यो।
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007-97-623-36-817
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
2: विस्तृत जानकारीका लागि
0: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877-98-560-2059
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
7: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725

0: बद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको

0: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
2: हरे, गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
2: चिसो हरे।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0932-29।

0: मम्मी गर्मी भाई के चीसो पिउना
1: पिउना लाई चीसो उठाऊ हले
0: हले गर्मी मनाया ट्विस्ट
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मिक्स
0: चीसो हले
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
1: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
0: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
1: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
0: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
1: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षाले हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
0: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
1: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: फेस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
1: ए हो र? अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।

0: 1 point sanga sadai rewarded.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30.

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: पाइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्कमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
5: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
1: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसिदियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
7: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
8: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 9856019218 9808।
7: बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ

0: त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न,
5: पिउ न राई चिसो उठाउ हले
4: हले, गर्मीमा नयाँ ट्रिक
5: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स
4: चिसो हले।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: होइना रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठीक ठाक

0: हो। बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मम्मी गर्मी भाई के ची सो प्यूना
1: प्यूना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया तो
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
2: ची सो हॉले
3: माउंट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-0900
4: ओहो नासर बे कति छाबा डिजाइन बे मारे खाना किनानी खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नै छाबा मारे दोकान पो मोना नै प्रेसोलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: 93.4

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Must to Shape a Future. Bharna Pharam, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, MASS, Basi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-0909
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
6: हृदयघात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: पुनश्च सक्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
8: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
9: गर्मीमा नयाँ ट्विस्ट
8: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
9: चिसो हर्ने।

让你们啊，让你们啊，热烈的热情，让你们啊，让你们啊，让你们啊，热烈的热情，让你们啊。

0: Sale man a, sale man a, gale la vidya. Sale man a, sale man a, sale man a, gale la vidya. Sale man a.
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे, गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हटे।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
6: घर होस् या ऑफिस, होटल होस् या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड, 25 वर्ष को विश्वास, गति सह अपार, 1 GBPS सम्म का पैकेज को बहार, स्ट्रीमिंग, गेमिंग, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्शन मा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैं तपाईको साथमा, हिजो आज भोलि हामी छौ तपाईको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था, अब घरमा पठाउनुस् पैसा,
8: हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति,
7: सदरमुकाम गाउँ गाउँमा छन् शाखा
8: हरेक ठाउँ ठाउँमा,
7: तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो,
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 0175736194 5147 97460 97460 96 7
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नयाँ बजार।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: स्मार्टफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
5: गर्मी होइन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061551728, मोबाइल 98560027729।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स पेस्ट, निंद्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424-9804-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9856019218, 9008857710।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई
6: यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो।

0: उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
0: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553834।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0036।
5: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
6: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
7: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपाली एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू
4: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
11: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
1: फोन 061-590-162, 590-163।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
2: चिसो हर्ले
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: कोलगेट मैक्स फिट, निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल बेमो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218, 9808557710।
5: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061577718, 9763 32836, 9562209।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
6: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
6: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
6: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तो रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-012-35-444
12: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personals. Join Must Shape Your Future. Bharna Faram, Bitaran Bhairai Kocha. Online application ko lagi, hamro website www.maass.edu.np ma login garna sakine cha. For more details, Mount Annapurna Secondary School, Mass, Basi Mag, Nadipur. फोन 061-577-718-9463-32836-2509

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5534-34-834।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हले
8: हले
7: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेंट बा न्यूट्रिशन मिक्स चिसो हले।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवाहरू योजनाहरू: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856927।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना:
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू:
5: हृदयघात,
8: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड़कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढ़ी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
5: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
6: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
5: अब नलिनु चिन्ता न कुनै डर।
7: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौं तपाईको साथ बनाउन तपाईको आत्मबल बलियो।
7: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
7: शैक्षिक खर्च तथा शुल्क हवाई टिकट खाना मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
5: समय बचत प्रक्रिया सहज।
7: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
3: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
2: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला अपराह्नको 4 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: ल, गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त।
6: एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौड बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
7: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदय घात,
9: ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34-834।
11: मम्मी, गर्मी भयो के चिसो पिउन, पिउनला मलाई चिसो उठाउ हटे गर्मीमा नयाँ स्विच रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
13: विशेषताहरू,
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
13: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
14: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
15: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
14: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
16: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
17: घुट्नु खुट्नु पियो या सिपमा रमायो, अब गर्मी लागि चिसो हरे, चिसो हरे,
18: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
17: चिसो हरेको।
19: डिजिटल ठगीबाट बचौं।
20: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
19: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
20: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
21: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
20: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
22: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
20: किन एएसी लाइट ब्रिक नै?
22: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
20: वाह, मैले खोजेको जस्तो रहेछ।
22: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
20: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: टोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504918 5280
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।

0: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
3: हरे
2: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हरे।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नुपर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834।
7: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

तीन बजे समय में दुईवटा यात्रीवाहक बस बगे चितवन जिला प्रहरी कार्यालय ने जनाएको छ। माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशुली नदी में खसेको छ। यसैगरी सोही सड़क खंड को 17 किलो में अर्को यात्री बस में पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623638 17।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखले ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ,
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखले ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्लिक्स।
7: गर्मीमा नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
7: चिसो हर्लिक्स।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
8: यति बेला अपराह्नको 5 बजेको छ
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय 93.4

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-3064-580-725।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
6: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हरडे,
7: गर्मीमा नयाँ ड्रिंक रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हरडे।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू:
12: हृदयघात,
11: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
11: छातीको दुखाई तथा थकान,
12: मुटुको भल्भमा समस्या,
11: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिज,
11: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखेको वा राख्नु पर्ने,
12: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-562-6553-834-34-834-34।
13: होम केयर सेवा, होम केयर सेवा,
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू,
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
11: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
15: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
16: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
15: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
16: शिखर इन्स्योरेन्सको सहकार्यमा
15: अस्पताल खर्च सहाराले गर्छ।
16: ई सेवा सबै सधैँ सँगै।
12: भर्ना खुल्यो।
13: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू, जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
13: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
12: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
13: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
12: निर्मला बराल संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
17: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
19: विस्तृत जानकारीको लागि
18: 061-576-3161-9441-5744 98460-196-796
19: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
20: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
21: सर्टिफिकेट इन डेन्टल साइन्स,
22: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
21: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
22: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
22: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
20: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
22: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा। फोन 061-588-364-580-725।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पीना पीना लाई चीसो उठाओ हटे
2: गर्मी मनाया
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मिक्स
2: चीसो हटे
3: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562209।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम मिसोहोलिकको।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरू होइन, एएससी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएससी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएससी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले। गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्ले।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 01-5-77-718-98-63-32-836-98-560-22-09।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको वाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 01-5-87-26-55-8-34।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरेको
1: 93.4 के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: क्या खतरा समाचार आइसक्यो
5: बाफ्रे
4: अब चाहिँ के हुने हो
6: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
11: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
10: ए नै छ्याब मार दोकान पो मोना नै प्रेसलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
11: हजुर किमे झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
10: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-15 98-560-35 8 15 प्रोप्राइटर दशरथ सुनार
11: छतै
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
12: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
12: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
12: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
12: सुत्केरी नवजात शिशुको हेरचाह
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
13: डाक्टर ल्याब सेवा
12: औषधि डेलिभरी सेवा
13: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-277
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061-590-162-590-163
16: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
17: हाँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
16: किन अत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
17: साँच्चै हो र
16: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-527
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसिबियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान।
2: ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट।

0: माछापुछ्रे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
0: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218 9028557710।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात्

0: तीन सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कूटनीतिक माध्यमबाट सीमा समस्यामा समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति। बजेट विद्युत समस्या र सुशासनको सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यान आकर्षण, जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका, इन्टरनेटको सुरक्षित प्रयोगबारेमा सचेतना फैलाउनुपर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना, जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो, केही दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन साङ्ली ला संवाद सिंगापुरमा शुरू, युरेफ्रिस नदीमा भीषण बाढ़ी, पूर्वी सिरियाका हजारौं नागरिकहरू विस्थापित र एसियाली खेलकुद छनौटमा नेपालको विजयी शुरूआत, चीन 221 रनले पराजित, पोखरा 17 आयोजित खेलकुद सप्ताह सम्पन्न। प्रधानमन्त्री बालेन्द्र शाहले लिपु लेक, लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलको उपनेता पद्म आर्यालले सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो, तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कंग्रेसको प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्यविना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभएको र यो सच्याउनुपर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराइएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताको लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाइएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानवाधिकार आयोगको प्रतिवेदनबारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटनाबारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो। यस्तै बाँदरको समस्याको बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पहरूबारे सोचिएको बताउनुभयो। यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाएर सर्वसाधारणमा समस्या पारेको विषयको प्रश्नमा प्रधानमन्त्री शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चूलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकाले 85 युनिट भन्दा माथि 5% भ्याट लगाउने व्यवस्था गरेको उल्लेख गर्नुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको भनाई छ। आजको बैठकमा प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अर्यालले उहाँलाई रोस्टम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। राष्ट्रिय सभाको हालैको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, विद्युत आपूर्तिमा देखिएको अवरोध, जातीय विभेद र सुशासनको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले जनसरोकारको मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सुर्खेतको प्राकृतिक ग्यास उत्खनन, विद्युत आपूर्तिमा देखिएको अवरोध, बजेटका सीमा र सामाजिक न्यायका विभेद विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराए। सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै आलोचना समेत गरेका हुन्। बैठकमा सांसद गोमादेवी तिमिल सिन्हाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनको लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको टिप्पणी गर्नुभयो।
बजेट वक्तव्यमा उद्योगका कुरा सुनिए पनि व्यवहारमा कार्यान्वयन गर्ने आधार नदेखिएको उहाँले उल्लेख गर्नुभयो। उहाँले सुकुम्बासी गरीब किसान र मजदूरका समस्या समाधानका लागि सरकारको स्पष्ट धारणा माग गर्नुभयो। विशेष गरी रातिको समयमा हुने अन्धकारले विद्यार्थी र व्यवसायीलाई प्रत्यक्ष असर पारेको भन्दै उहाँले तत्काल सुधारको लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइन हावाहुरीको कारण अवरूद्ध भएको र आरक्षित क्षेत्रमा पर्ने भएकाले मरमत कार्यमा बाधा पुगेको जानकारी गराउनुभयो। उहाँले उक्त समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै संसदमा उठाइएका प्रश्नहरूको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति आपत्ति जनाउनुभयो। सांसद भुवन बहादुर सुनारले जातीय छुवाछुत र भेदभावका घटना अझै कायमै रहेकोमा चिन्ता व्यक्त गर्नुभयो। दिपा नेपालीको आन्दोलन र माइतीगर मण्डलामा भइरहेको विद्रोहलाई उद्धृत गर्दै उहाँले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाउनुभयो। बजेटमा विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै उहाँले शीघ्र न्यायको माग गर्नुभयो। सांसद युवराज शर्माले मुलुकमा बढ़दो महँगी र लोकतान्त्रिक मूल्य मान्यतामाथि भइरहेको प्रहारबारे चर्चा गर्नुभयो। संविधान संशोधनको नाममा भइरहेको केही गतिविधिप्रति संशय व्यक्त गर्दै उहाँले सुशासन र सम्पत्ति शुद्धिकरणको नाममा आतंक सिर्जना गर्न खोजिएको टिप्पणी गर्नुभयो। साथै जेएनजी आन्दोलनका सम्बन्धमा मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनमा उच्च पदस्थहरूलाई जोगाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले जननिर्वाचित प्रतिनिधिहरूले संसदमा उठाएका प्रश्नहरूको जवाफ दिन र समस्या समाधानमा सक्रिय हुन सरकार र सदनका अध्यक्षसँग विशेष आग्रह गर्नुभएको छ। कास्कीका प्रमुख जिल्लाधिकारी रूद्रादेवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन सम्बद्ध व्यवसायहरूको शनिबार अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका दुई बालकको उद्धार गरिएको छ। अनुगमनकै क्रममा संचालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर नपुगेका बालबालिकालाई एक्लै छोडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूको लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अपनाइएको नपाइएको बताइएको छ। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकोले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहार विदितै रहेको भन्दै अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यानाकर्षण गराइएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिइएको छ। पोखरामा बाल अधिकार प्रवर्तन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा संचारकर्मीको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। भोइस अफ चिल्ड्रेनको आयोजनामा भएको कार्यक्रममा नेपालमा बाल बालिका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र शोषणका घटना डरलाग्दो गरी बढ़िरहेको तथ्याङ्क सार्वजनिक गरियो। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष 81-82 मात्र 732 जना बाल बालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 जना बालक र 419 जना बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनले केएनएच जर्मनी, जर्मन सहयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजअपको सहकारीमा आयोजना गरेको उक्त कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् 2023मा 514 जना बालबालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गरेका थिए। सो अध्ययन अनुसार 13 देखि 18 वर्ष उमेर समूहका 97% बालबालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ। अध्ययनमा सहभागी बालबालिकाहरूमध्ये 38.60% आफूलाई यौनजन्य सन्देश आएको बताएका छन्। त्यसै गरी 34% अश्लील फोटो र 13.60% अश्लील लिंग वा भिडियो आएको खुलाएका छन्। 6.80% बालिका अनलाइनबाटै अनि विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन्। बालकहरूको अवस्था पनि उस्तै देखिएको छ। सहभागी बालकमध्ये 32.30% यौनजन्य सन्देश, 29.20% अश्लील फोटो र 15.40% अश्लील लिंग वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.20% बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन्। अभिभावकहरूको इन्टरनेटमा पहुँच भए पनि चेतनाको स्तर भने निकै कमजोर देखिएको छ। 99% अभिभावकसँग इन्टरनेटको सुविधा भए पनि उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार, कानूनी प्रावधान, उजुरी प्रक्रिया र डिजिटल साक्षरता जस्ता विषयमा जानकारी नै नभएको पाइएको छ। इन्टरनेटको सुरक्षित प्रयोगको लागि राज्यले नीति नियम निर्माण र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उपनिर्देशक घिमिरेले जोड दिनुभयो। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि 1999 हस्ताक्षर गरेको 37 वर्ष पुगिसकेको छ। नेपालको संविधान 2072 बाल अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। यसका साथै बाल बालिका सम्बन्धी ऐन 2075 र
नियमावली 2078 लगायतका दर्जनौं कानून र निर्देशिका बनेका छन् तर प्रभावकारी कार्यान्वयनको अभावमा बालबालिका यौन दुर्व्यवहार शोषण हिंसा र बेचबिखनको जोखिममा परिरहेका छन्। सुरक्षित इन्टरनेटका लागि बालबालिका युवा महिला शिक्षक संचारकर्मी र कानूनी निकाय सबैको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा उल्लेखिएको छ। कार्यक्रममा अग्रज पत्रकार गंगाधर पराजुलीले बाल संवेदनशील पत्रकारिताका बारेमा प्रस्तुति गर्नुभएको थियो। उहाँले बाल बालिका सम्बन्धी समाचारले मीडियामा अझै महत्व पाउनुपर्ने भन्दै पत्रकारले सचेत भएर समाचार सामग्री तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। बाल अधिकार प्रवर्तनमा संचारकर्मीको भूमिकाको बारेमा आफ्नो प्रस्तुति मार्फत उहाँले प्रकाश पार्नुभएको थियो। भोइस अफ चिल्ड्रेनले विगत 26 वर्षदेखि सड़कमा रहेका र जोखिममा परेका बाल बालिकाको उद्धार संरक्षण र पुनर्मिलनमा काम गर्दै आएको छ। सुरक्षित समाज निर्माणको लागि संचारकर्मी र सरकारवाला निकाय बीच सहकार्य आवश्यक रहेको सहभागीको निष्कर्ष थियो। बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका केन्द्रीय सदस्य केशव प्रसाद पौडेलले स्वागत गरेको कार्यक्रम सञ्चालन प्रोजेक्ट अफिसर अप्सरा गुरूङले गरेकी थिइन्। पोखराका क्रियाशील पत्रकार सहभागी भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य केशव शरण लामिछाने, राष्ट्रस्व गण्डकी प्रमुख वासुदेव पौडेल लगायतले बोलेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता र प्रतिनिधित्व बढ़ाउन संचार माध्यमको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा पोखरामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शान्ति न्याय तथा लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकीको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा महिला राजनीतिक सहभागिता, समान प्रतिनिधित्व तथा मीडियाको जिम्मेवारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले महिलाको जनसंख्या अनुसारको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले हाल संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको सहभागितालाई प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाउन सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले महिलालाई केवल समावेशिताको नाममा सीमित राख्ने होइन, निर्णय तहमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। स्थानीय तह निर्वाचनमा महिलाले महिलासँगै प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न सके मात्रै वास्तविक समानता र प्रतिस्पर्धात्मक अवसर सुनिश्चित हुने उहाँको भनाइ थियो। कार्यक्रममा डब्ल्यूडब्ल्यूजेकी केन्द्रीय सदस्य दुर्गा अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै महिलाको वर्तमान सामाजिक, आर्थिक तथा राजनैतिक अवस्थाबारे जानकारी गराउनु भएको थियो। उहाँले महिलाहरू अझै पनि विभिन्न संरचनागत, सामाजिक तथा आर्थिक अवरोधको कारण नेतृत्व तहमा पुग्न संघर्ष गरिरहेको बताउनुभयो। महिलाको क्षमता विकास, अवसरमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढ़ाउन राज्य, राजनैतिक दल, नागरिक समाज र संचार माध्यम सबैले साझा रूपमा काम गर्नुपर्नेमा उहाँको जोड़ थियो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संकल्प गण्डकी अध्यक्ष सरिता तिमसिना पंगेनीले आगामी निर्वाचनलाई लक्षित गर्दै सीमान्तकृत तथा पछाडि पारिएका महिलाको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मीडियाले महिलाका मुद्दालाई प्राथमिकताका साथ उठान गरेमा नीति निर्माण र राजनीतिक सहभागितामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियामा सबै वर्ग र समुदायका महिलाको समान सहभागिता सुनिश्चित गर्न संचार माध्यम, नागरिक समाज तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघको गण्डकी महासचिव जमुना शर्मा वर्षा, कास्की उपाध्यक्ष माधव रेग्मी, संकल्प गण्डकी उपाध्यक्ष मिलन भुजेल, महासचिव ईश्वरी बिक लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो। त्यसै गरी भरत कोइराला, श्रुति कुमाल, अनिसा श्रेष्ठ, शर्मिला राणावाड, शान्ति गुरूङ, रोजी श्रेष्ठ लगायत सहभागीहरूले महिला सहभागिता बढ़ाउन संचार माध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने, निर्वाचनको बेला महिला उम्मेद्वारको मुद्दा र एजेण्डालाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने तथा सीमान्तकृत समुदायका महिलाको आवाजलाई सार्वजनिक बहसमा स्थान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय तह निर्वाचनलाई थप समावेशी, समानुपातिक र प्रतिनिधिमूलक बनाउन संचार माध्यमले सचेतना अभिवृद्धि, नीति बहस र जनमत निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने निष्कर्ष निकालेका थिए। आयोजक संस्थाले आगामी दिनमा पनि महिला अधिकार, राजनीतिक सहभागिता र समावेशी लोकतन्त्रका विषयमा यस्ता छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्। पोखरा महानगरपालिका सत्र बिरोटा स्थित बालोदय माध्यमिक विद्यालयमा बाल बालिकाको संस्कारसहितको शिक्षाको लागि अभिभावकको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाल बालिकाको समग्र विकास, पारिवारिक वातावरण, अनुशासन, अध्ययनप्रतिको रूचि तथा सकारात्मक व्यवहार निर्माणमा अभिभावकले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल टेकनाथ पौडेलका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। कुल चारवटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी बनेको र यसले विद्यार्थीहरूको पढ़ाई तथा व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सहजकर्ता तथा प्रेरक वक्ता डाक्टर रविन कठुवालले अभिभावकले आफ्ना बालबालिकाको दैनिकी, अध्ययन, साथीभाइको संगत, डिजिटल उपकरणको प्रयोग, भावनात्मक अवस्था तथा नैतिक विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले विद्यालय र अभिभावक बीचको निरन्तर समन्वयले मात्र बालबालिकालाई संस्कारयुक्त र जिम्मेवार नागरिकका रूपमा विकास गर्न सकिने धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि यस्ता अभिमुखीकरण कार्यक्रमले बालबालिकालाई बुझ्न र उनीहरूको आवश्यकता पहिचान गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। विद्यालय व्यवस्थापनपछिले भविष्यमा पनि विद्यार्थी, अभिभावक र शिक्षक बीचको सम्बन्धलाई अझ मजबूत बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। बालोदय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरसँगै नैतिक शिक्षा, अनुशासन र जीवन उपयोगी सिप विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेड क्रस सर्कल शीतला देवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा
43औं जिल्ला स्तरीय जुनियर युवा तथा 32औं शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। जेठ 16 र 17 गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका 110 वटा सर्कलले भाग लिएको जुनियर युवा सर्कल संयोजक तथा रेडक्रस कास्कीका उपमन्त्री दिलीराम बरालले जानकारी दिनुभएको छ। शीतला देवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताउनु भएको थियो। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा व्यवस्थापन संकाय अन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ। गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाको लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउन आजको आवश्यकता बनेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसूल बढ़ाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा 20,500 रूपियाँले वृद्धि भएको छ। नेपाल सुनचान्द व्यवसाय महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला 3,11,100 रूपियाँ कायम गरिएको छ। शुक्रबार सुन प्रतितोला 2,90,600 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार सरकारले बजेट मार्फत सुनमा लाग्ने भन्सार दर 10% बढ़ाएर 20% पुर्याएको थियो। चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ। शुक्रबार प्रतितोला 5,040 रूपियाँ रहेको चाँदी आइतबार 305 रूपियाँले बढ़ेर 5,345 रूपियाँ पुगेको छ। यसअगाडि शुक्रबार नै सुनको मूल्य तोलामा 5,600 रूपियाँले बढ़ेको थियो। एसियाको प्रमुख रक्षा तथा सुरक्षा शिखर सम्मेलन साङ्ली ला सम्वाद 2026 बढ़दो भूराजनैतिक तनावका बीच सिंगापुरमा शुरू भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा विश्वका 40 भन्दा बढ़ी देश र क्षेत्रका 550 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा यस क्षेत्रले सामना गरिरहेको प्रमुख सुरक्षा चुनौतीहरूको विषयमा केन्द्रित रहेर छलफल गरिनेछ। यस वर्षको सम्मेलनमा भियतनामका राष्ट्रपति तो लामले मुख्य सम्बोधन गर्नुभएको छ। बढ़दो सैन्य गतिविधि गुटगत टक्राव र क्षेत्रीय द्वन्दका बाह्य प्रभावहरू विस्तार भइरहेको चुनौतीपूर्ण पृष्ठभूमिमा यो सम्वाद आयोजना भइरहेको हो। यसै सन्दर्भमा सम्वाद बहुपक्षीयता र व्यावहारिक सहयोगको वकालत गर्ने चीनद्वारा प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईको सान्दर्भिकता र यस क्षेत्रमा शान्ति र स्थायित्वको बढ़दो मागसँगै थप महत्वपूर्ण बन्दै गएको देखिएको छ। सिरियाको उत्तरी र पूर्वी क्षेत्रमा बग्ने युफ्रेटिस नदीमा पानीको सतह असामान्य रूपमा बढ़ेपछि रक्का र देइर अल जोर प्रान्तको तटीय क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन्। विगत 15 वर्ष यताकै उच्च जलस्तरको कारण आएको बाढ़ीले सर्वसाधारणको आवास कृषि भूमि र पूर्वाधारमा गम्भीर संकट उत्पन्न गराएको छ। नदीको माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव तीव्र रूपमा बढ़ेपछि सिरियाली अधिकारीहरूले युफ्रेटिस बाँधका थप ढोकाहरू खोल्ने निर्णय गरेका छन्। चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलको छनौटमा विजयी शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर दुई बलमा 92 रन बनाउँदा सबै विकेट गुमाएको थियो। चीनका सेन्जियान झेङले 31 रन बनाए। नेपालका कुशल मल्लले 3 तथा सुम्पाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट लिए। यसअगाडि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 43 बलमा 16 छक्का र 5 चौकाको मद्दतमा 129 रन बनाएर आउट भए। यस्तै कुशल मल्लले नट आउट 85, रोहित पौडेलले 69 रन बनाए। चीनका मा क्यानचेङ र देङ जिन्कीले 1-1 विकेट लिए। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो धेरै रन हो। यसअगाडि सन् 2023 नेपालले एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा 314 रन बनाएको थियो। आजको खेलमा कुशल भुर्तेलले खेलको 9 ओभरमा 6 छक्का प्रहार गरे। उनी यो कीर्तिमान बनाउने नेपालको दोस्रो र विश्वको 6 खेलाड़ी हुन्। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा छ। यो समूहमा नेपाल, चीन र मलेसिया छन्। यसअगाडि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहमा 3 टोली रहेका छन्। यस्तै समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 खेलकुद सप्ताह सम्पन्न भएको छ। 17 नम्बर वडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ आयोजित खेलकुद सप्ताहको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर समापन गरिएको हो। खेल सप्ताह गत जेठ 12 गतेबाट शुरू भएको थियो। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको थियो, जसमा 5औं वडा अध्यक्ष कप फुटबल, दोस्रो सड़क दौड़, दोस्रो वडा अध्यक्ष कप खुल्ला पुरूष डबल्स तथा छात्र सत्र ब्याडमिन्टन, विद्यालय स्तरीय हाजिर जवाफ र 4 वडाको अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता रहेका थिए। 5 विधाका खेलका अलावा झाँकी र्याली र मार्च पास्ट लगायतमा उत्कृष्ट हुनेलाई समापन समारोहमा नगद सहित पुरस्कृत गरियो।
उनीहरूलाई प्रमुख अतिथि उपप्रमुख मंजु देवी गुरूङ, पोखरा सत्रकी वडा अध्यक्ष राधिका कुमारी साई लगायतले नगद ट्रफी मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा पोखरा सत्र स्थित ड्यामसाइड क्लब, पोखरा स्पोर्ट्स एण्ड ब्याडमिन्टन क्लब, सहारी टोल विकास संस्था, माइण्ड फ्रेस चेस क्लब, ओडा बालमञ्च तथा आमा समूहहरूको सहकार्य रहेको कार्यक्रम संयोजक विक्रम गुरूङले जानकारी दिनुभएको छ। वडा नम्बर 17 खेलमय बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको र आगामी दिनमा अझै परिष्कृत ढंगमा कार्यक्रम गरिने उहाँको प्रतिबद्धता छ। कार्यक्रम संचालन वडा सचिव सुरेन्द्र प्रसाद शर्माले गर्नुभएको थियो। समापन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। कास्की जिल्ला शारीरिक सुगठन संघले 1,00,000 रूपियाँ नगद पुरस्कार राशिसहित प्रथम मिस्टर कास्की एन वुमेन्स वेलनेस तथा मेन्स फिजिक प्रतियोगिता आयोजना गर्ने भएको छ। संघका अध्यक्ष लेखबहादुर गुरूङका अनुसार प्रतियोगिता आगामी भदौ 13 गते पोखरामा आयोजना हुनेछ। प्रतियोगिताको तयारीको लागि खेलाड़ीहरूलाई करिब 3 महिनाको समय आवश्यक पर्ने भएकोले मिति अगावै सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कूटनैतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनामै विपक्षीको आपत्ति। बजेट, विद्युत समस्या र सुशासनको सवालमा राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यान आकर्षण, जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका, इन्टरनेटको सुरक्षित प्रयोगबारेमा सचेतना फैलाउनुपर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना, जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो, एकै दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन सांगली ला संवाद सिंगापुरमा शुरू, युफ्रेटिस नदीमा भीषण बाढ़ी, पूर्वी सिरियाका हजारौं नागरिक विस्थापित र एसियाली खेलकुद चुनौतमा नेपालको विजयी शुरूआत, चीन 221 रनले पराजित, पोखरा 17 आयोजित खेलकुद सप्ताह सम्पन्न। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि माछबार पोखरा। फोन 061 571 476 98 560 24 216।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ ल हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
8: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
8: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
9: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
8: विस्तृत जानकारीको लागि
9: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 0165-57-96 र 57-50-13।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165-90-162-590-163।
12: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
13: यसो बसी बियालो पनि हुन्छ, डियर्स मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
12: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र?
13: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
12: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
13: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
12: सम्पर्क मोबाइल 9560-19218, 9028-57-710।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
15: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98-463-32-836, 98-560-22-099।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
18: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
18: साँच्चै हो र?
19: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ, सल्लाहकार के अरे के अचेर।
22: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
24: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
25: हो र?
24: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
25: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
25: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
24: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ।

0: हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्द हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
2: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
1: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
2: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-75-71-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279-29।
6: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
7: सर्टिफिकेट इन डेन्टल साइन्स,
8: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
7: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
8: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
7: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
8: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
6: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
8: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
2: भर्ना खुल्यो।
9: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
4: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
4: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
4: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी

0: शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-462-42-010।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ಗುಗಲ್ನು ವಾತ್ಸಲ್ಯ ಪೋಖರಾ ಕ್ಲಿನಿಕ್ ನ್ಯೂ ರೋಡ್ ಪೋಖರಾ ಫರ್ಟಿಲಿಟಿ ಹೋಪ್ ಲೈನ್ 01-597-0611
1: ओहो एसई त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो छिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैलापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
4: वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
4: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ
3: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा रोग पेट छाती तथा मुटु रोग
3: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
5: हाड जोड्ने मेरुदण्ड तथा बाप रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सादा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
3: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ
5: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-999
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
7: टाइम चेक
8: यति बेला साँझको 7 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: देश भरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। सरकारले आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्नेले सुविश्वास व्यक्त गरेका हुन्। उनले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताएका छन्। अर्थमन्त्री वाग्नेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धि दर 6% सीमित राख्ने पनि बताएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा बैंकिङ कसुर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्ने भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषको रकम वास्तविक हकवालाले दावी गर्दा उपलब्ध हुने सुनिश्चितता कायम गर्दै तोकिएको कानूनी प्रक्रिया अनुसार उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिएका हुन्। बजेटमा विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ। वाणिज्य बैंक तथा भुक्तानी सेवा प्रदायक संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर र नेशनल पेमेन्ट स्विसलाई प्रभावकारी बनाउने योजना अगाडि सारिएको छ। पेमेन्ट एग्रिगेटरको नियमनका लागि आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गरिएको छ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्न तेस्रो पक्ष मार्फत कर्जाको गुणस्तर मूल्याङ्कन गर्ने नीति अगाडि सारिएको छ। त्यस्तै बजेट मार्फत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई यस कार्यक्रमको लाभग्राहीका रूपमा सहभागी गराउने पनि सरकारले योजना अगाडि सारेको छ। काठमाडौँबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट सहित एकजना पक्राउ परेका छन्। करिब 6 करोड़ बराबरको भेट सहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्का पक्राउ परेका हुन्। उनलाई काठमाडौँको खिचा पोखरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। विशेष सूचनाका आधारमा खिचा पोखरी पुगेको प्रहरीले खानतलासी गर्दा खड्काको साथबाट विभिन्न कम्पनीका 28,500 बिल बिजक नभएका भेप बरामद गरेको प्रहरीले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको सूचना अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमूना परीक्षण गर्दा सिद्धार्थ आयल इण्डस्ट्रीजद्वारा उत्पादित तेज ब्राण्डको तोरीको तेल न्यून स्तरको भेटिएको हो। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देश दिएको छ। साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गरेका छन्। सरकारले आगामी आर्थिक वर्षभित्र 1,000 किलोमिटर सड़क कालोपत्रे गर्ने र 275 वटा सड़क पुल निर्माण गर्ने पनि लक्ष्य राखेको छ। 1,028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई आगामी 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गरिने र यसका लागि आगामी वर्ष 37,46 करोड़ रूपियाँ विनियोजन गरिएको छ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल खण्डको काम सम्पन्न हुने मन्त्री वाग्लेले जानकारी दिएका छन्। काठमाडौँ तराई मधेस द्रुत मार्गका लागि 17,64 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जस अन्तर्गत आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङको काम सम्पन्न गरिनेछ। त्यस्तै हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ 4,65 करोड़ रूपियाँ र पुष्पलाल मध्ये पहाड़ी राजमार्गका लागि 2,16 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्षमा श्रम वैदेशिक रोजगारबाट स्वदेश फर्किएकालाई स्वदेशमै टिकाउन रिटर्निङ माइग्रेन्ट कार्यक्रम तयार गर्ने बताएका हुन्। उनले युवालाई कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउने बताएका छन्। सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँगको थप सम्झौता गर्ने पनि बजेट भाषणमा जानकारी दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विवादास्पद व्यवसायी दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथि पनि अनुसन्धान गर्ने भएको छ। सीआईबीले भट्टसँग जोड़िएका व्यक्तिहरूमाथि अनुसन्धान शुरू गरेको हो। यसरी सीआईबीको अनुसन्धानमा तानिएका मध्ये 56 जना लगानीकर्ता र विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारी समेत रहेका छन्। सीआईबीले उनीहरूको शेयर रोक्का राख्न धितोपत्र बोर्डलाई पत्र पठाएको छ। शेयर रोक्कासँगै धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले उनीहरूको लगानी विवरण खुलाएर पठाउन पनि सीआईबीले निर्देशन दिएको छ। सरकारले चुरोट र रक्सीमा अन्तशुल्क बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले रक्सी र चुरोटमा 10% अन्तशुल्क वृद्धि गर्ने घोषणा गरेका हुन्। स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यले यस्तो कर नीति अघि सारेको अर्थमन्त्री वाग्लेले बताएका छन्। योसँगै अब नेपाली बजारमा चुरोट र रक्सीको मूल्य पनि बढ़ने पक्का देखिएको छ। सरकारले निजामती कर्मचारीको तलब बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजामती कर्मचारीहरूको तलब 21% बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब 21% बढ़ाइएको घोषणा गरेका छन्। योसँगै अब निजामती कर्मचारीहरूको न्यूनतम तलब 40,000 देखि 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। बढ़ेको कर्मचारीको तलब साउन 1 गतेदेखि नै लागू हुने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्। तर कर्मचारीहरूले आगामी भदौदेखि मात्रै बढ़ेको तलब पाउने अर्थमन्त्रीले बताएका छन्। सरकारले राजनीतिक दल निकट कर्मचारी संगठनका कर्मचारीलाई दुर्गममा सरुवा गरेको छ। सरकारले गृह मन्त्रालय मार्फतका 20 जना कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सूची अनुसार कर्मचारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरुवा हुनेहरू सबै कर्मचारी नायब सुब्बा सरहका कर्मचारी छन्। सरकारले कर्मचारी युनियन र एमाले निकट कर्मचारी संगठनका नेतालाई सरुवा गरेको छ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न आह्वान गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता सक्नेले छोडौं नसक्नेले लिउँ भन्ने अभियानको घोषणा गरेको हो। उक्त अभियान अन्तर्गत आर्थिक रूपमा सक्षम नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता त्याग्न पाउने भएका छन्। त्यसरी गरिएको सामाजिक सुरक्षा भत्ता त्यागबाट बचत भएको रकम वास्तवमै आवश्यकता भएका नागरिकसम्म पुर्याइने अर्थमन्त्री वाग्लेले बताएका छन्। त्यसरी वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ता नलिनेहरूलाई सरकारले सहयोग गर्ने पनि सरकारले घोषणा गरेको छ। 18 महिनामा नेपालबाट 600 बढी विदेशी नागरिक देश निकालामा परेका छन्। अध्यागमन विभागले दिएको जानकारी अनुसार पछिल्लो 18 महिनामा 675 जना विदेशी नागरिक देश निकालामा परेका हुन्। विभागले दिएको जानकारी अनुसार सन् 2025मा 523 जना विदेशी नागरिकलाई देश निकाला गरिएको थियो। सन् 2026को मे 25सम्म 152 जना विदेशी नागरिक देश निकालामा परेका छन्। यसरी देश निकालामा पर्नेमा अधिकांश अवैध रूपमा नेपालमा बसेर काम गरिरहेकाहरू रहेको विभागले जनाएको छ। केहीलाई भने अवैध गतिविधि मा संलग्न रहेको पाइएपछि देश निकाला गरिएको विभागले जनाएको छ। सरकारले नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर छोडी वाग्लेले यस्तो घोषणा गरेका हुन्। उनले संघीय सरकारको 66% शेयर कायम राख्दै बाँकी शेयर पुरूष मशान्तभित्र सर्वसाधारणलाई बेच्ने वाग्लेले घोषणा गरेका छन्। उनले त्यसबाट प्राप्त हुने रकमलाई नेपाललाई टेक हब बनाउन प्रयोग गरिने बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि ₹10,00,000 सीमा तोकेका छन्। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उनले जानकारी दिएका हुन्। यो सँगै अब 10,00,000 रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्नेछ भने धेरै कमाउनेले 29% कर तिरे हुनेछ। त्यस्तै औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी मालवस्तुमा भन्दा कम्तीमा 1% कम हुने व्यवस्था मिलाइएको उनले बताएका छन्। यस अन्तर्गत 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने विद्यमान 11 तहको भन्सार संरचनालाई पुनर्संरचना गरी 7 तहमा सीमित गरिएको छ। दुग्ध विकास संस्थान डीडीसीले भुक्तानी नपाएका दूध किसानलाई 12 करोड़ रूपियाँ भुक्तानी गरेको छ। पछिल्लो 4 महिनाको करिब 58 करोड़ मध्ये बख्यौता दायित्व 12 करोड़ रूपियाँ किसानहरूलाई भुक्तानी गरिएको डीडीसीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना ल्याएपछि हाल किसानलाई दैनिक 1 करोड़ रूपियाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षणमा 2082 फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको संख्या 32,325 पुगेको उल्लेख गरिएको छ। सहकारी क्षेत्रमा 10,29,57 करोड़ बचत परिचालन भएको छ भने 82,216 व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। सहकारी सम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा 2082 फागुन मसान्तसम्म 19,903 सहकारी आबद्ध भएका छन्। कोपो मिसमा 2081 असार मसान्तसम्म 18,897 सहकारी आबद्ध भएका थिए। बैंक तथा वित्तीय संस्थाहरूले दैनिक रूपमै राष्ट्र बैंकमा पैसा राख्न पाउने भएका छन्। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग अधिक भएको तरलता दैनिक रूपमा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरिएको जनाएको छ। बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरणको प्रयोग गर्छ। राष्ट्र बैंकले सोही व्यवस्था पुनरावलोकन गरेको छ। अब क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक खुलेको प्रत्येक दिन स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने भएका छन्। यो सुविधा जेठ 13 गतेदेखि लागू गरिएको राष्ट्र बैंकले जनाएको छ। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुंगाको रोयल्टी दर प्रति घनमिटर रू 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेतको रकम असुल गर्न भनिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले दर्ता बिना चलिरहेका राइट सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। उनले राइट सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनै सञ्चालन भइरहेका एपहरूमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। सबै प्रकारका सवारी साधनलाई एप मार्फत व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमल सेनाले जानकारी दिएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी गुप्तचर संस्था सीआईए का अधिकृतले संस्थाबाटै 4 करोड़ डलर बढ़ीको सुन चोरी गरेको खुलेको छ। अमेरिकी संचार माध्यम द वाशिङटन पोस्टले टप सिक्रेट क्लियरेन्स प्राप्त पूर्व वरिष्ठ कार्यकारी डेभिड जे रसले सुन चोरी गरेको खुलासा गरेको हो। डेभिड जेले चोरी गरेको सुनका बिस्कुटको मूल्य 4 करोड़ डलर भन्दा बढ़ी रहेको द वाशिङटन पोस्टले उल्लेख गरेको छ। पोस्टका अनुसार उनले चोरी गरेको सो सुन आफ्नो निवासमा लुकाएको भनेको छ। उनले आफूसँग नभएको कलेज डिग्रीहरूको झुठो दावी गरेको र आफूले नपाउने $77,000 सैन्य विदाको तलब समेत लिएको द वाशिङटन पोस्टले खुलाएको छ। रस सीआईए को डाइरेक्टोरी अफ साइन्स एण्ड टेक्नोलोजीमा काम गर्थे। उनको घरमा खान तलासी गर्दा एफबीआईले सुनका बिस्कुट र करिब $20,00,000 नगद बरामद गरेको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शिक्षासँग सम्बन्धित अन्तर्वार्ता प्रस्तुत गर्ने प्रयास गरेका छौं। यो अंकमा शिक्षाविद निरञ्जन रिजाल र स्ट्रीम एडुकेटर नवीन मरासिनीले किताबी शिक्षा मात्रै नभएर जीवनको शिक्षा, बच्चाको व्यवहारदेखि भावनासम्म, घरको वातावरणदेखि विद्यालयको संस्कृतिसम्मका विषयमा खास संवाद गर्नुभएको छ। प्रस्तुत छ रिजाल र मरासिनीले गर्नुभएको यो खास कुराकानी।
1: सरलाई यो छोटो परिचयले त अलिकति पुग्दैन सम्भवतः। सरले आफ्नो अब यो बाहेक अरू यो स्टिम एजुकेसनलाई नै जोडेर कुराकानी गरौं र अब आजको हाम्रो कार्यक्रममा सरलाई अब यो रिलेटेड अरू केही कुराकानी छुटेको छ इन्ट्रोडक्सनको केसमा भने सरले अलिकति लाज गर्दैन ताकि हाम्रो कम्युनिकेसन गर्नलाई र हामीलाई सुनिराख्ने हेरिराख्ने साथीहरूलाई स्टिम एजुकेसनको बारेमा अझ बढी जान्ने अवसर प्राप्त होस्। सो सरको बारेमा अलिक कुराकानी बताइदिनु होला।
2: धन्यवाद सर, हजुरले चाहिँ यो मेरो मिठो परिचय दिनुभयो। खास गरी म चाहिँ विद्यालय स्कुल लेभलको एजुकेसनमा लामो समयदेखि अध्यापन गर्दै आइरहेको छु र स्कुलका विभिन्न भूमिकाहरूमा पनि मैले निर्वाह गरिसकेको छु र अहिले पछिल्लो समयमा म स्कुल लेभलदेखि युनिभर्सिटीका विभिन्न क्लासहरूमा मैले अध्यापन गर्दै आएको छु र पछिल्लो समयमा चाहिँ म स्टिम एजुकेसनको अध्ययन गर्ने र त्यस पश्चात हाम्रो शिक्षामा भएका केही कमी कमजोरीहरू रहेछन् भन्ने मलाई महसुस भयो र तिनीहरूलाई हामी कसरी सुधार्न सकिन्छ भन्ने सन्दर्भमा म विद्यालय शिक्षालाई सुधार्नुपर्छ भनेर स्टिम एजुकेसन मार्फत शिक्षकहरूलाई ट्रेनिङ दिने अनि प्यारेन्ट्सहरूलाई चाहिँ आर्ट अफ प्यारेन्टिङको कुराहरू गर्ने र विद्यार्थीहरूलाई चाहिँ के कसरी अध्ययन गरेमा हाम्रो शिक्षालाई अथवा आफ्नो पढाइलाई बढी सस्टेनेबल गराउन सकिन्छ भन्ने सन्दर्भमा म कार्यरत छु।
1: खुसी लाग्यो सर, सरलाई अब बिस्तारै एकदम रिल्याक्सले चिल तरिकाले हामी कुराकानी गरौँ भाइ। सो ओके सर, सरलाई फुल कम्फर्टेबल छ नि आज कुराकानी गर्दा? ठिक छ सरले भन्नुभयो स्टिम एजुकेसन सिके अनि सिकाउन थाले।
2: एक्ज्याक्टली,
1: तपाईँले आफैले बनाउनु भयो होइन यो स्टिम?
2: होइन होइन, यो स्टिम एसटिइएम भनेर चाहिँ धेरै पहिला 1960सको दशकमा
1: एसटिइएम
2: इएम भनेर चाहिँ 1960सको दशकमा अमेरिकाबाट अभ्यास गर्न सुरु गरियो। खास गरी स्टिम भनेको साइन्स टेक्नोलोजी इन्जिनियरिङ र म्याथमेटिक्स को रूपमा चाहिँ यसलाई अभ्यास गरिएको थियो।
1: यसलाई अभ्यास गरियो अब भन्ने बित्तिकै साइन्स टेक्नोलोजी इन्जिनियरिङ आर्ट्स र
2: आर्ट थिएन त्यस बेला म्याथमेटिक्स।
1: ओके,
2: अनि हामीले बच्चालाई के सिकाउनु पर्छ भन्दा सबभन्दा पहिला बच्चालाई साइन्स सिकाउनु पर्छ, त्यस पछाडि त्यसलाई टेक्नोलोजी सिकाउनु पर्छ, अनि डिजाइन गर्न इन्जिनियरिङ सिकाउनु पर्छ र म्याथमेटिक्स सिकाउनु पर्छ। त्यसो गरेको खण्डमा बच्चा चाहिँ इनोभेटिभ हुन्छ, क्रिएटिभ हुन्छ भन्ने मान्यता थियो। त्यसैले अमेरिकामा स्टेम भनेर पढाइयो। तर 2000 आउँदाखेरि के महसुस गरियो भने त्यहाँको शिक्षामा आर्ट मिसिङ भएको रहेछ।
1: आर्ट पछि थपियो,
2: आर्ट मिसिङ भएको रहेछ। मान्छेहरू क्रिएटिभ पनि भए, इनोभेटिभ पनि भए, वास्तविक ह्युमन हुन सकेनन् नि। त्यसले गर्दाखेरि आर्टबाट उनीहरूलाई चाहिँ क्रिएटिभिटी अनि ह्युमेनिटी जस्ता भ्यालुजहरू सिकाउनको लागि आर्ट मिसाइयो। र त्यस पश्चात स्टेमलाई स्टिम एसटिइएम बनाइयो र अहिले आर्ट अन्तर्गत ह्युमन भ्यालुज, क्रिएटिभिटी, इनोभेसन कुराहरू पढाउनलाई सिकाउनलाई चाहिँ प्रयास गरेको छ।
1: यो तपाईँले नयाँ त किन नयाँ जसरी कुराकानी जस्तो लागिरहेको थियो, तर अब यहाँ साइन्स त फर एक्जाम्पल मेरो बच्चा स्कुल पढ्छ, उसले साइन्स पनि पढ्छ, साइन्सको बुक पढिहाल्छ, त्यसमा साइन्सको कुराकानी पढ्छ। अब टेक्नोलोजी अर्को भयो, मैले केही मिस्टेक भयो सरले करेक्सन गरौँ, टेक्नोलोजी भने उसले अझै कम्प्युटर बच्चाले पढिहाल्छ, अरू कुराकानी पनि पढ्छ। अब एसटिई ई भनेको इन्जिनियरिङ, उसले अब शान्तिर काजको के बनाउनु होला सिक्ला, स्कुलमा सिकाउँछ होइन, इन्जिनियरिङ पढिरहेको छ बच्चाले। आर्ट्स भनेर ऊ पेन्सन गर्छ, के गर्छ गर्छ, प्रत्येक बच्चाले गर्छ स्कुलमा। म्याथ भनेर म्याथ त अब स्कुलमा कुनै पनि स्कुलमा नपढाउने छैन भनेपछि तपाईँहरूले जुन तपाईँले सिकेर आउनुभएको स्टिममा पनि गर्ने कुरा त्यही हो।
2: थोरै अब स्टिम भन्दाखेरि हामीले यो पाँचवटा विषय मात्रै नबुझेर यो चाहिँ एजुकेसनको होलिस्टिक अप्रोच हो। यसमा चाहिँ हामीले पाठ्यक्रम कस्तो गराउने अनि के विषय पढाउने, कसरी पढाउने र त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने सन्दर्भ।
1: दिस इज नट द टपिक अफ सब्जेक्ट, यो सब्जेक्ट भयो,
2: इट इज नट ओन्ली द म्याटर अफ सब्जेक्ट।
1: सब्जेक्ट भन्छ यो चाहिँ तपाईँको यसको के हो, यो ग्लास लगाउने भन्नु खोज्नु भएको तपाईँले?
2: थोरै हो यसको कस्तो भने, जस्तो हामीले साइन्स भनिरहँदाखेरि हामीले साइन्स पढाएका छैनौँ, हामीले साइन्सको बारेमा पढाइरहेका छौँ।
1: अरे के भन्नु,
2: साइन्स विधि प्रयोग गरेर पढाइनुको सट्टा हामीले चाहिँ साइन्सको बारेमा पढायौँ। साइन्स भनेको खोजी गर्नु हो, आफैले एक्सपेरिमेन्ट गर्नु हो, आफैले अनुभव गर्ने हो र एक्सपेरिमेन्टबाट निकालेका रिजल्टहरूलाई
1: त्यसलाई एक्सप्लेन गरेर जीवनमा कहीँ काम लाग्छ त्यहाँ एप्लाई गर्नु, त्यो साइन्स हो,
2: त्यो साइन्स हो। तर हामी के गर्यौँ भने साइन्सलाई डेफिनेसनमा लग्यौँ। वाट इज ग्राभिटेसन भन्न थाल्यौँ, वाट इज सिम्पल मसिन भन्न थाल्यौँ, तर सिम्पल मसिन कसरी प्रयोग गर्ने भनेर त्यसको एक्सपेरिमेन्टेसनतिर चाहिँ बच्चालाई लगेनौ।
1: भनेपछि सरले सरको जे विषय पढाउनुहुन्छ अथवा जे विषय पढाउनलाई चाहिँ तपाईँको यो एप्रोचले चाहिँ साइन्टिफिक वेबाट पढौँ भन्ने कुरा हो।
2: साइन्स भनेको खोजी गरौँ, बच्चालाई बच्चाले आफ्नो विषय जे पढ्ने हो त्यसको खोजी गरोस्।
1: कसले गर्ने खोजी, अब यो
2: बच्चाले गर्ने, जसले सिक्ने हो त्यसले खोजी गर्नु पर्यो। जस्तो तपाईँ नेपाली पढाइरहनु भएको छ भने
1: टिचरको रोल के त, फेरि
2: फेसिलिटेटर भन्छ, उसले वातावरण सिर्जना गरिदिने,
1: टिचरले पढाउने होइन,
2: पढाउने भन्नाले
1: जुन तरिकाले पढाउने भन्ने हामी सोचिरहेको छौँ,
2: सुनेर सुनाउने त्यो होइन,
1: लोड र अनलोड
2: त्यो होइन। हामीले चाहेको के भने बच्चालाई यस्तो परिस्थिति सिर्जना
1: गरिदिन्छौँ
2: जहाँ बच्चाले आफै ज्ञान आफै खोजी गर्दै ज्ञानको निर्माण गर्छ।
1: सरसँग अरू कुरा पनि भन्दा भन्दा यो एसटिइएममै आजको हाम्रो सायद सायद यो टाइम नपुग्ला जस्तो भए पनि हुनसक्छ, तर यो कुरा इन्ट्रेस्टिङ भएको भएर मैले गरेँ, सायद यो इम्पोर्टेन्ट पार्ट हो भने हामीलाई कन्टिन्यू गर्न सक्छौँ। ओके, त्यसो भए सरले जस्तो साइन्स भनेर साइन्स बुक पढाउँदैन, फर इक्जाम्पल कुनै विद्यार्थीले अर्को कुनै सब्जेक्ट, फर इक्जाम्पल तपाईँको इको अर्थशास्त्र पढ्नु पर्यो भने अर्थशास्त्रलाई पनि साइन्टिफिक तरिकाले पढ्ने भन्नु खोज्नुभयो,
2: आफैले अनुभव गरेर त्यसमा चाहिँ टिचरले रेडिमेड फर्मुला दिनु भएन, बच्चाले आफै त्यो फर्मुलाहरू कसरी बने होइन त्यसको चाहिँ उसले अनुभव गर्दै सिक्नु पर्यो र त्यसबाट कन्क्लुजन निकाल्नु पर्यो।
1: जस्तै यसमा अर्थशास्त्रको कुराकानी मैले निकालेँ, अर्थशास्त्र एउटा नियम छ नि तपाईँको डिमान्ड एन्ड सप्लाईको, तपाईँको डिमान्ड एन्ड सप्लाईको चाहिँ तपाईँको जस्तो तपाईँको मार्केटमा कुनै पनि चिजको डिमान्ड बढ्यो भने माग बढ्यो भने केही हुन्छ भने एउटा सिद्धान्त प्रतिपादन भएको हामी पढाउँछौँ स्कुलमा गएर, त्यहाँ मतलब जे छ त्यो पढाउँछौँ बुकमा, तर त्यही कुरालाई लिएर चाहिँ साइन्टिफिक वेबाट बच्चालाई कुनै कुन चिज जस्तो अहिले पेट्रोलको भाउ बढ्नु अहिले किन बढिरहेछ लगायतको कुराकानी गरेर बजारमा पेट्रोल हाल लगाउनु सिकाउनु,
2: हामी त्यसमा चाहिँ प्रोजेक्ट वर्क मार्फत प्रोजेक्ट बेस्ड लर्निङ भन्छौँ, त्यस मार्फत बच्चाले त्यो आफैले अनुभव गर्नु पर्यो, आज किन पेट्रोलको मूल्य बढिरहेछ भन्दाखेरि माग बढी भएको हुनाले मूल्य बढिरहेछ।
1: ओके, भनेपछि जस्तो कुनै एउटा बच्चालाई एउटा प्यारेन्ट्सले होइन बच्चालाई प्यारेन्ट्सले आज रेस्टुरेन्टमा खान जाउँ भनेर बच्चाले एप्रोच गर्यो र उसले कुनै दिन लग्यो कुनै दिन लगेन, त्यो लग्नु नलग्नुको कारण पनि खोजे, त्यो पढाइसँग जोडेर सिकाउन सकिन्छ भन्ने भयो।
2: हाम्रो पढाइलाई जीवनसँग जोड्नु पर्यो, अहिले हाम्रो शिक्षामा भएको चाहिँ पढ्ने कुरा एकातिर पढ्ने कुरा र जिन्दगी अर्कोतिर, नदीका दुई किनार
1: भए भन्ने कुरालाई त्यसलाई एउटै किनारमा लगाऊ,
2: एउटै किनारमा लगाऊ, सबैलाई जिन्दगीसँग
1: जोडौँ
2: र सिक्ने प्रक्रियामा बच्चाको एक्टिभ पार्टिसिपेसन होस् र बच्चाले आफै अनुभव गर्दै र आफै अभ्यास गर्दै सिकोस्,
1: जुन सब्जेक्ट पढ्छ त्यो सब्जेक्टमा त्यो तरिकाले सिकोस् जुन चाहिँ आफै प्र्याक्टिस गरेर सिकोस्, त्यो साइन्टिफिक एप्रोच भयो।
2: त्यसमा टिचरले रेडिमेड एन्सरहरू दिएर त्यसलाई चाहिँ सिम्पली मेमोराइज गर्नु भन्दा पनि त्यो कसरी भयो किन भयो भन्ने अनेक प्रश्नहरू गर्दै बच्चाले सिकोस् भन्ने।
1: तपाईँको यो कुराले
2: त्यो साइन्स भन्यो,
1: आजको आजको आजको डेटमा हामी काठमाडौँमा छौँ, मैले देखेको दुई चारवटा स्कुल का कुराकानीहरू जुन एकदम प्रत्यक्ष मेरै आँखा अगाडि भएको छ, मानौ मेरो बच्चासँग पनि भएको छ, नजिकको बच्चासँग, त्यहाँको स्कुलबाट एक्जाममा आउने क्वेसन दिनुहुन्छ अनि एउटा लेभलको क्वेसन दिनुहुन्छ, त्यही क्वेसन एक्जाममा आउँछ र मेरो बच्चाको ए प्लस आउँछ, अहिले ए प्लस आउँछ अनि सर्टिफिकेट मार्क्स आएपछि हामी दङ्ग परिरहेको छौँ, अनि सर्टिफिकेट मार्क्स आएन भने फेरि म दङ्ग पर्दिनँ एज अ प्यारेन्ट। अब यो बेलामा चाहिँ तपाईँको जुन तरिकाले हामी सिकाइराखेका छौँ बच्चाहरूलाई, किनभने अब बच्चाहरूको मेरो ए प्लस आउँछ म ए प्लस ल्याउने भने कन्फिडेन्स बढ्ला, पछि जीवनमा ऊ ए प्लस ल्याएको कारणले लाइफ अगाडि बढ्ला, एउटा पार्ट त्यो पनि छ, किनभने सफल भइरहेको छु भन्ने फिल हुन्छ नि उसलाई, त्यो छ। अब अर्को पार्टमा तपाईँ हामीले स्टिम एजुकेसनको कुराकानी गर्दा चाहिँ स्टिम एजुकेसनले चाहिँ त्यही गरेर सबै एउटा पार्टमा घुम्दै सिक्दै हेर्दै त्यहाँ दुख्दै त्यहाँ प्रोजेक्ट बनाउँदै त्यही गर्दै गरेर यो लग्ने यो यस्तो यो प्र्याक्टिस गरेर कतिको सम्भव छ, कहाँ प्र्याक्टिस भइरहेको छ, त्यस्तो केही होला।
2: जस्तो हामीले क्लास सिक्स सेभेन एटतिर पढाइरहँदाखेरि कुनै रुमको एरिया निकाल्नु पर्यो भने एल इन्टु बीको फर्मुला हामीले मेमोराइज गरेर कसैको बारेमा पढ्या हो, अहिले हरेक बच्चाले एल इन्टु बी मार्फत त्यो एरिया निकाल्छ, कार्पेटको मूल्य पनि निकाल्छ होला, तर हामी यो विधिमा के भन्छौँ भने बच्चाले आफ्नो रुमको एल इन्टु बी निकाल्नु पर्यो, आफ्नो रुमको लेन्थ नाप्नु पर्यो,
1: कपी कपीकै नापे पनि भयो,
2: घरको बेडरुमको नाप्नु पर्यो, अनि आफ्नो घरको बेडरुममा कार्पेट बिछाउन कति लाग्छ भनेर त्यसको हिसाब
1: निकाल्नु पर्यो।
2: त्यसो गरिरहँदाखेरि बच्चाले अरू कुनै काल्पनिक क्वेसनको सल्भ गरेको छैन, उसले चाहिँ आफ्नो बेडरुमको चाहिँ एरिया
1: निकालिरहेछ,
2: मेरो रुममा कार्पेट बिछाउँदा
1: कति लाग्छ, स्क्वायर फिटले हिसाब गरिरहेछ, मेन थिम चाहिँ
2: यो। अनि त्यसले गर्दाखेरि बच्चालाई हामी कस्तो असाइनमेन्ट दिने भयौँ त भन्दाखेरि तिमीले आफ्नो घरको तिम्रो बेडरुमको लम्बाइ र चौडाइ लिएर आऊ, अनि नजिकको पसलमा गएर तिमीलाई मन पर्ने कार्पेटको मूल्य कति स्क्वायर फिट छ त्यो मूल्य सोधेर
1: आऊ,
2: अनि क्लासमा आज म म्याथमेटिक्स पढाउँदैछु भने हरेक बच्चाको हिसाब चाहिँ अलग अलग छ। हरेक बच्चाले चाहिँ आफ्नो रुमको बारेमा पढ्दैछ, उसले कुनै डोलमाको रुमको बारेमा पढ्दै छैन, होइन? जुन हामीले चाहिँ मानव डोलमाको रुमको
1: मानव राम
2: रामको
1: त्यसमा
2: बच्चाको कुनै सरोकारको विषय थिएन, तर आज बच्चाले मेरो रुममा कार्पेट बिछाउन कति खर्च लाग्छ भन्ने हिसाब गर्दैछ। त्यसो गर्दाखेरि उसले जे पढ्दैछ त्यसमा उसको हार्ट कनेक्सन भएको छ, जे पढ्दैछ उसले आफ्ना ह्यान्ड्सहरू प्रयोग गरेर त्यो मेजरिङ गरेर पढ्दैछ। यसरी पढ्यो र यसरी सिकियो भने त्यो साइन्टिफिक लर्निङ हो, यसलाई हामी साइन्ससँग जोड्यौँ। यहाँनिर चाहिँ अहिलेसम्म हाम्रो एजुकेसनले हेडलाई फोकस गर्यो, तपाईँ कति सम्झन सक्नुहुन्छ त्यसैको मात्रै मूल्याङ्कन गर्यो। अब हामीले हेड सँगसँगै थोरै त्यसलाई हार्टसँग पनि कनेक्ट गरौँ, ह्यान्डसँग पनि कनेक्ट गरौँ,
1: मतलब हातसँग मतलब उसले आफैले छोएर चलाएर हेरेर सिकोस्, हर्ट मतलब त्यो आफ्नै भनेर फिल गरेर सिकोस्। त्यसो भने किताबमा रामको रामको बगैँचामा यतिवटा आँप थियो, यतिवटा आँप कतिवटा बेचेर लग्यो, कति नाफा भयो कि, वा आफ्नै घरमा के छ त्यो लगेर बेचोस् उसले, नाफा कसरी हुन्छ आफै हातले हिसाब निकालेर थाहा पाओस्। यो साइन्स भयो,
2: यसलाई साइन्स भयो। अनि हामीले पढिरहेको कुरालाई हातले भन्दा पनि टेक्नोलोजी प्रयोग गर्यौँ भने त्यसले बढी इफेक्टिभ र इफिसियन्सी ल्याउँछ, है? त्यसैले एउटा सर्कल बनाउनु पर्यो भने तपाईँले हातले सर्कल गराइरहँदाखेरि त्यो चाहिँ पर्फेक्ट नहुन सक्छ,
1: पर्फेक्ट गोलो नहुन सक्छ, सिधा लाइन नहुन सक्छ।
2: अब तपाईँले कुनै एउटा टुल प्रयोग गरौँ, टेक्नोलोजी डज नट मिन एडभान्स टेक्नोलोजी, सामान्य हामीले प्रयोग गर्ने कम्पास टेक्नोलोजी हो, तपाईँले ग्लासबाट पनि सर्कल बनाउन सक्नुहुन्छ, ग्लास टेक्नोलोजी हो,
1: होइन? स्केल पनि टेक्नोलोजी भयो,
2: त्यो पनि टेक्नोलोजी। त्यो टेक्नोलोजीले मान्छेलाई के गर्छ, मसँग कम्पास छैन, म सर्कल केबाट बनाउँछु, क्रिएटिभिटी, प्रब्लम सल्भिङ, इनोभेसन, उसले त्यहीबाट चाहिँ डेभलप गर्दै जान्छ। त्यो सामान्य सर्कल बनाउने भन्ने कुरामा उसले टेक्नोलोजी प्रयोग गर्दाखेरि उसको क्रिएटिभिटीको कुरा, उसको इनोभेसनको कुरा, उसको प्रब्लम सल्भिङको कुराहरू ती स्किल्सको रूपमा डेभलप हुन्छन्। त्यसैले टेक्नोलोजी प्रयोग गर्न सिकाउँ भनेर चाहिँ हामी
1: टेक्नोलोजी पनि उसलाई अघि सरले भने हर्ट हेड र ह्यान्ड नै युज गरौँ त्यहाँ पनि।
2: हामी ह्यान्ड्सको कुरा गर्दाखेरि टेक्नोलोजी स्वतः
1: यो इन्जिनियरिङ पनि छ है बिचमा, इन्जिनियरिङ कसरी आयो?
2: इन्जिनियरिङ भनेको हामीले चाहिँ अलि हाई लेभलमा बुझ्यौँ, तर यसको बेसिक लेभल, यसको डिएनए भन्नुहुन्छ भने इन्जिनियरिङ भनेको डिजाइन हो,
1: डिजाइन।
2: यदि हामीले बच्चालाई सुरुदेखि नै डिजाइन गर्न सिकायौँ भने त्यसले चाहिँ बच्चाको क्रिएटिभिटी र इनोभेसनलाई,
1: डिजाइनको मतलब के डिजाइन भन्नु खोज्छ,
2: हामी जे पढ्छौँ
1: जस्तो चित्र बनाउनेको डिजाइन त है पक्कै होइन,
2: त्यो पनि पर्यो डिजाइनिङमा। जस्तो हाम्रो लाइफमा डिजाइनिङ प्रत्येक पल पलमा हुँदो रहेछ, हाम्रो लाइफको स्टार्टिङ डिजाइनबाट सुरु हुँदो रहेछ। त्यति गरी जस्तो तपाईँ बिहान उठेर ब्ल्याङ्केट पट्याउँदाखेरि जुन डिजाइन गर्नुहुन्छ द्याट इज डिजाइन, होइन? जस्तै एकजना मदरले भाँडा माझिसकेपछि भाँडाहरू मिलाएर
1: कसरी राख्नुहुन्छ, गाउँमा पनि कसरी कसरी घरमा हुन्छ नि, टलक्क टल्केको होइन,
2: त्यो
1: सफा।
2: तपाईँ कपडाहरू धुनुहुन्छ अनि त्यो दराजमा मिलाएर राख्नुहुन्छ नि, त्यो पनि डिजाइन हो। तपाईँ एउटा फोटो नयाँ किनेर त्यहीँ भित्तामा टाँस्न थाल्नुहुन्छ, कहाँनिर सेन्टर पर्छ, कताबाट त्यो जुन त्यो फोकस गर्नुहुन्छ नि, त्यो डिजाइनिङ हो।
1: कलर थिम,
2: कलरको थिम, डिस्टेन्स,
1: ग्राफिक्स, हाइट, यो कुरा मतलब जीवनमा अब उसलाई चाहिँ कम्फर्ट बनाउन पनि बनाउनलाई पनि यही स्कुलदेखि नै सिक स्कुलदेखि जग जग हालौँ भन्ने चाहिँ मेन थिम हो यसको।
2: त्यसैले बच्चालाई यदि हामीले सुरुदेखि नै आफै खोजी गरेर पढाउने त्यो साइन्स भयो, अनि त्यो प्रयोग सिकाइरहँदाखेरि टुल्सहरूको प्रयोग गर्ने, होइन? लोकल टुल्सहरू छन् नि हाम्रो, जस्तो चिम्टा, होइन? आगो टिप्नुलाई त चिम्टा प्रयोग गर्ने के हो,
1: त्यो टुल्स टेक्नोलोजी भयो,
2: त्यो लोकल टेक्नोलोजी हो, होइन? त्यसैले हामीले टेक्नोलोजी भनेर खालि एडभान्स मात्रै नबुझौँ। अनि इन्जिनियरिङ भनेको डिजाइनिङ रहेछ, अनि हामी जे पढ्छौँ जे बनाउँछौँ त्यसको प्रोटोटाइपहरू बनाउँछौँ त्यो चाहिँ डिजाइनिङ भयो। त्यसले बच्चालाई बल्ल इनोभेटिभ बनाउँदो रहेछ, क्रिएटिभ बनाउँदो रहेछ, प्रब्लम सल्भर बनाउँदो रहेछ। यी कुराहरू हाम्रो विद्यालयमा प्रवेश पाएनन्। हामीले साइन्स पढाए, साइन्स विधि प्रयोग गरेर पढाउनुको सट्टा
1: साइन्स
2: को बारेमा पढायो, होइन? साइन्सको विधि प्रयोग गर्नु पर्थ्यो पढाइरहँदाखेरि।
0: हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855106448 मा सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर फोन 061-577-718 98463-32836 98562-2099।
5: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877-98-560-20-059.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424-98-084-46-5525.
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
1: फोन 061-590-162-590-163.
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
9: आउनुहोस्, तपाईँहरूको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-577-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426. 537-526.

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
6: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
7: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैडापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
7: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
3: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
7: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
7: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
8: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखी सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराको साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
3: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
3: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9840-42-010।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
7: phone 061-576-361, mobile 9846-1571-44.
8: Contact school administration, GEF Secondary School.
9: Education for enlightenment.
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हरे
7: हरे गर्मीमा नयाँ फ्रेस
8: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
7: चिसो हरे
9: ओहो यसै त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
10: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त ISCSG प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
9: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
10: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
9: ओहो
11: भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
10: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
11: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
10: टिपी राख त 9814068091 वा 9855608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक,
13: यति बेला रातिको 8 बजेको छ।
14: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा माझकोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सेग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सोक्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। तारादल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 2 मैनीहवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्यपश्चिम पृतनापति उपराती श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री साबर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणशार्दुल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत माईजोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मरमत तथा स्तरोन्नति गरेको छ। मरमत तथा स्तरोन्नति गरिएको उक्त विद्यालय पृतनापति उपरथी श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवाललाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकिएसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 वाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसुन छ सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्लास्थित भगवती दलगण र मोरङ जिल्लास्थित शिवदल गणले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसुनजन्य विपद प्रतिकार्य सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङ लामु गाउँपालिका 5 नाम्चेको चर्केम स्थित भलिबल ग्राउण्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीयलाई लक्षित गरी आयोजित शिविरबाट 51 जना विदेशी तथा 96 जना स्वदेशी गरी 147 जना लाभान्वित भएका छन्। यस्तै वीरदल गण्डी सैनिक अस्पताल इटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा 5 थर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 जना लाभान्वित भएका थिए। यस्तै समरजित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाजुरा जिल्लाको बडीमालिका नाट्यश्वरी, अछाम जिल्लाको बर्दादेवी खप्तडी स्थित त्रिवेणी मन्दिर र सहसस्लिङ तथा डोटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुल्मले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरूष र 229 महिला गरी 456 जना लाभान्वित भएका छन्। यस्तै भवानी दल गणले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडावन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोक्रममा 158 महिला र 100 पुरूष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वाला दल गणले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरूष, वृद्ध वृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको चौथो संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2083 त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगण धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी पितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण उदिन पाँचथर,
3: मध्य पूर्वी पितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरूडदलगण सरीकुट दोलखा,
3: श्रीजङगण वीरगंज पर्सा,
2: बरकगण राजविराज सप्तरी,
3: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाडकुलमा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमानदो स्कूलमा हुटु मुगु,
3: सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगण राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहाकार,
2: र श्री दलकुलमा खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहाकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खापत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री। नेपाल प्राकृतिक तथा जैविक विविधतायुक्त राष्ट्र हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थनी छ। सगरमाथाको हिमश्रृंखलादेखि तराईका घना वन, कोशी टप्पूका सिमसारदेखि सेफुक्सुण्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
4: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसंख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
5: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोगसँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेशन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेशन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेशन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
4: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
5: र म प्राविधिक सुवेदार शोभा विष्ट।
4: नेपालमा विक्रम सम्वत 2018 गैंडा गस्ती शुरू गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रम सम्वत 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रम सम्वत 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
5: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही जेठ 5 नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रतिश्री पुरन खले,
6: नेपाली सेनाले विगत 50 प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको कदर स्वरूप हालै मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जस्तो विगत 5 जिरो पोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेशन अवार्डबाट पनि सम्मानित भएको थियो र भने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको बाघको संख्या झण्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
5: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झण्डै 5 अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नुमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरूङ,
7: नेपाली सेनाले विगत 50 नेपालको विशेष गरी दुर्लभ वन्य जन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र सम्वर्धनमा ठूलो टेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गर्नलाई पनि यो सम्मान दिएको र नेपाल विश्वव्यापी रूपमा पनि एउटा टेरो पोचिङ अब राइनोस अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर्स यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठूलो टेवा पुगेको हुना र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएकोमा नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको। नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षणमा नेपाल उच्च स्थानमा रहन सक्नुको मुख्य कारण नेपाली सेना पनि हो, जसले गर्दा जेरो पोचिङ गर्न सकेको।
4: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन, कठिन भूगोलमा अहोरात खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। शून्य चोरी सिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको संख्या बढाउने सम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
5: यसैबीच प्रकृति संरक्षणलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेशन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रति श्री पुरन घले,
6: अपरेशन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कार्यवाहीहरूको अलावा विशेष गरी यो सुक्खायाममा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेशन लन्च गर्छौं, जसलाई हामीले अपरेशन संरक्षण भनेर नामकरण गरेका छौं। र यसमा हामीले आंकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाड़ी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेशन सञ्चालन हुन्छ।
4: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्म 2067 अपरेशन संरक्षणको अवधारणा शुरू गरिएको हो। 2067 सालमा तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाड़ी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेशन संरक्षणबारा सञ्चालन गरिरहेको छ।
5: यो अभियान मुख्यतः चोरी सिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार ओसार पसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानूनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
8: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षमा हामी चाहिँ सँगै काम गर्छौँ, हामी 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू, तिनको वासस्थान र अन्य चोरी सिकारी अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानूनी क्रियाकलापहरू केही भएका छन् कि, वन्यजन्तुको अपराधको कुराहरू, चोरी सिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको मैले पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पर्सि हामी केमा अलिकति फोकस गर्नुपर्ने छ भन्ने हाम्रो फ्युचर प्लानिङलाई पनि सहयोग गर्ने मैले लागेको छु। यो हाम्रो लागि एकदमै उपयोगी र हेल्पफुल चाहिँ मलाई लागेको छ यो आरक्षको सुरक्षाको लागि।
4: अपरेशन संरक्षण एक विशेष अभियान हो। यो अपरेशन तराई क्षेत्रका निकुञ्ज तथा आरक्ष सुरक्षार्थ तैनाथ युनिटमा पुष 1 गतेदेखि शुरू भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाड़ी इलाकामा तैनाथ युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेशन सञ्चालन गर्दछन्।
5: चोरी शिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेशन संरक्षण सञ्चालन हुने गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत,
9: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, घडियाल गोही, जंगली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठूलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेशन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 अस्थायी एफओबी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबूत बनाएको छ। अपरेशन संरक्षण 12 सञ्चालनपछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम सेक्टरबाट हुने अवैध चोरी शिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुसुमकला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घटराहरू पूर्णरूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कोर इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हरकत रोक्ने र पोचिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
4: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एक सिङ्गे गैंडा, पाटे बाघ, जंगली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एक सिङ्गे गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेशन संरक्षण सहयोगी सिद्ध भएको छ।
5: सामान्य अवस्थामा भन्दा अपरेशन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाड़ी, हात्ती तथा ढुङ्गा गस्तीलाई थप बढाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बुस थाप्ने तथा चाडपर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेशन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबमगढका गणपति प्रमुख सेनानी श्री खिमबहादुर डाङ्गी:
10: हामीले अपरेशन संरक्षण 12 सञ्चालन गर्यौं र हालसम्म नि सम्बन्धी इनिसिएटिभ क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जाल पासु बरामद र वन्य जन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेशन संरक्षण 12 मुख्य उपलब्धि रहेको छ। यो बाँकी राष्ट्रिय निकुञ्जमा विशेष गरी हिंसक जनावर पाटीबाज र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात सृजित हुने मानव वन्य जन्तु द्वन्द मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि निकुञ्ज कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू छ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मेवार क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सवारी साधन दुर्घटना र वन्य जन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछन् र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोर इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लागू, त्यसै गरी स्पिड नियन्त्रणको लागि चाहिँ एमसिपी सञ्चालन गर्दै आइरहेको छ।
4: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्वीप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रष्ट्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम:
11: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई पाटा हो। प्रशासनले मात्रै समर्थन गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरिरहेका छौँ जोइन्टली टुगेदर बसेर नै गरिरहेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको छ, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि अब वन्यजन्तुको संख्या पनि बढेको छ। यति हुँदा हुँदै केही अब द्वन्दका घटनाहरू पनि भएको छन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यू अपरेसन पनि हामीले सँगै घटग्रस्त वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएको छ या पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ कुनजना त्यसलाई चाहिँ रेस्क्यू गर्ने, वनतर्फ फर्काउने वा समातेर फोरमा राखेर हामीले संयुक्त रूपमा अपरेसनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको अवस्था छ।
5: डाक्टर अशोक कुमार रामले भने झैं प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयाससँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल:
12: वन्यजन्तुहरूको संरक्षणको कार्यमा नेपाल आर्मीको ठूलो कन्ट्रिब्युसन छ र हामीले अलिक सफलता हासिल गरेछौँ। त्यो चाहिँ एकदमै एक्जाम्पल नै छ। हामीले नयाँ नयाँ टेक्नोलोजीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने, ट्रेनिङहरू गराउने, क्याप्टिभ बिल्डिङ ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो, त्यो चाहिँ अलिकति हामी छोडेको कम भएको र यसलाई अझ चुस्त गराएर अझ वाइल्ड डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी, नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। हामीले एउटा करिकुला नै बनाएर कसरी चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँहरूलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्नुपर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा, र हामीले अहिले अनुसन्धानका कामहरूमा पनि इन्भल्भ गराउने र उहाँहरूलाई यो अपरेसन गर्ने बेलामा चाहिँ सपोर्ट गर्ने, अहिलेको नयाँ टाइम चाहिँ एआई मार्फत हुन्छ कि कस्तो खालको टेक्नोलोजी युज गर्ने भइरहेका कुराहरूमा चाहिँ हामी सहकार्य एउटा खालको अन्डरस्ट्यान्डिङमा गएर चाहिँ सहयोग गर्न हामी सकिने देखिन्छ र गर्छौँ पनि।
4: जसरी नेपालका हरेक संरक्षण क्षेत्रका आफ्नै विशेषता विशेषता छन्, त्यसै गरी सुरक्षा चुनौती र जिम्मेवारी पनि फरक फरक छन्। यद्यपि स्थान विशेषका आवश्यकता अनुसार एकैचोटि सबैतिर सुरक्षा गतिविधिहरूलाई गतिशील बनाउनु अपरेशन संरक्षणको विशेषता बनेको छ।
5: आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ। तसर्थ फौजलाई पनि प्रविधि मैत्री बनाई सुरक्षा संयन्त्रलाई अझ असरदार बनाउन तथा अन्य साझेदार निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न अपरेशन संरक्षणले सहयोग गरेको छ भने यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ। शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी:
13: यस शिक्षालयले स्थापना कालदेखि नै प्रकृति संरक्षणमा तैनाथ रहेका युनिटहरूका सकल दर्जाहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ, जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टिओटी तालिम, प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आईटी बेस ट्रेनिङ, ढुङ्गा तथा मोटरबोट आधार तालिम, प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम, ज्वाइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम, श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा रिडक्सन तालिम यस सञ्चालन हुने गरेको छ। यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लैजाने उद्देश्य अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनाथ रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराई उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनर्ताजकी तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओटी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ।
4: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ। त्यसैले नेपाली सेनाले निकुञ्ज आरक्षा सुरक्षार्थ खटिएका फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ। यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ।
14: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्यजन्तुहरूलाई कसरी डाट गर्ने, क्यामेरा ट्रापिङ कसरी गर्ने, राष्ट्रिय निकुञ्ज आरक्षभित्र चाहिँ काठको गोलियाहरू कसरी निकाल्ने, राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट पेट्रोल कसरी गर्ने सबै कुराहरू सिक्यौं। मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन् अनि नेपाली सेना र निकुञ्ज बीचको चाहिँ सम्बन्ध कस्तो छ, नेपाली सेना र निकुञ्ज बीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेशन कक्षहरू चाहिँ अगाडि बढाइन्छ, यी कुराहरू पनि त्यो तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौं।
5: नेपाली सेनाले सञ्चालन गरेको अपरेशन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ। यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ।
15: विश्वले हामीलाई हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन, सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन। संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्रहरूसँगै मिलेर र विभिन्न संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि दिगोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो। त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो, त्यो सिकाइ नै सिक्न आउने हो। त्यसमा नेपाली सेनाको विशेष गरी यो जिरो पोचिङ प्रजातिको संरक्षणमा ठूलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ। जस्तै युथहरूको एन्टी पोचिङ युथहरूमा छन्, हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सिर्जना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो। सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सकेर विशेष गरी जुन संयन्त्रलाई जुन कामको लागि सुम्पिएको छ त्यो सुम्पिएको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने यो सिकाइ सबभन्दा ठुलो सिकाइ त्यही हो। त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, बाघको लागि पाएको छौँ, संरक्षण क्षेत्रमा भूपरिधि स्तरीयमा त युएन टेकेट अफ रेस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ। यो सबैमा कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ।
4: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि पाँच दशक भन्दा बढ़ीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। त्यसैले नेपाली सेनाको त्याग, समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हौस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरा मासकोटी पनि बिदा हुन्छु। नमस्ते।
16: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
17: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: भर्ना खुल्यो।
5: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504928 5287 98562059।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗೈ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो छिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 9840068091 वा 9850608460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
4: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल #1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स Certificate in Medical Lab Technology,
10: Certificate in Diagnostic Radiography,
9: Ra Diploma in Pharmacy ma 3 barshe karyakram ma anubhavi pradhyapak dwara swastha shanta evam maitripurna vatavaran ma adhyapan garaine.
10: Hamra visheshtaharu adhunik pravidhi bata sanchalit upakaran sahitko prayogshala.
9: Kam shulka ma sahajai padhna ra pravidhik janashakti ko utpadan.
11: Farm vitaran dhamadam bhairaheko cha. Farm vitaran ko antim miti ehi jeth 13 gate budhbar samma seat simit bhayekole samayamai bharna bhai aafno seat surakshit rakhnu hola.
8: Course ko barema vistrit jankari ka lagi college ma samparka rakhna sakine cha.
9: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061 588 364 580 725.

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-97461-44 98460-196-796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड
11: 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ 6061796
12: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार

0: सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगार
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
5: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
4: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
8: नेपाल आदिवासी जनजाति महासंघ
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
11: के भयो के को हल्ला खल्ला भयो
12: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
13: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
11: होइन किन माइली भाउजू अब गाडी चलेपछि

0: हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक,
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति। बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यान आकर्षण, जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप। फिर्की खोलाको संरचना भत्काउने काम सकियो, चेक ड्याम नबन्दा अब हुने वर्षामा फेवाताल पुरिने जोखिम। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका, इन्टरनेटको सुरक्षित प्रयोग बारेमा सचेतना फैलाउनुपर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना, जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो, एकै दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन साङ्लीला संवाद सिंगापुरमा शुरू। युफ्रेटिस नदीमा भीषण बाढ़ी, पूर्वी सिरियाका हजारौं नागरिक विस्थापित र एसियाली खेलकुद छनौटमा नेपालको विजयी शुरूआत। चीन 221 रनले पराजित, पोखरा सत्रमा आयोजित खेलकुद सप्ताह सम्पन्न। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख, लिम्पियादुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो, तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसको प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनुपर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराइएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताको लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाइएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानवाधिकार आयोगको प्रतिवेदनबारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटनाबारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो। यस्तै बाँदरको समस्याको बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पहरूबारे सोचिएको बताउनुभयो। यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाएर सर्वसाधारणमा समस्या पारेको विषयको प्रश्नमा प्रधानमन्त्री शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% भ्याट लगाउने व्यवस्था गरेको उल्लेख गर्नुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको भनाइ छ। आजको बैठकमा प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अर्यालले उहाँलाई रोस्टम प्रयोग गर्न दिनुभएको थियो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास रहेको थियो। राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, विद्युत आपूर्तिमा देखिएको अवरोध, जातीय विभेद र सुशासनका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले जनसरोकारको मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सुर्खेतको प्राकृतिक ग्यास उत्खनन, विद्युत आपूर्तिमा देखिएको अवरोध, बजेटका सीमा र सामाजिक न्यायका विविध विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै आलोचना समेत गरेका हुन्। बैठकमा सांसद गोमादेवी तिमलसिन्हाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनको लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको टिप्पणी गर्नुभयो। बजेट वक्तव्यमा उद्योगका कुरा सुनिए पनि व्यवहारमा कार्यान्वयन गर्ने आधार नदेखिएको उल्लेख गर्नुभयो। उहाँले सुकुम्बासी गरीब किसान र मजदूरका समस्या समाधानको लागि सरकारको स्पष्ट धारणा माग गर्नुभयो। विशेष गरी रातिको समयमा हुने अन्धकारले विद्यार्थी र व्यवसायीलाई प्रत्यक्ष असर पारेको भन्दै उहाँले तत्काल सुधारको लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइन हावाहुरीको कारण अवरूद्ध भएको र आरक्षित क्षेत्रमा पर्ने भएकोले मरमत कार्यमा बाधा पुगेको जानकारी गराउनुभयो। उहाँले उक्त समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठाइएका प्रश्नको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति आपत्ति जनाउनुभयो। सांसद भुवन बहादुर सुनारले जातीय छुवाछुत र भेदभावका घटना अझै कायमै रहेकोमा चिन्ता व्यक्त गर्नुभयो। दिपा नेपालीको आन्दोलन र माइतीघर मण्डलामा भइरहेको विद्रोहलाई उद्धृत गर्दै उहाँले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाउनुभयो। बजेटमा विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै उहाँले शीघ्र न्यायको माग गर्नुभयो। सांसद युवराज शर्माले मुलुकमा बढ़दो महँगी र लोकतान्त्रिक मूल्य मान्यतामाथि भइरहेको प्रहारबारे चर्चा गर्नुभयो। संविधान संशोधनको नाममा भइरहेको केही गतिविधिप्रति संशय व्यक्त गर्दै उहाँले सुशासन र सम्पत्ति शुद्धिकरणको नाममा आतंक सृजना गर्न खोजिएको टिप्पणी गर्नुभयो। साथै जेएनजी आन्दोलनको सम्बन्धमा मानवाधिकार आयोगले बुझाएको प्रतिवेदनमा उच्च पदस्थहरूलाई जोगाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले जननिर्वाचित प्रतिनिधिहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन र समस्या समाधानमा सक्रिय हुन सरकार र सदनका अध्यक्षसँग विशेष आग्रह गर्नुभएको थियो। पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो। जेठ 10 गतिबाट शुरू भएको अभियान अन्तर्गत फिर्के खोला खोलाघरमा बनेका 160 संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ। अतिक्रमणको चपेटामा परेको करिब 8 किलोमिटरको यो फिर्के खोलामा नाप जाँच पश्चात गाडिएका 588 सीमा स्तम्भहरूभित्र परेका सबै संरचना भत्काइएको दावी महानगरको छ। महानगरले सबै संरचना भत्काएको बताए पनि स्थायी संरचना भने आंशिक रूपमा मात्रै भत्काइएको पाइएको छ। महानगरले गत वर्ष बनाइएको प्रतिवेदनमा 45 स्थायी र 115 अस्थायी प्रकृतिका संरचना निर्माण भएको उल्लेख छ। त्यसमध्ये अस्थायी संरचना पूर्ण रूपमा भत्काइएको पाइएको छ भने स्थायी संरचनामध्ये अधिकांश आंशिक मात्रै भत्काइएको छ। खोलाघरमै बनेका 18 र मापदण्ड मिचेर बनाइएका 35 स्थायी संरचनामा महानगरले डोजल चलाए पनि पूर्ण रूपमा नभत्काई छोडेको छ। कतिपय घरधनी आफैले भत्काउने शर्तमा छाडिएको छ भने कतिपय भौगोलिक जटिलताको कारण त्यसै छाडेको पाइएको छ। पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्सपेक्टर पुरूषोत्तम थापाले अस्थायी संरचना पूर्ण रूपमा हटाइएको र स्थायी संरचना आंशिक हटाइएको बताउनु भएको छ। महानगरले लिटिल स्टेप मावि लिङ्कन कलेज ज्ञानबहादुर कोइराला लगायतका घरका संरचनाहरू आंशिक रूपमा भत्काएर छाडेको हो। ती भवनहरूमा महानगरले प्रयोग गरेको डोजरले ठाउँ ठाउँमा पुवाल पारेर त छाडेको छ तर पूर्ण रूपमा भत्काएर नफाल्दा यसको सौन्दर्यीकरण अभियानको गति रोकिने आशंका व्यक्त गरिएको छ। अर्कोतर्फ महानगरले डोजर लगाएर भत्काएका भवनका सामग्री तथा डोजर हिँड्दा निस्किएको माटो असरल्ल छाडिएको छ जसले फेवाताल पुरिने जोखिम बढ़ेको छ। किनकि फिर्केको अन्तिम गन्तव्य फेवाताल भएकाले यो बीचमा ठूलो वर्षा भएमा त्यहाँ असरल्ल छाडिएका सामग्री फेवातालमा पुग्ने निश्चित छ। उसो त पहिलादेखि नै फिर्केबाट बगेर जाने माटो र फोहोरले फेवातालमा टापु बनाएको छ। त्यसमाथि अहिले भत्काएका सामग्री असरल्ल छाडिँदा त्यसमा मलजल हुने नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताउनु भएको छ। यसबारे प्रश्न उठेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्किएका भत्काइएका सामग्री र माटो बगाएर फेवातालमा नपुगोस् भनेर फेवातालभन्दा माथि नै अस्थायी चेकड्याम बनाउने सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ। विदेश भ्रमणमा रहनुभएका उहाँले सामाजिक सञ्जालमा गाईघाटमा अस्थायी चेकड्याम बनाउने काम तुरन्तै शुरू गरिने भन्दै लेख्नुभएको छ। फिर्की खोला साबिक ग्यार जाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका वडा नम्बर 18, 2, 4, 5, 7, 8, 6 र 17 भएर फेवातालमा मिसिएको छ। कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्माको समक्षको दममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन सम्बद्ध व्यवसायहरूको अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका 2 बालकको उद्धार गरिएको छ। अनुगमनका क्रममा संचालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर नपुगेका बालबालिकालाई एक्लै छोडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अप्नाइएको देखिएन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकोले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहार विविधिँदैछ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाको मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यान आकर्षण गराइएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिइएको छ। पोखरामा बाल अधिकार प्रवर्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा संचारकर्मीको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। भोइस अफ चिल्ड्रेनको आयोजनामा भएको कार्यक्रममा नेपालमा बाल बालिका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र शोषणका घटना डरलाग्दो गरी बढ़िरहेको तथ्याङ्क सार्वजनिक गरियो। नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसार आर्थिक वर्ष 81-82 मात्रै 732 जना बाल बालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 जना बालक र 419 जना बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनले केएनएस जर्मन सहयोग र बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको सहकारीमा आयोजना गरेको कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् 2023मा 514 जना बाल बालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गर्नुभयो। सो अध्ययन अनुसार 13-18 वर्ष उमेर समूहका 97% बाल बालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ। अध्ययनमा सबै बाल बालिका मध्ये 38.60% आफूलाई यौनजन्य सन्देश आएको बताएका छन्। त्यसै गरी 34% अश्लील फोटो र 13.60% अश्लील लिंग वा भिडियो आएको खुलाएका छन्। 6.80% बालिका अनलाइनबाटै अन्य विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन्। बालकहरूको अवस्था पनि उस्तै देखिएको छ। सहभागी बालक मध्ये 32.30% यौनजन्य सन्देश, 29.20% अश्लील फोटो र 15.40% अश्लील लिंग वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.20% बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन्। अभिभावकहरूको इन्टरनेटमा पहुँच भए पनि चेतनाको स्तर भने निकै कमजोर देखिएको छ। 79% अभिभावकसँग इन्टरनेटको सुविधा भए पनि उनीहरूलाई अनलाइन बाल यौन दुर्व्यवहार, कानूनी प्रावधान, उजुरी प्रक्रिया र डिजिटल साक्षरता जस्ता विषयमा जानकारी नै नभएको पाइएको छ। इन्टरनेटको सुरक्षित प्रयोगको लागि राज्यले नीति नियम निर्माण र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उपनिर्देशक घिमिरेले जोड़ दिनुभएको छ। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 हस्ताक्षर गरेको 37 वर्ष पुगिसकेको छ। नेपालको संविधान 2072 बाल अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। यसका साथै बाल बालिका सम्बन्धी ऐन 2075 र नियमावली 2078 लगायतका दर्जनौ कानून र निर्देशिका बनेका छन्। तर प्रभावकारी कार्यान्वयनको अभावमा बाल बालिका यौन दुर्व्यवहार, शोषण, हिंसा र बेचबिखनको जोखिममा परिरहेका छन्। सुरक्षित इन्टरनेटको लागि बाल बालिका, युवा, महिला, शिक्षक, संचारकर्मी र कानूनी निकाय सबैको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा उल्लेखिएको छ। कार्यक्रममा अग्रज पत्रकार गंगाधर पराजुलीले बाल संवेदनशील पत्रकारिताको बारेमा प्रस्तुति गर्नुभएको थियो। उहाँले बाल बालिका सम्बन्धी समाचारले मीडियामा अझै महत्व पाउनुपर्ने भन्दै पत्रकारले सचेत भएर समाचार सामग्री तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। बाल अधिकार प्रवर्धनमा संचारकर्मीको भूमिकाको बारेमा आफ्नो प्रस्तुति मार्फत उहाँले प्रकाश पार्नुभएको थियो। भोइस अफ चिल्ड्रेनले विगत 26 वर्षदेखि सड़कमा रहेका र जोखिममा परेका बाल बालिकाको उद्धार र पुनर्मिलनमा काम गर्दै आएको छ। आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता र प्रतिनिधित्व बढ़ाउन संचार माध्यमको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा पोखरामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शान्ति, न्याय तथा लोकतन्त्रको लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकीको आयोजनामा आज सम्पन्न कार्यक्रममा महिला राजनीतिक सहभागिता, समान प्रतिनिधित्व तथा मीडियाको जिम्मेवारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले महिलाको जनसंख्या अनुसारको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले हाल संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको सहभागितालाई प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाउन सबैपछि एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले महिलालाई केवल समावेशिताको नाममा सीमित राख्ने होइन, निर्णय तहमा प्रभावकारी उपस्थित सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। स्थानीय तह निर्वाचनमा महिलाले महिलासँगै प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न सके मात्रै वास्तविक समानता र प्रतिस्पर्धात्मक अवसर सुनिश्चित हुने उहाँको भनाइ थियो। कार्यक्रममा डब्ल्यूडब्ल्यूजेकी केन्द्रीय सदस्य दुर्गा अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै महिलाको वर्तमान सामाजिक, आर्थिक तथा राजनैतिक अवस्थाबारे जानकारी गराउनु भएको थियो। उहाँले महिलाहरू अझै पनि विभिन्न संरचनागत, सामाजिक तथा आर्थिक अवरोधको कारण नेतृत्व तहमा पुग्न संघर्ष गरिरहेको बताउनुभयो। महिलाको क्षमता विकास, अवसरमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढ़ाउन राज्य, राजनैतिक दल, नागरिक समाज र संचार माध्यम सबैले साझा रूपमा काम गर्नुपर्नेमा उहाँको जोड़ थियो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संकल्प गण्डकी अध्यक्ष सरिता तिमसिना पंगेनीले आगामी निर्वाचनलाई लक्षित गर्दै सीमान्तकृत तथा पछाडि पारिएका महिलाको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मीडियाले महिलाका मुद्दालाई प्राथमिकताका साथ उठान गरेमा नीति निर्माण र राजनीतिक सहभागितामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियामा सबै वर्ग र समुदायका महिलाको समान सहभागिता सुनिश्चित गर्न संचार माध्यम, नागरिक समाज तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मा वर्षा, कास्की उपाध्यक्ष माधव रेग्मी, संकल्प गण्डकीकी उपाध्यक्ष मिलन भुजेल, महासचिव ईश्वरी विक लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो। त्यसै गरी भरत कोइराला, श्रुति कुमार, अनिशा श्रेष्ठ, शर्मिला राणावाट, शान्ति गुरूङ, रोजी श्रेष्ठ लगायत सहभागीहरूले महिला सहभागिता बढ़ाउन संचार माध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने, निर्वाचनको बेला महिला उम्मेद्वारका मुद्दा र एजेण्डालाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने तथा सीमान्तकृत समुदायको महिलाको आवाजलाई सार्वजनिक बहसमा स्थान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय तह निर्वाचनलाई थप समावेशी, समानुपातिक र प्रतिनिधिमूलक बनाउन संचार माध्यमले सचेतना अभिवृद्धि, नीति बहस र जनमत निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने निष्कर्ष निकालेका थिए। आयोजक संस्थाले आगामी दिनमा पनि महिला अधिकार, राजनीतिक सहभागिता र समावेशी लोकतन्त्रका विषयमा यस्ता छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216। फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ थाहा छ, सल्लाहकार रुपियाँ के बच्चे।
8: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका 17 बिरोटा स्थित बालोदय माध्यमिक विद्यालयमा बालबालिकाको संस्कार सहितको शिक्षाको लागि अभिभावकको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको लेखित सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको समग्र विकास, पारिवारिक वातावरण, अनुशासन, अध्ययनप्रतिको रूचि तथा सकारात्मक व्यवहार निर्माणमा अभिभावकले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल टेकनाथ पौडेलका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। कुल 4 वटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेको र यसले विद्यार्थीहरूको पढ़ाई तथा व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रमका सहजकर्ता तथा प्रेरक वक्ता डाक्टर रविन कठुवालले अभिभावकले आफ्ना बालबालिकाको दैनिकी अध्ययन, साथीभाइको संगत, डिजिटल उपकरणको प्रयोग, भावनात्मक अवस्था तथा नैतिक विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा 43औं जिल्ला स्तरीय जुनियर युवा तथा 32औं शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। जेठ 16 र 17 गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका 110 वटा सर्कलले भाग लिएको जुनियर युवा सर्कल संयोजक तथा रेडक्रस कास्कीका उपमन्त्री डिलीराम बरालले जानकारी दिनुभएको छ। शीतलादेवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताउनुभयो। नैतिकता, अनुशासन, विधि र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अघि बढ़ेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा आजभन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई अन्त्य गर्नको लागि सचेत भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको थियो। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा व्यवस्थापन संकाय अन्तर्गत एमबीएस 4 तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाको लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउनु आजको आवश्यकता बनेको बताउनुभयो। उहाँले आगामी दिनमा यो कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तरता दिँदै जाने जानकारी दिनुभयो। अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विशेष छनौट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षबारेको गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने बताउनुहुँदै समयको उचित व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनु भएको थियो। लेखनाथ उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकारीमा सञ्चालन भइरहेको व्यवसाय सम्वर्धन सेवा कार्यक्रम अन्तर्गत छनौट भएका उद्यमी तथा मेन्टरहरूबीच आइतबार लेखनाथ उद्योग वाणिज्य संघको सभाहालमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले नवप्रवर्तनशील उद्यमीहरूलाई व्यवसाय विकास, बजार व्यवस्थापन, ब्रान्ड निर्माण तथा व्यवसाय सञ्चालनका व्यावहारिक अनुभव आदान प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएका छन्। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायहरूले नीतिगत, व्यावहारिक तथा व्यावसायिक क्षेत्रमा भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानको लागि संघ सधैं व्यवसायहरूको पक्षमा उभिने बताउनुभयो। उहाँले स्थानीय उद्यम र उद्योगहरूको विकासबाट मात्र क्षेत्रीय आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै व्यवसायहरूको क्षमता अभिवृद्धि तथा समस्या समाधानको लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढ़ाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा 20,500 वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रति तोला 3,11,100 रूपियाँ कायम गरिएको छ। शुक्रबार सुन प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार सरकारले बजेट मार्फत सुनमा लाग्ने भन्सार दर 10% बढ़ाएर 20% पुर्याएको छ। चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ। शुक्रबार प्रति तोला 5,040 रूपियाँ रहेको चाँदी आइतबार 305 रूपियाँ नै बढ़ेर 5,345 रूपियाँ पुगेको छ। एसियाको प्रमुख रक्षा तथा सुरक्षा शिखर सम्मेलन साङ्गीला संवाद 2026 बढ़दो भू राजनैतिक तनावका बीच सिंगापुरमा शुरू भएको छ। 3 दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा विश्वका 40 भन्दा बढ़ी देश र क्षेत्रका 550 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा यस क्षेत्रले सामना गरिरहेका प्रमुख सुरक्षा चुनौतीहरूका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ। यो वर्षको सम्मेलनमा भियतनामका राष्ट्रपति तो लामले मुख्य सम्बोधन गर्नुभएको छ। सिरियाको उत्तरी र पूर्वी क्षेत्रमा बग्ने युफ्रेटिस नदीमा पानीको सतह असामान्य रूपमा बढ़ेपछि रक्का र
देईर अलजोर प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन्। विगत 15 वर्ष यताकै उच्च जलस्तरको कारण आएको बाढ़ीले सर्वसाधारणको आवास, कृषि भूमि र पूर्वाधारमा गम्भीर संकट उत्पन्न गराएको छ। नदीको माथिल्लो तटीय क्षेत्रबाट पानीको वहाव तीव्र रूपमा बढ़ेपछि सिरियाली अधिकारीहरूले युफ्रेटिस बाँधका थप ढोकाहरू खोल्ने निर्णय गरेका छन्। अधिकारीहरूका अनुसार नदीमा पानीको प्रवाह प्रति सेकेण्ड 2000 घनमिटरसम्म पुगेको छ, जुन सन् 2009 यताकै उच्च स्तर हो। युफ्रेटिस बाँध प्रतिष्ठानका महानिर्देशक हैथम बाकुरका अनुसार टर्कीका अधिकारीहरूले ठूलो मात्रामा पानीको वहाव आउन सक्ने चेतावनी दिएपछि बाँध क्षेत्रमा पूर्ण संकटकाल घोषणा गरिएको थियो। चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजयी शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमाए। चीनका सिन्जियान झेङले 31 रन बनाए। नेपालका कुशल मल्लले 3 तथा सम्पालका आमिर र सन्दीप लामिछानेले 2-2 विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 43 बलमा 16 छक्का र 5 चौकाको मध्यमा 129 रन बनाएर आउट भएका थिए। यस्तै कुशल मल्लले नट आउट 85, रोहित पौडेलले 69 रन बनाए। चीनका मा क्यानछेङ र देङ जिन्कीले एक एक विकेट लिएका थिए। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो धेरै रन हो। यसअगाडि सन् 2023 नेपालले एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा 314 रन बनाएको थियो। आजको खेलमा कुशल भुर्तेलले खेलको 9 ओभरमा 6 छक्का प्रहार गरेका थिए। उनी यो कीर्तिमान बनाउने नेपालको दोस्रो र विश्वको 6 खेलाड़ी हुन्। यो जेसँगै नेपाल समूह एकको शीर्ष स्थानमा छ। यो समूहमा नेपाल, चीन र मलेसिया रहेका छन्। पोखरा 17 खेलकुद सप्ताह सम्पन्न भएको छ। 17 नम्बर वडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ आयोजित खेलकुद सप्ताहको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरूङको प्रमुख अध्यक्षतामा कार्यक्रम गरेर समापन गरिएको हो। खेल सप्ताह गत जेठ 12 गतेबाट शुरू भएको थियो। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको थियो। 5 विधाका खेलका अलावा झाँकी र्याली र 5 पार्स लगायतमा उत्कृष्ट हुनेलाई समापन समारोहमा नगदसहित पुरस्कृत गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि उपप्रमुख मञ्जुदेवी गुरूङ, पोखरा 17 वडा अध्यक्ष राधिका कुमारी साई लगायतले नगद ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। कास्की जिल्ला शारीरिक सुगठन संघले 1,00,000 रूपियाँ नगद पुरस्कार राशिसहित प्रथम मिस्टर कास्की एण्ड वुमेन्स वेलनेस तथा मेन्स फिजिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ। संघका अध्यक्ष लेखबहादुर गुरूङका अनुसार प्रतियोगिता आगामी भदौ 13 गते पोखरामा आयोजना हुनेछ। प्रतियोगिताको तयारीको लागि खेलाड़ीहरूलाई करिब 3 महिनाको समय आवश्यक पर्ने भएकोले मिति अगावै सार्वजनिक गरिएको बताइएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति। बजेट विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यान आकर्षण, जनसरोकारको मुद्दामा सरकार उदासीन रहेको आरोप। फिर्की खोलाको संरचना भत्काउने काम सकियो, चेकड्याम नबन्दा अब हुने वर्षामा फेवाताल पूरिने जोखिम। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका, इन्टरनेटको सुरक्षित प्रयोग बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना, जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो, एकै दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन साङ्गीला संवाद सिंगापुरमा शुरू। युफ्रेटिस नदीमा भीषण बाढ़ी, पूर्वी सिरियाका हजारौं नागरिक विस्थापित। र एसियाली खेलकुद छनौटमा नेपालको विजयी शुरूआत, चीन 221 रनले पराजित। पोखरा 17 आयोजित खेलकुद सप्ताह सम्पन्न। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयु सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikau ra gunastariya kaam Jindal pipe ho yesko naam
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
8: Phone 061-576-361. Mobile 98461-57144.
10: Contact School Administration, GEF Secondary School.
11: Education for Enlightenment.
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
11: पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
11: फोन
9: 5308 15 5308 15
11: मोबाइल नम्बर 9856 22 871 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
14: नेपाल आदिवासी जनजाति महासंघ
16: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
18: हेलो
19: हजुर नमस्कार
18: हेलो
19: नमस्कार काका सुन्नु भएन
18: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
19: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
18: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
19: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
19: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
18: अनि कति बेला बस्छन् त डाक्टर
19: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
16: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: केटीहरु माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिला भइसक्यो छिटो आइजे
1: आयो आयो
2: ओइ सुन्न आज त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि
0: आज जसुकै आओस् हामी पनि चार घरे साइली हेर्नु के हो केटी हो

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।